0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
8: मोबाइल 97460-00454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
13: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
12: जान त जाने, बरु कहाँ जाने होला खै?
13: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
9: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
0: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थानचोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065267272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 29 गते बिहिबार, सन् 2026 अक्टोबर 15 तारीख असोज शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
0: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
1: आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइदै दशैंमा बजारमा चहल पहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
4: व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ,
5: 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले, फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
0: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
1: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगिर 2 हप्ता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रमणको मिति निश्चित भई नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज 2 हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगिर 2 हप्ता कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित 2 दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मंचले साझा प्रतिबद्धता कार्यान्वयन, अनुगमन र अन्तर प्रदेश विकास साझेदारीलाई अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन आयोजना गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संहिता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्ति र हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधूरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाइएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेश सरकारलाई प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उनीहरूले माग गरेका छन्। प्रदेश बीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081/82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले एउटा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि एउटा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने थालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 मध्ये 5,500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको एउटा अधिवेशन अधूरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
6: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू, जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
6: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
7: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
6: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिबेला हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी शुरू, गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो लगायत खबर प्रस्तुत गरे।
3: बाँकी खबर। बडा दशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र पाँचौं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
2: मुख्य चाड दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाई छ। चाडपर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
3: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहेटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजु:
4: फोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवसायमा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुचाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
3: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर, व्यवसाय सञ्चालनको बढ्दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यू रोडका कम्प्युटर व्यवसायी रंजित पोदार:
5: सानो ग्याजेटहरू भए पनि या ठूलो ल्यापटप वाटेभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्छ, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो, त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
3: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्र चोपका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य
6: मुसिर पुसको पनि अर्डर चाहिँ दशैंमा हुन्छ यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचाकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ 80% घटेको छ 20% मात्रै कारोबार छ अहिले फेरि राम्रो होला भन्ने आश पनि छ पर्ख र हेर भन्ने अवस्थामा छ
2: व्यवसायसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ कार्यकरणमा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमा बुढ़ी रहेको गाड़ीमा आगलागी भएको छ आगलागीबाट गाड़ी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन् गाड़ीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने सकुशल रहेका छन् सुर्खेतबाट नागमाका लागि

0: रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
5: कम ऑन यू विल सर्टेनली बी बेनिफिटेड
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर यति बेला गाउँका डाँडा चौर र दोबाटामा पिङको चुई चुई सुनिनु पर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ्दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं हराउँदै पिङ आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन संचालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबरमा उल्लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्सभोभले स्टारलिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
7: अब खेल खबर। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला

0: बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलको श्रृंखला खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
1: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असोज 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: गोर्खाको चुम्नुबिरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीर भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युकेएडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टी लिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुम भ्यालीका चुमचेत र छेकम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
1: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेएनजी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
0: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिषद काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा, 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्, जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्रिकामा छ।
1: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग भने सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 असार मा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर 6.48% झरेको छ।
0: दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका दुई मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउन ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
0: घाम छाउन्जेल धान सुकाउनु।
1: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि पटक।
0: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
1: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
0: आज बडा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहलपहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
1: स्टारनेटमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
0: र चौथो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
1: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्साङदी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार संचालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ, साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्साङदी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
1: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083। सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166, 98560-45-248, 98-41-238-555 र 98560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
1: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज नवरात्रको पाँचौ दिन स्कन्द माताको पूजा गरिँदै यस्तो छ पौराणिक कथा। बेसर आर क्षेत्रका मासु पसल अनुगमन, सरसफाईमा विशेष ध्यान दिन सुझाव। नगर परम्परा जोगाउँदै बेसर एक खत्री चौरका दुर्गबहादुर परियार। दोर्दी टापमा फालुको आक्रमणबाट एकजना खाइते र हराउँदै परम्परागत कमेरो, रातो माटो र खोटोको प्रयोग। आधुनिक घरमा आधुनिक रंगको प्रयोग बढ्दो। अब समाचार विस्तारमा। आज नवरात्रको पाँचौ दिन दशैं खरुवा पूजा कोठामा नौ दुर्गा देव मध्ये कि पाँचौ स्कन्द माताको विविध पूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौ दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्ता सती चण्डी श्री मादेवी भगवत लगायतका देवी श्रोता पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कोजग्रात पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी पन्ध्र दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाइन्छ। नवरात्रको पहिलो दिन असोज 25 गते दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिनदेखि घटस्थापना गरिएको स्थानमा नै नौ दुर्गा मध्येकी पहिलो देवी शैली पुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्ठमण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौ दिन सिद्धिधात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवा दुर्गा भनिन्छ। देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्दछ। यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। नवरात्रको अवसरमा शक्तिपीठमा गई पूजा गाई पूजा आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। दशैंको आगमनसँगै गाउँघरमा दमहाको ताल सुनिनु पर्ने हो, तर पछिल्लो समय हराउँदै गएको नगर लगाउने परम्परालाई निरन्तरता दिँदै बेसर नगरपालिका एक खत्री चौरका दुर्गबहादुर परियार भने घर घर पुगेर दशैं आएको सन्देश दिइरहनु भएको छ। बेसर नगरपालिका एक अन्तर्गत खत्री चौर नयाँ गाउँ बलिथुम लगायतका बस्तीमा पुगेर उहाँले दमहा बजाउँदै नगर लगाउने गर्नुभएको छ। घटस्थापनादेखि नवमीसम्म घर घरमा पुगेर नगर बजाउने परम्पराले दशैंको रौनक थप्ने गरेको छ। उहाँको अनुसार यस अवधिमा दैनिक करिब 325 घरमा पुगेर नगर बजाउने गरिएको छ। यसबाट प्राप्त हुने आमदानी पनि सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ। दुर्गबहादुर जस्तै यति बेला सीमित संख्याले मात्र नगर बजाउने गरेका छन्। हिन्दू धर्म र संस्कृतिसँग जोड़िएको नगर लगाउने परम्परा भने पछिल्लो समय क्रमशः लोप हुँदै गएको छ। विगतमा घटस्थापनादेखि दशैंको नवमीसम्म परियार समुदायका व्यक्तिले घर घर पुगेर दमहा बजाउँदै नगर लगाउने चलन थियो। दशैंका बेला नगर लगाएको घरमा सुख शान्ति र समृद्धि छाउने धार्मिक विश्वास समेत रहिआएको छ। तर यस्ता पुस्तामा परम्परागत बाजाप्रति आकर्षण घट्दै जानु, बाजा बजाउन सिकेकाहरूले पनि यसलाई निरन्तरता दिन नचाहनु र समाजमा यस पेशालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु जस्ता कारणले नगर प्रथा संकटमा परेको सरकारवालाको भनाइ छ। दोर्दी गाउँपालिकाका सन्ते बहादुर परियारका अनुसार पछिल्लो समय युवा पुस्ताले परम्परागत बाजा बजाउन सिक्ने र बजाउँदै हिँड्ने काममा चासो देखाउन छाडेका छन्। बाजा बजाउन जान्ने कतिपयले समेत सामाजिक दृष्टिकोणका कारण यो पेशा अपनाउन हिचकिच्याउने गरेको उहाँ बताउनुहुन्छ। नगर परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोड़िएको छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा संरक्षण गर्न सम्बन्धित समुदायसँगै स्थानीय तह र समाजका सबै पक्षको सहयोग आवश्यक रहेको सरकारवालाहरू बताउँछन्। परम्परागत बाजा बजाउनेलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सके नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्न सकिने उनीहरूको भनाई छ। एकातिर दशैंको सांस्कृतिक रौनक बढ़ाइरहेको नगरा परम्परा अर्कोतिर लोप हुने जोखिममा पर्नु चिन्ताको विषय बनेको छ। दुर्गबहादुर परियार जस्ता व्यक्तिले निरन्तर दिइरहेको यो परम्परालाई संरक्षण गर्न सके मात्र आगामी पुस्ताले पनि दशैंको पहिचान बनेको दमाहाको मौलिक धुन सुन्न पाउने छन्। भेष्टा नगरपालिका आठ क्षेत्रमा संचालित माछा तथा मासु पसलहरूको अनुगमन गरिएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङले बुधबार बजारमा रहेका माछा तथा मासु पसलको अनुगमन तथा निरीक्षण गरेको हो। अनुगमनका क्रममा एउटा बंगुरको मासु पसल दर्ता नगरी सञ्चालन भइरहेको पाएको छ। त्यस्तै पसल सञ्चालकलाई माछा तथा मासुबाट मानिसमा सर्न सक्ने रोगको पर्याप्त जानकारी नभएको ग्राहकले स्पष्ट देख्ने गरी मूल्य सूची नराखिएको मासु पसलका भित्तामा टाइल नलगाएको तथा मासु काट्न प्रयोग गरिने असानो सफा नराखिएको लगायतका कमजोरी भेटिएका छन्। मासु तथा मासुको स्वच्छता र गुणस्तर कायम राख्न उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न अनुगमन गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका डाक्टर विकल चन्द्र श्रेष्ठले बताउनुभयो। उहाँको अनुसार माछा तथा मासुको उचित भण्डारण, बिक्री स्थलको सरसफाई, मूल्य सूचीको व्यवस्था र व्यवसाय दर्ता जस्ता विषय उपभोक्ता हित तथा सार्वजनिक स्वास्थ्य प्रत्यक्ष जोड़िने भएकाले व्यवसायले आवश्यक मापदण्ड पालना गर्नु पनि देखिएको छ। दोर्दी गाउँपालिका वडा नम्बर आठ टापमा जंगली भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनुमा स्थानीय 55 वर्षीय आश बहादुर गुरूङ रहेका छन्। बुधबार बिहान करिब 7:30 बजे घरदेखि करिब 5 किलोमिटर माथि रहेको आफ्नै बाख्राको खोरमा काम गरिरहेका बेला गुरूङलाई जंगली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। भालुको आक्रमणबाट गुरूङको बायाँ हात र टाउकोमा चोट लागेको छ। प्रदेश अस्पताल लमसुङमा उपचार गराइरहेको गुरूङको अवस्था माध्यम रहेको छ। घटनाबारे बुधबार दिउँसो करिब 2 बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी चितीबाट प्रहरी सहायक निरीक्षण अमित कुमार रायको कमाण्डमा दुईजनाको टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी चितीबाट करिब 20 किलोमिटर पूर्वमा पर्छ। घटनाका बेला गुरूङकी श्रीमती बुद्धिमाया गुरूङ पनि साथमा रहेको प्रहरीले जनाएको छ। बड़ा दशैं शुरू भएसँगै घर सिंगार्ने तथा रंगाउने परम्परा छ। दशैं नजिकैसँगै गाउँघरमा माटो बाटोघाटो सरसफाई र घर लिपोतमा नागरिकहरू व्यस्त बन्न थालेका छन्। केही वर्ष अघिसम्म लमजुङका ग्रामीण क्षेत्रको घर रंग्याउन मानिसहरू प्राकृतिक रंगको रूपमा रातो माटो, सेतो कमेरो र सालको बोक्राबाट बनाएको खोटो लगाउँथे। तर पछिल्लो समय प्राकृतिक रंगको सट्टामा बजारका रंगहरूको प्रयोग बढ़न थालेसँगै परम्परागत रंगहरू लोप हुँदै गएको छ। केही वर्ष यता घर लिप्ने रातो माटो र सेतो कमेरो प्रयोग मा कम हुँदै गएको ग्रामीण भेगका सर्वसाधारण बताउँछन्। सामाजिक मान र प्रतिष्ठान बढ़ाउन तथा सुन्दर घरमा बस्ने अभिलाषा पूरा गर्न पनि विशेष गरी चाडपर्वका बेला घर रंगरोगन गर्ने प्रचलन भएको छ। दशैं शुरू भएसँगै ग्रामीण भूभागमा सेतो कमेरो रातो माटोले घर लिपेर सुन्दरता थप्ने चलन थियो। तर पछिल्लो समय बजारमा आधुनिक रंगहरू पाउन थालेपछि प्राकृतिक रंगहरूको प्रयोग घट्दै गएको हो। त्यसो त अहिले घर पनि आधुनिक बन्न थालेका छन्। गाउँघरमा रातो माटो र कमेरो खोज्ने निश्चित ठाउँ हुन्छन्। पहिले दिनभरि लगाएर रातो माटो, सेतो कमेरो खोज्ने तथा सालको खोटो पकाएर कालो रंग बनाउने चलन थियो। बढ़दो शहरीकरणले पछिल्लो वर्षहरूमा ग्रामीण भेगका प्राय घरहरू खाली हुँदै पनि गएका छन्। शहरमा बनेका घरहरू माटो तथा कमेरो लगाउने चलन छैन। सामान्यतय मानिसले घर बनाइसकेपछि रंगरोगनको काम पूरा गर्छन्। नेपालमा रंगरोगनको काम दशैं तिहारलाई लक्षित गरेर हुने गरेको पाइन्छ। रंग बिक्री हुने बेला दशैं तिहार नै भएको सम्बद्ध व्यवसायहरू बताउँछन्। आधुनिक रंगहरूले घरमा सुन्दरता देखिए पनि रातो माटो, कमेरो, सालको खोटोले जस्तो मौलिकता नदिने अग्रजहरू बताउँछन्। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
8: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
7: हाम्रै बेसी सहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9891180746।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङको कोलसत्र गाउँपालिकामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याबिलाका संरक्षण कार्यालय पोसुङले संरक्षण क्षेत्रभित्रका गतिविधि र बजेटको समीक्षा गर्दै पर्यटन प्रवर्धन जोनमा जोड़ दिएको छ। प्राकृतिक विपत्ति व्यवस्थापन संरक्षणका काममा समन्वय र स्थानीय समस्या समाधानलाई पनि प्राथमिकतामा राख्नुपर्ने सरकारवालाले जोड़ दिएका छन्। क्याबिलाका संरक्षण कार्यालय पोसुङमा मंगलबार आयोजित वार्षिक समीक्षा तथा समन्वयात्मक गोष्ठीमा गत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रम गतिविधि र बजेट समीक्षा गरिएको थियो। चालू आर्थिक वर्षमा सञ्चालन गरिने योजना कार्यक्रम र बजेट बारे पनि छलफल भएको थियो। गोष्ठीमा एक्याबिलाका संरक्षण कार्यालय भूसुङका प्रमुख प्रमोद राज रोग्मीले गत आर्थिक वर्षमा कार्यान्वयन गरिएका कार्यक्रम खर्च भएको बजेट तथा चालू आर्थिक वर्षका योजना र कार्यक्रमबारे जानकारी गराउनुभयो। कोलसत्र गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले प्राकृतिक विपत्ति व्यवस्थापन संरक्षणमा काममा समन्वय र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्रभित्रकै स्थानीय समस्या समाधान गर्न सम्बन्धी निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसमा एक्याबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कोलसत्र गाउँपालिका तीनका वडा अध्यक्ष आशवीर गुरूङले संरक्षणका कार्यक्रमसँगै चिया बगानको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएएमसी पसगाउँका अध्यक्ष चन्द्र प्रसाद गुरूङले स्थानीय स्तरमा संरक्षणका काम प्रभावकारी बनाउने र आगामी कार्यक्रम कार्यान्वयनको विषयमा धारणा राख्नु भएको थियो। नेपालीहरूको महान पर्व विजय दशमी 2083 को पावन अवसरमा कन्यादेवी क्लब मर्सेङदी गाउँपालिका चार मिप्रा लमसुङको विश्व वार्षिक उत्सवको अवसरमा आयोजित विश्व कन्यादेवी कप 2083 अन्तर्गत पुरूष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ। क्लबको अध्यक्ष सुब्बा गुरूङको अध्यक्षता तथा मर्सेङदी गाउँपालिकाका अध्यक्ष अर्सुन गुरूङको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा पुरूषतर्फ 24 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका खेलाड़ीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूबीच आपसी सद्भाव अनुशासन र खेल भावनाको विकास टेवा पुर्याउने अपेक्षा गरिएको छ। खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता पर्यटकीय गाउँ मिप्राउ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ आयोजना गरिएका प्रतियोगिताले खेलकुदको विकाससँगै मिप्रा गाउँको पर्यटकीय पहिचानलाई थप उजागर गर्न र स्थानीय पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। कन्यादेवी क्लबले आफ्नो 20 वार्षिक उत्सवको अवसरमा पुरूष तथा महिला फुटबल प्रतियोगिता आयोजना गरी खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने र गाउँको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउण्ड भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17,01,40,00,000 रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउण्ड भदौमा 20 बैंकले 16,59,00,000 रूपियाँ नाफा कमाएका थिए। भदौ सम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलको नाफा 35.3% बढ़ेर 1,80,24,00,000 रूपियाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले 1,32,71,00,000 रूपियाँ नाफा कमाएको थियो। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयनको नाफा 55% भन्दा धेरैले बढ़ेर 57,51,00,000 रूपियाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले 37,07,00,000 रूपियाँ नाफा कमाएको थियो। नेपाल एसबीआई बैंकले सबैभन्दा कम 41,59,00,000 रूपियाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले 35,45,00,000 रूपियाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा यस अवधिमा बैंकको नाफा 17.32% बढ़ेको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा धेरै 10,67,00,000,000 रूपियाँले घटेको छ। मर्सेङको समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
14: मुख्य समाचारका प्रायोजक
15: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नवरात्रको पाँचौ दिन स्कन्द माताको पूजा गरिँदै यस्तो छ पौराणिक कथा। भिन्सिदर आर क्षेत्रका मासु पसल अनुगमन, सरसफाईमा विशेष ध्यान दिन सुझाव, नगर परम्परा जोगाउँदै भेसर एक खत्री चौरका दुर्ग बहादुर परियार, दोर्दी टापमा फालुको आक्रमणबाट एकजना घाइते र हराउँदै परम्परागत कमेरो, रातो माटो र खोटोको प्रयोग, आधुनिक घरमा आधुनिक रंगको प्रयोग बढ्दो। बिहान 6:35 बजेको संगीत समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909900 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
4: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
3: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
4: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
3: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460774065।
4: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532। हाम्रो शाखा बेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: के
10: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
12: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
13: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
12: जान त जाने, बरु कहाँ जाने होला खै।
13: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
14: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर नवराज किमिरे, आश्विन अशोक फर्निचर उद्योग, मध्य नेपाल ए लमसुङ।

0: Mania.
1: Extreme energy drink.
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल पसल, बेसर सात लम्सुन।
4: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लम्जुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लम्जुङ, सम्पर्क 98560 46 244।

जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। रेडियो प्रहरी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णमा शुभ विजयादशमी 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जिम्मेवारी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा असोज 26 गते आयोजित विशेष समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम 1-184 समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोप बहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूले उक्त तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान सिप पूर्ण रूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्ण रूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो। जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुने उल्लेख गर्दै सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाव वा प्रभावमा नपरी संगठनको मर्यादा विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो। समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोखरेल, सर्वतृतीय प्रशिक्षण प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी नियुक्ति तथा कार्यवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राजकुमार जीटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गर्नुभयो। साथै उहाँले कवास तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चुब्बहादुर ढेंगालाई कुलानन्द विद्या पुरस्कार समेत प्रदान गर्नुभयो। समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षक शिक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात गर्दै सक्षम व्यावसायिक प्रविधि मैत्री निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व वहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारीता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दबावबाट माथि उठेर कानूनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो। विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीड़ित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकतामा राखी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताउनुभयो। साइबर अपराध, डिजिटल अपराधदेखि अन्तर्देशीय अपराध र विपद व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधि मैत्री तथा नागरिक प्रति उत्तरदायी संगठनका रूपमा

0: शुरू भएको उक्त तालिममा 8 महिला सहित कुल 79 जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो। उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आफ्ना अभिभावकहरूले दर्जानी चिन्ह सुशोभन गर्नुभएको थियो।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्वहरूको परिवेशमा अपनाउनु पर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा असोज 24 गते प्रहरी कर्मचारीहरूलाई देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो। आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक उत्तरदायी एवं जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो। प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रे लगायतको उपस्थितिका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत मुद्दा चल्ने इकाइसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।
2: अपराध समाचार।
0: धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 5 बस्ने 24 वर्षीय आमिन साफीको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका 5 बस्ने 22 वर्षीय मोहम्मद इल्साद खानलाई असोज 22 गते प्रहरीले पक्राउ गरेको छ।
1: 21 किलो 750 ग्राम 680 मिलिग्राम तौल बराबरको सुन सहित चिनिया नागरिकहरू 27 वर्षीय ह्याङ फी, 47 वर्षीय जो लङ क्वीन र 37 वर्षीय वाङ जिन ह्यानलाई काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 2 असोज 22 गते प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानमा चिनिया नागरिकहरूले घर भाडामा लिई अवैध रूपमा सुनको कारोबार तथा ओसार पसार गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार। तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक जिम्मेवारी।

0: अनि हल्दार साहब दशैं त आइसक्यो त
1: दशैं आयो मात्रै होइन घटस्थापना नै कटिसक्यो
0: अनि टिका लाउन घर जान पाउने हो कि होइन के कुरा भइरहेछ हल्दार साहब अफिसमा
1: अब पहिले त देशको अवस्था सहजै हुँदा त समाज र जनताको खुशीमा रमाएर ब्यारेकमै दशैं मनाउनु पर्थ्यो
0: त्यही त साहब है
1: हो नि अहिले त झन् देशमा बाढ़ी पहिरोले यत्रो विपत्ति ल्याएको छ अझै मौसमको त ठेगान नै छैन कति बेला के हुन्छ हुन्छ देशलाई अझ बढ़ी हाम्रो आवश्यकता हुने भनेकै यस्तै बेला त हो नि तिमी भने दशैंको टीका लाउने कुरा गर्छौ
0: हामीले त बुझ्छौ नि साहब तर घरमा बाबा आमाले बाटो हेरेरै थाक्दैनन् टीकाकै दिनसम्म भए पनि आइपुग्नु है भनेर साह्रै गर्नुभएको छ भने टीकाकै दिन भए पनि यसो जानु पाए हुन्थ्यो भनेर यसो कुरा राखेको नि कुरा गर्दै थिए देख्नुभयो फोन आएको आमाको फोन आयो मैले त हिजो बेलुकीदेखि फोन पनि पो उठाएको छैन त साहब
1: कहाँ त्यसो भनेर हुन्छ र भाइ अरू नै कामले पनि फोन गरेको हुन सक्छ नि त्यसरी फोन नै नउठाएर कहाँ हुन्छ त आफूले सम्झाउने पो हो त

0: सम्झाउने पनि कति क्या साहब, यो साल यस्तै भयो अर्को साल सँगै मनाउला है भनेर ढाँटेको पनि छ वर्ष भइसक्यो भने।
1: अब तिमीले त बाबा आमालाई ढाँटेका छौ, मैले त झन् ससुरालीसम्म ढाँटेको ढाँटेछु क्या। फोन त उठाऊ
0: न। आस्तु न हौ साहब, मान्छेलाई कस्तो तनाव भइरहेछ।
1: हेर त त्यो गाडीले कति मान्छे कोचेको, रोक त भाइ, त्यसलाई रोक।
0: नरोक्नुहोस् रोक्नुहोस् रोक्नुहोस्। अनि गुरुजी के हो, यसरी ओभरलोड मान्छे बोक्न मिल्छ के गर्नु सर? जे चिजको पनि मौका कुर्नै पर्ने रहेछ। अहिले दसैँको बेलामा सबैलाई हतार्नै छ, त्यसैको मौका छोपियो हजुर। अघि पछि तेलको पैसा पनि उठ्दैन सर, के गर्नु?
2: ए अनि हामी मान्छेले पैसा कमाउने मौका छोपेर गाडीको क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना भयो भने त्यसको जिम्मा चाहिँ कसले लिन्छ नि?
0: सर एकपल्टलाई गल्ती भयो हजुर, आजलाई छोडिदिनुहोस् न सर, आइन्दा यस्तो गल्ती हुँदैन मबाट।
2: गल्ती गरेपछि माफी मागेर उम्किन पाइँदैन, हेर्नुहोस् कानून अनुसार सजाय त भइहाल्छ। अनि तपाईँहरू पनि यसरी उभिएर झुन्डिएर जोखिमपूर्ण यात्रा नगर्नु होला है।

0: नमस्कार सर।
1: नमस्कार नमस्कार बुवा।
0: म त सरहरूलाई नै भेट्न भनेर आएको थिए, चोकमै ड्युटीमा हुनुहुँदो रहेछ।
1: ल बुवा भन्नुहोस् न, हामीले के सहयोग गर्न सक्छौँ?
0: हेर्नु न बाबु, हामी त सबै दसैँ मनाउन गाउँतिर जान लागेको, कोठामा कोही पनि हुँदैनौ। यसो हाम्रोतिर पनि आँखा लगाइदिनु हुन्थ्यो कि भनेर नि। कोठा ऊ त घर हो, हेर्नु त। फेरि कोही नभएको मौका छोपेर चोरी छोरी होला, सरहरूलाई खबर गरेर जाउँ कि भनेर यसो भेट्न आएको नि हजुर।
1: ए ल भइहाल्छ नि बुवा, यो एरियामा लगभग रात दिन नै गस्ती हुन्छ, तपाईँहरू ढुक्क भएर दसैँ मनाएर आउनुहोला।
0: हुन्छ बाबु हुन्छ। अनि बाबुहरू पनि दसैँमा घर जानुहुन्न?
1: अब हजुरले घरको सुरक्षाको जिम्मा दिइहाल्नु भयो, अब यो कर्तव्यबाट भाग्न मिल्ला र बुवा?
0: ओहो पनि होइन बाबु, तपाईँहरू हुनुहुन्छ र पो हामी ढुक्कले दसैँ मनाउन पाउँछौ के रे। र आफ्नो ख्याल गर्नु होला बाबु, शुभ विजया दशमी छ तपाईँहरू सबैजनालाई।
1: ल तपाईँहरूलाई पनि शुभकामना, तपाईँहरू पनि राम्रोसँग जानुहोला। ल शुभ यात्रा।

0: नमस्कार सर.
1: नमस्कार नमस्कार.
0: म त उता प्रहरी कार्यालय नै जाँदै थिएँ. हजुरहरूको यही ड्युटी रहेछ.
1: हजुर हजुर. भन्नुहोस् न, के सहयोग गरौँ?
0: हेर्नु न सर, घर जान भनेर टिकट काट्न आएको, एक त गाडी नै छैन भन्छ, फेरि 1,000 को टिकटलाई 2,000 भन्छ. यसरी कालो बजारी गर्नु त गलत होइन र सर?
1: तपाईँले एकदम ठिक भन्नुभयो. यो एकदमै गैर कानूनी कार्य हो. यस्ता प्रकारको अपराध भएका छन् भने त्यसको विरूद्धमा आवाज उठाउने र त्यस्तालाई कानूनको दायरामा ल्याउनु नागरिक र प्रहरी दुवैको जिम्मेवारी हो. तपाईँले बेलैमा हामीलाई सूचना दिएर एकदम राम्रो गर्नुभयो. ल हिँड्नुहोस् त, त्यो बढी मूल्यमा टिकट बेच्ने को हो हामीलाई देखाउनुहोस् त.
0: म देखाउँछु सर, हिँड्नुहोस्, तिनीहरूलाई त कारवाही जसरी नै गर्नुपर्छ. जाउँ सर.
2: नजिकिँदै गरेको दशैं तिहार जस्ता चाड पर्वहरू हाम्रो खुशी, भेटघाट र आपसी सद्भावका पर्व हुन्. तर यही समयमा भीड़भाड़, यात्रुको चाप र मानिसहरूको व्यस्तताको मौका छोपेर ठगी, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावना पनि हुन्छ. त्यसैले चाड पर्वको समयमा हामी सबै सचेत र जिम्मेवार बनौ. त्यस्तै आफ्नो घर तथा कोठा छोडेर गाउँघर जाँदै हुनुहुन्छ भने ढोका झ्याल राम्रोसँग बन्द गर्ने, महत्वपूर्ण सामान तथा कागजात सुरक्षित राख्ने र सम्भव भएसम्म छिमेकीलाई जानकारी गराउने गरौं. त्यस्तै यात्राका क्रममा टिकट, भाडा वा अन्य कुनै विषयमा ठगी भएको छ भने चुप नबसौं. ठगी वा कुनै अपराध भएको जानकारी पाएमा प्रमाण सुरक्षित राख्दै नजिकको प्रहरी कार्यालयमा खबर गरौं. याद राखौ, कहिले पनि अपराध सानो ठूलो हुँदैन र यसको रोकथाममा प्रहरीको र सर्वसाधारणको बराबर जिम्मेवारी हुन्छ. त्यसैले सचेत बनौ, अपराध विरूद्ध आवाज उठाऊ, सुरक्षित समाज निर्माणमा हातेमा
0: एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जिम्मेवारी. यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपकराज विश्वकर्मा.
2: हौस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनर्वा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
7: ओ अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
8: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
9: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
10: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
9: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
10: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
9: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
10: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
11: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसर नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा, मोबाइल 98465256233 र 98016177246।
12: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल,

0: Media, Extreme Energy Drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोपाइटर गणेश बहादुर विश्वकर्मा, न्यू गणपति ज्वेलरी, बेसर साथ लमसुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषण नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर प्रकाश खिमिरे, प्रकाश फार्मेसी, बेसर आर्ट सेरा, लमसुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो। अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विश्वबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत एवं दोर्दी गाउँपालिका परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: नगर प्रमुख गुमान सिंह अर्याल, उप प्रमुख पद्मा गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल एवं विशेषण नगरपालिका परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष राजकुमार विष्ट एवं नेकपा एमाले जिल्ला कमिटी लमजुङ परिवार।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष धनप्रसाद गुरूङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरूङ, प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरूङ एवं दुधपोखरी गाउँपालिका परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष सूर्य प्रसाद गुरूङ, उपाध्यक्ष गमी गुरूङ, प्रमुख प्रशासकीय अधिकृत विष्णुमाया पौडेल एवं कोलासथर गाउँपालिका परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
2: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्सैङ्गी गाउँपालिका परिवार लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजू गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कार्यवाहक अध्यक्ष लोकेन्द्र जङ गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय बाबी परिवार बेसी सहर लमजुङ।
4: कार्यक्रमको शुरूमा हामीसँग हुनुहुन्छ काठमाडौँको भोटाएटीमा विगत 40 वर्षदेखि होलसेल कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजू।
5: पछिल्लो समय बजारमा अघिल्लो वर्षको जस्तो दशैंमा ग्राहकको भीड़ कम छ, व्यापार व्यवसाय कम छ भनिन्छ, के छ अवस्था?
6: कम नै छ, तुलनात्मक हिसाबले हेर्ने हो भने त पोहोर परारको अब मेरो त अब तपाईँलाई के धाट्नु, यो मेरो पसलै 40 वर्ष पुरानो पसल हो। अब मैले बुवाको बेलादेखि नै, मैले सानो बेलादेखि नै हेरिराखेको हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवसायमा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यु रोड गुच्चा टोल अहिले कस्तो छ, अहिले अब पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेको छ।
4: कति सालमा स्थापना भयो, केबाट सुरु गर्नुभएको थियो? यही व्यवसाय थियो
6: मैले,
4: हजुर हजुर, बुवाको,
6: मेरो बुवाको पनि यही हो, पहिलादेखि नै कपडाको व्यवसाय हो। हामीलाई 40 वर्ष भयो
4: ए हजुर।
6: मैले चाहिँ अब बुवा रिटायर हुनुभयो, मैले चाहिँ अब मतलब 15-17 वर्ष भयो मैले हेर्न थालेको।
4: अहिले ग्राहकहरूले के छ उहाँहरूको के लाग्छ भन्नाले, पैसा अलिकति मान्छेसँग कमी भयो, क्रय शक्ति किन्ने क्षमता कम भयो, अथवा यो बाढी पीडित विपदको कारणले पनि मान्छे दुःखमा छ, तपाईँलाई व्यक्तिगत रूपमा के लाग्छ, कस्तो लाग्छ?
6: दुवै हो, एक त अब प्राकृतिक रूपमा पनि अलिकति भएको हो, धेरै नै क्षतविक्षत भएर सामानै आउन नसकेको हो, र महँगाई पनि अब पहिलाको तुलनामा धेरै नै महँगो भएकै छ।
4: अनि यो सामान आयातमा केही समस्या छ कि छैन अहिले, चीनबाट जस्तो नाकाहरू त बन्द छ?
6: एकदमै समस्या छ। यसमा चाहिँ सरकारले चाहिँ आफ्नो निकायबाट चाहिँ हेर्नै पर्ने हुन्छ। एक हाम्रो यो पैसा, हामीले लिगल्ली पैसा पठाउनलाई पनि धेरै गाह्रो छ, यो सरकारी झमेला पनि धेरै छ, र अर्को आयात गर्दाखेरि पनि बिचौलियाहरूले गर्दाखेरि यो चाहिँ धेरै नै गाह्रो नै छ,
4: गाह्रो छ, त्यो झन्झट पनि छ
6: एकदमै। तपाईँको यो एक नम्बरी पैसा भन्सार तिर्दाखेरि पनि पैसा खुवाउनै पर्ने छ अहिले पनि, मान्छेले देखे पनि नदेखे पनि। अब त्योभन्दा त बरु मूल्याङ्कन पहिला जस्तो गरेर लुकाएर ल्याउँदाखेरि पनि खुवाउनै पर्नेछ, भनेपछि त आखिर मर्गा भनेको व्यापारीलाई मात्रै हो, खालि व्यापारीले पैसा गनेको देख्छ, दुःख गरेको चाहिँ देख्दैन। र यो भ्याटको यो करको यो पनि एकदमै नै नाजायज छ अरूको तुलनामा।
4: नयाँ सरकार आएपछि पनि केही देखिएन त्यस्तो?
6: नयाँ सरकारलाई त अब एकैचोटि भन्न मिल्दैन,
4: तैपनि अब 6 महिना कट्यो,
6: भर्खर 6 महिनामा चाहिँ
4: सङ्केत देखिनु पर्ने,
6: सङ्केत त अब खगेन्द्र सुनाले भने छ महिनामा 6 वटा दाँत गन्ने हो र भने यसरी त कुरा नगरौँ, किनभने हामीले अब पहिला पनि हेरेकै होइन। अब हेरौँ न, अब 1-2 वर्ष अब अर्को सरकारलाई त यो सरकारलाई त अहिले तुरन्त नजाला,
4: समय छ,
6: अब हेरौँ न के गर्छ गतिविधि, अब हामी पनि त्यसै पर्खाइमा हो।
4: अनि व्यापारीका लागि, निजी क्षेत्रका लागि केही सरकारले यसो राम्रै गर्न खोजे जस्तो लाग्छ नि यहाँलाई, विगतको जस्तै लाग्छ कि केही फरक लाग्छ?
6: अहिलेसम्म त सरकारको ध्यान गएको जस्तो लाग्दैन उहाँहरूले चाहिँ अहिलेसम्म, उहाँहरू अहिले चाहिँ अब खै अब उहाँहरू केमा अल्झिराखेछन् भने अब हेरौँ भने कहिले प्राकृतिकमा यो के भन्छ तपाईँको बाढी पहिरो विपदमै उहाँहरू जुझिराख्नु पर्छ, फेरि अब खुट्टा टार्नेहरूसँग उनीहरूसँग लड्दै ठिक छ, अनि यो बिचको मान्छेहरूलाई चाहिँ उहाँहरूलाई समय दिने फुर्सदै छ।
4: यो नाका खोल्नमा सरकारले अलिकति ढिलाइ गर्यो भन्ने पनि छ क्या गुनासो, तातो पानी नाका खोल्यो भने तब मात्र सहज हुन्छ व्यापार व्यवसाय, सामान सस्तोमा आउँछ छोटो समय,
6: त्यो चाहिँ
4: तातो
6: पानी रसुवा चाहिँ छिट्टै नै खोल्नुपर्छ, कोरोलाको चाहिँ एकदमै यो मौसमी बेमौसमी भन्ने हुन्छ कोरोला नाकाबाट, अब फेरि अब सिजन आउँदैछ, हिउँ परिदिइहाल्छ, काम ठप्पै हुन्छ, अब देशको यत्रो राजस्व यो आउने यो ठाउँ स्रोतलाई नै यो हेला गर्नु चाहिँ भएन, किनभने देशको एउटा यो पनि एउटा अभिन्न अङ्ग हो, यसलाई चाहिँ अलिकति राम्रोसँग अलिकति ठुलो बाटो अथवा ड्राई पोर्ट कसरी गर्ने सरकारले चाहिँ यसमा ध्यान दिनै पर्छ।
4: अर्को यो दशैंमा जस्तो तपाईँहरूले यसरी व्यवसाय गर्नुभएको छ, पैसा भाडा तिरेर पसल राख्नु भएको छ, सम्भवतः आफ्नै घर भए पनि, मलाई त्यस्तो जानकारी छैन, यो अनलाइन व्यापार अलिकति पछिल्लो समय व्यापक रूपमा अफर भन्ने दशैंमा यो चलाउँछ कि, यो चाहिँ यसले कस्तो असर गरिरहेको छ बजारमा?
6: होइन, व्यापारमा जति एडभर्टाइज दिनु भयो त्यति राम्रो हो, म अनलाइनलाई चाहिँ म नराम्रो भन्दिनँ, एडभर्टाइज हुनै पर्छ कुनै पनि व्यवसायमा। अब तर यसमा चाहिँ अब नेपालको अब चाहिँ यो नेटवर्किङ बिजनेसमा चाहिँ तपाईँको कस्तो भन्यो भने एउटा गतिलो र एउटा राम्रो चाहिँ एउटा यो प्लेटफर्म छैन कि तपाईँको, यसमालाई चाहिँ यो बढी स्क्याम गर्ने नचाहिने मान्छेहरू, यो काम नपाएको बेरोजगारहरूले चाहिँ उनीहरू चाहिँ खटिरहेका छन्, गर्ने मान्छेलाई चाहिँ गर्न दिनुपर्छ, किनभने स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउने चाहिँ अधिकार हुन्छ सरकारको दायराभित्र
4: सस्तोमा सामान किन्ने नै हो जसरी पनि, होइन उपभोक्ताले फाइदा हुनु पर्यो, ठिक छ। अनि पछिल्लो समय यो व्यवसायहरूलाई ब्याङ्क वित्तीय संस्थामा किस्ता तिर्ने कुराहरू, सरकारले ब्याज बिनाका कुराहरूमा, अब यो कोरोना पछाडि भूकम्प पछाडि व्यवसायहरू धेरै पीडित भयो भनिन्छ, यसमा चाहिँ के छ अवस्था अहिले बजारको, के बुझ्नु भएको छ? यहाँ त लामो अनुभव छ है,
6: अहिले चाहिँ तपाईँको कस्तो भने अलिकति यो तपाईँको ब्याङ्कबाट चाहिँ ब्याजहरू चाहिँ अलिकति सस्तोमा आएको छ, त्यो व्यवसायको लागि चाहिँ एकदमै राम्रै छ, अब पहिलाको यो दाजुमा अब ऋण लिनलाई चाहिँ कस्तो भने उनीहरूको क्राइटेरिया मिट गर्न नै गाह्रो हुन्छ तपाईँको, किनभने यो हाम्रोको एउटा पक्ष चाहिँ सरकारबाट पनि धेरै कमजोर छ कि, तपाईँको हामीहरूको यो बिजनेसको यो कुनै पनि एउटा डकुमेन्टहरू ब्याङ्कमा बुझाउनु पर्दाखेरि अलिअलि त फर्स्टै डकुमेन्ट बुझाउनै पर्ने भइराखेको हुन्छ।
4: अनि अब सरकारले के सुधार गर्नुपर्छ व्यवसायका लागि, होइन यो नाका खोल्नेदेखि
6: सरकारले चाहिँ तपाईँको यो अलिकति, किनभने कोही पनि व्यवसायले तपाईँको बाहिरबाट चाहे सानो होस् चाहे ठुलो होस् इम्पोर्ट गर्दाखेरि, अब म तपाईँलाई एउटा खुलाइ रूपमा भन्दैछु होइन, यो चाहिँ अलिकति हामीहरूको व्यापारीहरूमा पनि अलिकति लुकाउने अलिकति यो सरकारले गर्दाखेरि नै हो। यो के हो भन्दाखेरि जब पैसा पठाउँदाखेरि चाहिँ एकदमै हामीले यो थर्ड पार्टीबाट लिनुपर्ने हुन्छ, जसलाई चाहिँ हुन्डी भन्छ,
4: हुन्डी हो, हुन्डी कारोबार।
6: यो एउटा कारोबारलाई चाहिँ निरुत्साहित गर्नको लागि सरकारले बरु आफैले एउटा चाहिँ इम्पोर्ट एक्सपोर्ट गर्ने व्यवसाय घाटमा दर्ता भएको व्यवसायहरूलाई निश्चित एमाउन्ट, जस्तै अब आजको रेटमा चाइनाको रुपियाँ ब्याङ्क रेट 23.20 रुपियाँ 80 पैसा छ भने सरकारले बरु 23.20 रुपियाँ 20 पैसा 50 पैसाको मार्जिन राखेर सरकारले चाहिँ बरु व्यवसायीलाई पैसा बाहिर पठाउने र त्यही अनुसारको माल चाहिँ भित्राउने चाहिँ एउटा नीति ल्याउनु पर्छ। यसले गर्दाखेरि चाहिँ तपाईँको हुन्डी कारोबारी र बाहिरबाट आउने रिमिटेन्सहरूको पनि एकदमै लयमा आउँछ, र यो नमिलाइकन त मिल्दैन। अनि त्यसपछि आएको सबै काम पारदर्शितामा आउँछ, ट्याक्स तिरेको सबै पारदर्शितामा आउँछ, अनि मात्र यो अलिकति यो व्यवसायको लय आउँछ। नत्र भए त अब एउटा समाउने अर्को फुकाउने भने जस्तो मिलेन कि, यदि आउने नै हो भने सबैलाई चाहिँ यसलाई यो गाँठो चाहिँ सबै ठाउँमा मिलाएर ल्याउनु पर्ने हुन्छ। किनभने हामीले यो पैसा बाहिर पठाउँदाखेरि अब सबैजनाको चाहिँ अब एक अब माटीको ठुलो ठुलो व्यवसायी बाहेक यो तलबाट गर्दाखेरि चाहिँ हामी तलको लागि चाहिँ अलिकति हामी चाहिँ अलिकति
4: हो। यो मैले एउटा यहाँले उठाउनु भयो, यो ठुला व्यवसायहरू, ठुला मार्टहरू, सुपर मार्केटहरूसँगले पनि फुटकरमा सामान बेच्दाखेरि यो साना व्यवसायहरूलाई चाहिँ असर परे पनि भन्ने गुनासो छ क्या व्यापारीहरूको, मैले कुरा गर्दाखेरि के व्यापारीसँग त्यसमा के छ, के खाडल छ, त्यस्तो समस्या छ ठुला खानामा?
6: अब हेर्नुहोस् न, अब तपाईँ वाइवे चाउचाउ 20 रुपियाँ छ, तपाईँ फुक्का खानुभयो, तपाईँ घरमै पकाउनु भयो 20 रुपियाँमा तयार भयो, तपाईँ रेस्टुरेन्टमा बसेर खानुभयो तपाईँले 250 रुपियाँ तिर्नु भयो, त्यो त अब त्यो जाएको म त यसमा त के पनि भन्छु, त्यो आफ्नो हैसियत हो मान्छेको। कसैले 5 स्टारमा खानु मन लाग्छ सेकुवा, कसैले बाजेकोमा खानु मन लाग्ला,
4: कसैले
6: ठाउँ अनुसारको, त्यो अब उनीहरूले त्यही अनुसारको आफ्नो खर्च पनि हुन्छ, त्यही अनुसारको उनीहरूको आफ्नो स्टाफ चार्ज हुन्छ, त्यसमा मेन्टेन त गर्नुपर्छ। म यसमा चाहिँ
4: यो कपडाको व्यवसाय अब अहिले आयात निर्यात विशेष गरी मुख्य नाकाबाट ठप्प जस्तो छ, समस्या छ होइन, अलिअलि आइरहेछ यो कोरोला नाकाबाट, दुईटा नाका बन्द छ, यो मौजदात कति छ, सामान जम्मा चाहिँ कति छ हामीसँग अब पुग्ने थेग्ने कपडाकोहरूमा, कसरी आइरहेको छ अहिले आयात चाहिँ चीनबाट?
6: अब चाइनाबाट आउन त पहिलाको दाजामा त धेरै नै कम आएको छ, अब देशलाई मात्रै भन्ने हो भने त 1 वर्ष आयात नगरे पनि त्यति चाहिँ होलसेलरहरूसँग त्यति नै सामानहरू अहिले पनि पर्याप्त रूपमा छन्। तर पनि कस्तो भन्यो भने अब समय अनुसार अब नयाँ अब फेसन, नयाँ डिजाइन, अब यो सबैले त अलिकति नयाँ वर्षमा नयाँ लुगा भने जस्तै सबैले नयाँ खोजिहाल्छ।
4: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज हामी दशैंको समयमा बजारको अवस्था र दशैं व्यापारमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले कपड़ाको व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजुसँग कुराकानी गर्यौं। कार्यक्रममा अब सुनौ न्यूरोडमा कम्प्युटर, ल्यापटप, मोबाइल लगायत डिजिटल उपकरणको कारोबार गर्दै आउनुभएका व्यवसायी एवं कम्प्युटर एसोसिएशन नेपाल क्यानका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको कुराकानी। आज हामी कार्यक्रम बदलिदो नेपालका लागि काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा छौं। यति बेला मसँग हुनुहुन्छ रंजित पोदारज्यू। म उहाँसँग आज समग्र दशैंको बजार किनमेलको अवस्था र विशेष गरी यो डिजिटल उपकरणहरूको किनबेच ग्याजेट्सको व्यवसायको सन्दर्भमा उहाँसँग अलिकति जिज्ञासा राख्छु। स्वागत छ रंजित पोदारज्यू यहाँलाई उज्यालोमा।
7: धन्यवाद।
4: अब यहाँले व्यवसाय गर्दै आएको यो के छ पछिल्लो अवस्था, ग्याजेट्सहरूको बिक्री वितरणको कुरालाई लिएर हेर्दाखेरि, दशैंसँग जोडेर हेर्दा यसलाई व्यवसायलाई?
7: अब दशैंसँग जोडेर हेर्दाखेरि अहिलेको व्यवसायलाई एकदमै साम्य देखिरहेको छु, निराश टाइपको एउटा हुन्छ नि, दशैंको उत्साहमा जुन फेस्टिभल आइरहेछ त्यसमा चाहिँ हाम्रा ग्याजेटहरू कोही बाहिर गइरहेछ, सानोतिनो ग्याजेटहरू भए पनि या ठुलो ल्यापटप वाटेभर जे भए पनि यी किन्नेहरूको एउटा ताती हुन्थ्यो क्या, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब विभिन्न कारणहरूले पनि होला यसलाई छोएको, अगाडि गएको हाम्रो घटनाहरू भोटेपछिदेखि लिएर जुन अहिले आइरहेछ देशमा, ती कुराहरूलाई पनि जोडेर हेर्दाखेरि चाहिँ यस्ता कुराहरूले एक प्रकारको चाहिँ तपाईँको इस्यु चाहिँ आएको होला कि जस्तो पनि लागिरहेछ। किनभने आमदानी भइसकेपछि एउटा सोच पनि मान्छेलाई उमङ्ग मनाउने एउटा त्यो पाटो हो भने अर्को पाटो जुन काठमाडौँ छोडेर जाने एक्सेसहरू बाटोहरू जुन पहिला सुनिन्थ्यो यति लाख मान्छे जाँदैछ तर यसपालि सायद त्यो एकदम 50% झर्छ कि जस्तो लागेछ। त्यो कारणले जाँदै जान्न त अहिले किनेर के गर्नु मेरो पुरानैबाट, हिजोको दिनमा के हुन्थ्यो पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा तातिन्थ्यो हुन्थ्यो। त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
4: विपदसँगै चिनिया नाका अवरुद्धको हुँदाखेरि पनि त्यो समस्या आयो सम्भवत।
7: त्यसले चाहिँ तपाईँको सामानहरूको चाहिँ सर्टेजहरूमा चाहिँ एउटा पाटो ल्याउँछ, प्राइसहरू बढ्ने एउटा सर्टेज आउँछ। त्यो अवस्था चाहिँ भइसकेका छैन। हिजोको जुन प्राइसहरू थियो ग्याजेटहरूमा, ल्यापटपहरू जुन हेभी इक्विपमेन्ट छ त्यो पहिलेदेखि नै ग्लोबली महँगो भइरहेछ, त्यो त छँदैछ। तर नाका तपाईँको बन्द भयो र त्यही कारणले गर्दा प्राइस महँगो भयो, त्यही कारणले व्यापार भयो, त्यो चाहिँ भएको छैन। किनभने स्टक त एटलिस्ट 2 महिना 3 महिना 4 महिना धान्ने चाहिँ स्टक हुन्छ। अहिले भर्खर घटेको घटनाले चाहिँ डिमान्डै त्यो हाई छैन क्या। त्यतिखेरसम्म सायद अब मान्छे हाल्ने त हालिसक्यो सामान, दसैँ कट्ने बित्तिकै सामानहरू बाई रोड अर्को बाटोबाट भए पनि विभिन्न बाटोहरू छन् त्यसबाट आइपुग्छन् आइपुग्न चाहिँ, त्यही कारणले चाहिँ होइन। तर नाकाले त्यो जुन घटना घट्यो त्यो घटनाको दुखोस् भनौँ के भन्ने त्यो टाइपले पनि मान्छेलाई एक्सपिरियन्स गर्ने कतिको क्यापेसिटी बढ्या छ कि छैन, गर्ने कि नगर्ने, भोलि के हुन सक्छ भने यस्ता कुराहरू पनि सोच आएको जस्तो लागिरहेछ मलाई।
4: अब भनेपछि यो मौजदात चाहिँ प्रशस्त मात्रामा हामीसँग केही समयका लागि अझै छ।
7: मजाले छ, सामान कसैले हुन्छ यो सामान घट्यो यो कारणले घट्यो भन्ने कुरो अहिलेसम्म हामीले बोल्नु परेको छैन। कति कुराहरू अर्जेन्टहरू बाह्यर पनि मगाएर राखेका छ व्यापारीहरूले, होला त्यसमा बाह्यर आउँदा 100-200 रुपियाँ एउटा सामानमा, तर चाहिँ एकदमै हाइली अप चाहिँ भइरहेको अवस्था चाहिँ छैन।
4: अब जस्तो चिनसँगको मुख्य तीनवटा व्यापारिक नाका तातो पानी त्यसै गरी केरुङ र कोर्ला हो, त्यसमध्ये अब तातो पानी र केरुङ त ठप्प नै छ अहिले, त्यहाँ त बाढी गएर, अनि तातो पानी पनि सरकारले प्रयास गरे पनि त्यो पनि सञ्चालनमा छैन। अहिले विकल्प भनेको त्यही एउटा मात्रै कोर्ला नाका हो, त्यो पनि अहिले बाढीले गर्दाखेरि अझै प्रभावित छ, बल्ल तल्ल त्यहाँ अलिअलि सामान आयात भइरहेको अवस्था छ। यो व्यवसायहरूले तातो पानी नाका चाहिँ एकमात्र सबैभन्दा राम्रो विकल्प हुन सक्छ भन्ने माग उठ्छ बेला बेला, होइन? यसलाई कसरी लिनुभएको
7: छ
4: यहाँले?
7: यो चाहिँ के छ भने त्यो चिनभन्दा तपाईँको नजिकको नाका पर्न जान्छ कस्टिङदेखि लिएर, किनभने जति पनि सामान ल्याउँदाखेरि कस्टिङ यदि सस्तो पर्यो भने हामीले पनि एन्ड युजरलाई चाहिँ त्यो सस्तोमा बेच्न पाइन्छ क्या। त्यसले गर्दाखेरि त्यो नाका सबभन्दा सजिलो र सुरुवात पनि त्यही नाकाबाट भएको यहाँ छिर्नको लागि, पछि आएर यो सानो बाटो भयो अलिकति, तर चिनले के भन्नु उताबाट तपाईँको केरुङको चाहिँ ठुलो बनाइदियो, योभन्दा बढी त्यहाँबाट सामानहरू आउन थाल्यो, भन्दा भन्दै कोर्ला पनि एउटा सुरुवात भयो। तर अब त्यहाँनिर त हिउँदो महिना बाटो त्यस्तो छ, बाटो एक्सप्रेस त एकदमै गाह्रो छ नि त, फेरि पनि जोइन तोइन गरेर सामान चाहिँ आइरहेछ। हो, नेपाल सरकारले चाहिँ यसलाई अहिले अब यताको त सम्भव अलिकति गाह्रै छ केरुङको, तर तातो पानीलाई चाहिँ यदि पहल गरियो भने मेरो विचारमा त्यो चाहिँ अलिकति चाँडै सकिएर त्यहाँबाट चाहिँ सुरुवाती गर्न चाहिँ सजिलो हुन्छ अहिलेलाई चाहिँ मलाई लागिरहेछ।
4: अहिले बजारमा अलिकति चहल पहल यो घट्ने कुरालाई मूल्य वृद्धिसँग कसरी जोडेर हेर्ने, सामानको भाव केही बढेको अवस्था छ?
7: त्यस्तो हिजोको दिन र आजको दिनमा त्यसरी मूल्य चाहिँ बढेको छैन। मैले अघि नै भने ग्याजेटहरू प्राय आउने भनेको यो नाकाहरूबाट ग्याजेटहरू हो, ती ग्याजेटहरूको प्राइस त्यस्तो माथि बढेको छैन। र ग्लोबली जुन कुरो बढ्या छ त्यो हिजो पनि बढ्या थियो आज पनि बढेकै छ, होइन? त्यसलाई चाहिँ त्योसँग चाहिँ दाज्नु पर्दैन, कसैले होला नि त्यो ल्यापटपको कुरा होला यति महँगो भयो भनेर, त्यही कारणले होइन, त्यो ग्लोबली कारणले गर्दाखेरि महँगो भएको कुरा हो।
4: बजारमा हेर्दाखेरि मानिसहरूको भिड त देखिन्छ पसलहरूतिर, सामान्यतया अब दसैँको समय हो, यो स्वाभाविक पनि होला। यो चाहिँ वास्तविक व्यापारकै रूपमा यसलाई लिने अथवा विगतको भन्दा एकदमै हामी तल्लो अवस्थामा गएको अवस्था हो?
7: यस्तो छ, भिड भाड चाहिँ तपाईँको हिजो पनि उत्तिकै हुन्थ्यो, आज पनि त्यही देखिन्छ। किन न्यू रोडमा चाहिँ कुनै एउटा बाहिर निस्केर हेऱ्यो भने एकदमै हिँड्न सक्ने अवस्था पनि हुँदैन, त्यो भिडभाड आज पनि देखिया छ। अब यो सबभन्दा मेन के हुन्छ नि, कपडा बढी मात्रामा दसैँ आए तिहार आए यसो नयाँ लुगा लाउँ नयाँ जुत्ता लाउँ त्यो टाइपको भिडभाड चाहिँ एक प्रकारको त्यो चाहिँ छ होला। आफू त्यो व्यापारी पनि परिएन तर बुझ्दा देखिन्छ। तर कतै कतै न्युजहरू पनि पढ्दाखेरि हिजोको दसैँ भन्दा आज चाहिँ 50% मेरो व्यापार कम छ, आइमिन चाहिँ कपडैहरूको, तिनीहरूको पनि कुरा सुनिया मात्रै, आइमिन चाहिँ कुनै पढेको कुरा चाहिँ त्यो पनि सुनिन्छ देखिन्छ। भनेपछि पर्चेसिङ भिड उत्तिकै छ, पर्चेसिङ पावर कम भएको हुनसक्छ। हिजो मैले 20,000 सपिङ गर्थेँ भने आज 10,000 हुनसक्छ व्यापार, त्यसले गर्दा त्यहाँनिर चाहिँ कम भएको हुन्छ। र व्यापार स्वात्तै जिरो नै छ भन्न पनि मिल्दैन, छ न चाहिँ छ, तर तुलनात्मक रूपमा जुन हुनुपर्ने हो यस्तो फेस्टिभलमा त्यो चाहिँ छैन।
4: अब यो पसलहरूमा पछिल्लो समय भिड नदेखिनुमा यो अनलाइन व्यापारलाई पनि अलिकति लिइन्छ होइन, यसको अवस्था के छ यो तपाईँको विद्युतीय यो उपकरण यान्त्रिक सामानहरूको सन्दर्भमा?
7: यो राम्रो कुरा गर्नुभयो, एकदमै अहिलेको हिसाबमा अनलाइन जुन व्यापार भइरहेछ त्यो राम्रो फस्टाएको छ, राम्रो नै सेल्स देखाइरहेछ। मान्छेको एउटा त के भने टाइम बच्यो, सिलेक्सन गर्ने त्यहाँ धेरैवटा अप्सनहरू त्यहीँ भेटिहाल्छ, चित्त बुझ्यो, रिटर्न पोलिसीहरू पनि आफ्ना आफ्ना त्यहाँ राखेकै छन्। र अनलाइनहरूको अलिकति भर पर्दो तिनीहरूको जुन निकाय जुन कानुनी छ त्यो पनि अब पास त हुँदैछन् होइन, ती कुराहरूमा अलिकति पहल गर्यो भने सायद यो भिडभाड अझ अलिकति मोर कम हुन सक्छ। र प्राइसिङहरू पनि उनीहरू अनलाइनमा के हुन्छ, एउटा भाडा तिर्नु परेन, स्टाफहरू धेरै राख्नु परेन होइन, डेकोरेसन पार्टलाई खर्च गर्नु परेन, यिनीहरूले गर्दा एट एन्ड युजरले अलिक सस्तो परिरहेछ होला। कतिले चाहिँ तपाईँको देखाउने बेलामा एउटा सामान देखाइरहेछ, पुगाउने बेलामा एउटा पुगिरहेछ, त्यसपछि त्यो कन्ट्याक्टलेस हुन्छ, त्यस्ता पनि कुराहरू हामीले सुनिरहेको हुन्छौँ, देखिरहेको हुन्छौँ। कतिले पहिला पैसा पैसा चाहिँ सामान पठाइन्छ, पैसा पठाइन्छ सामान छैन, त्यस्ता केसेसहरू पनि छ। त्यसले गर्दा त्यसलाई चाहिँ ट्रस्टेबल बनाइयो भने आज जुन यत्र महँगो तपाईँको न्यू रोडमा भाडा देख्नुहुन्छ, भाडा सुन्नुहुन्छ होइन, तसिने छाप टाइपको भाडाहरू छ नि त, त्यो भाडा उठाउने कहाँ भने त्यही सामान बेचेर त्यहीँबाट नाफा खाएर हो नि त। त्यो कुराहरूलाई चाहिँ अनलाइनले चाहिँ अहिले चाहिँ सस्तो बनाइदिएर छ, त्यसमा चाहिँ व्यापार एकदमै राम्रो। अस्ति नै एउटा भाइले भन्दै थियो कपडाको मात्रै व्यापार हामीभन्दा बढी त्यो अनलाइनवालाले गरिरहेछ दाइ, 3 महिनामा उसले 1 करोडको सामान मेरो लगिसक्यो होइन, भनेपछि व्यापार त रहेछ, गर्नेले गरिरहेछ, उसले राम्रो गरिरहेछ त, राम्रो सेल भइरहेछ, त्यसले गर्दा त्यसले पनि एक प्रकारको भिडभाड चाहिँ कम गरेको अवस्था चाहिँ छ।
4: त्यसको प्रभाव जस्तो पसलै राखेर भाडा तिरेर गर्ने व्यवसायहरूलाई कसैले कोठाभित्र राखेर अनलाइनमा व्यापार गरिरहेछ भने त्यो प्रभाव असर यहाँ देखिन्छ कि देखिन्न बजारमा त्यसको, त्यसका लागि के गर्ने?
7: डेफिनेटली देखिन्छ नि त्यो कुरा, किन देखिन्छ भने जो मान्छे हिजो चाहिँ न्यू रोड गएर म केही किनौँ भनेर थियो भने आज ऊ घर बसेर मैले चाहिँ किन्यो भने त त्यो त मान्छे घट्यो नि त। र मान्छेहरू 2-3 खालका छन्, एउटा चाहिँ होइन मैले छोएर छामेर मैले हेर्नुपर्छ अनि मात्रै मलाई चित्त बुझ्छ, कतिले होइन यसले गरेको ठिक रहेछ ठिकै हुन्छ, यही रिटर्न पोलिसी छ ल्याउँछु, मेरो भएन भने बरु म फिर्ता गर्छु अगेन मेरो आइहाल्छ। क्वालिटीमा जुन कुरो देखाएको एक त के छ भने अहिले एआईहरूले गर्दा क्वालिटी यो 1 देखाएर फोटो देखाइदिया हुन्छ, तर सामान आउँदाखेरि त्यो नदेखिँदा मान्छेलाई मन खिन्न हुन्छ, यो अनलाइनले कसरी यता सबै त्यो हुँदैन। कतिले त्यो काम जुन गरिरहेछ त्यो कामलाई चाहिँ रोक्नु पर्ने, त्यसका त्यो निकायहरूले चाहिँ त्यसलाई मोनिटरिङ

0: सँग रञ्जित पोदारजी हुनुहुन्छ, उहाँ कम्प्युटर एसोसिएसन नेपालका
1: निवर्तमान
0: अध्यक्षकै रूपमा हुनुहुन्छ। यो व्यवसायहरूको एउटा गुनासो के छ भने, विशेष गरी साना व्यवसायहरूको, यो ठूला सपिङ मल, सपिङ सेन्टरहरू अथवा होलसेल व्यवसायहरूले फुटकर व्यवसायको जसरी उहाँहरूको जस्तै हिसाबले व्यापार व्यवसाय गरिदिँदाखेरि, सामान सस्तोमा बेचिदिँदाखेरि हामी अलिकति प्रभावित भयौँ, हामीलाई समस्या भयो भन्ने खालको गुनासो कता कता सुनिन्छ हामीले पनि कुरा गर्दाखेरि। यो ठूला व्यवसाय र साना व्यवसाय बीचको खाडल छ नि, त्यसमा के छ समस्या के पाउनु भएको छ यहाँले?
1: ठूला र सानामा तपाईँको एउटा त तपाईँको के हुन्छ भने, जसले एउटा डिटेलर बोचेर सेलरलाई बेच्ने हो, उसले यदि रिटेल गर्न थाल्यो भने डेफिनेटली त्यहाँनिर प्रब्लम चाहिँ आउँछ। के प्रब्लम आउँछ भने, मैले अब 5,000 रिटेलरलाई दिनुपर्ने कुरा, यदि उसले 5,000 नै उसले पनि त्यहाँबाट दियो भने मैले पनि त लिने त्यहीबाट हुन्छ। सिमिलर त्यो काम गर्नु हुँदैन र जहाँसम्म लाग्छ त्यो चाहिँ भएको छैन जस्तो मलाई चाहिँ लाग्छ। ठुला मलहरूमा उनीहरूको सबै कुरा हेर्नुहोस् न, एउटा भाडादेखि लिएर उनीहरूको डेकोरेसनदेखि लिएर उनीहरूको स्टाफ खर्चदेखि सबै महँगो हुन्छ। त्योभन्दा मुनिको पसलमा गएपछि त्यो कम हो कि, उसले आफ्नो मार्जिन रेट कम राखेर त्यो प्राइस देखिएको हुनुपर्छ। अर्को तल्लोमा आएर तपाईँको उसले मार्जिन रेट कि हाई राखेर उसलाई सिमिलर लागेको देखिन्छ। मार्जिन रेटको कुरा हुन्छ कि, मैले कति प्रफिट खाने, फेरि सानो प्रफिट खाएर उसले फेरि चलेमान हुन सक्दैन। त्यत्रो मन्थली भाडा भनौँ न, एक्सपेन्स हुन्छ, त्यो पुगा पुरा गर्न त्यही बेचेरै गर्नुपर्ने हुन्छ होइन। मलाई जहाँसम्म लाग्छ, जुन तल्लो जुन भन्नु, उहाँहरूको चाहिँ प्रफिट मार्जिन अलिकति हाई सोचेर बसेर पनि त्यो टाइपको चाहिँ समस्या आएको जस्तो चाहिँ लाग्छ। तर त्यसरी चाहिँ डिलर र सब डिलर त्यो बनाएकोहरूमा त्यसरी गरिँदैन।
0: अब यो दसैँको समयमा कतिपय ठाउँमा अनलाइनमै भनौँ अथवा पसलहरूमा पनि यो अफरहरू भनेर ग्राहकहरू आकर्षित गर्ने गरिन्छ होइन, त्यो चाहिँ कस्तो लाग्छ? यसले चाहिँ समग्रमा त्यही किसिमको भाडा तिरेर त्यही गुणस्तरको सामान बेचिराखेका व्यवसायी र त्यो अफर भनेर विभिन्न किसिमको चाहिँ प्रलोभन जस्तो भनौँ न एक हिसाबले त्यो पार्दाखेरि पनि अलिकति असर हुन्छ, यसमा चाहिँ समानता हुनुपर्छ भन्ने खालको पनि कुरा गरिन्छ कि। त्यो चाहिँ उहाँहरूको स्वेच्छाले बेच्न सक्ने विषय हो, ग्राहकलाई यदि फाइदा हुन्छ भने उहाँहरूले किन्न सक्नुहुन्छ भन्ने हिसाबले लिने कि, अझ विशेष गरी दसैँको सिजन भएर मैले यो कुरा गरिरहेको छु होइन, यो यसमा चाहिँ सरकारले पनि अलिकति नियमन गर्नुपर्छ जथावी रूपमा, चाहिँ जुनसुकै ठाउँमा जसले जसरी पनि सामान जति मूल्यमा बेच्न पाउँछ भन्ने चाहिँ व्यवसायीको धारणा के हो खासमा, तपाईँको बुझाइ के छ?
1: यस्तो छ, यसमा तपाईँ के छैन, अफर भनेको जहिले पनि लगाइँदैन र जहिले पनि लगाइयो भने त्यो अफरको कुनै भ्यालु पनि रहँदैन। त्यो भ्यालु क्रिएट गर्नलाई हामी यस्तै फेस्टिभलहरूमा चाहिँ एउटा अफर लगाउँछौँ। अफर नहुँदैमा त्यो नराम्रो चिजहरू चाहिँ बेच्या हुँदैन, जुन हिजो बेचिरहेको सामान हुन्छ त्यही सामान बेचिरहेको हुन्छ। केवल के हुन्छ भने त्यसको मार्जिन रेट चाहिँ घटाइदिया हुन्छ त्यो फेस्टिभलको इभेन्टको जुन टाइम हुन्छ त्यो टाइम पिरियडमा, र त्यसमा चाहिँ सेल्स बढी एउटा पार्ट चाहिँ के हुन्छ भने, मेरोमा मैले कुनै अफर लगाएँ भने मेरो 10 आइरहेको थियो भने मेरो 100 कस्टमर चाहिँ आयो, 100 मैले हिजो म 10 बेचेँ, आज म 100 बेचेँ, यदि 100 रुपियाँ नाफा कमाइरहेको थियो भने 100 10,000 भयो। अर्को म 500 कमाइरहेको खाइरहेको थियो भने 10 तपाईँको मेरो 2,000 रुपियाँ भयो, 5,000 रुपियाँ भयो भन्ने टाइपको हुन्छ। र त्यो 100 कस्टमर मेरो वर्षभरिको कस्टमर बन्यो क्या, लङ टर्मको लागि व्यापारीले सोचेको हुन्छ। र बाहिर पनि यो कुरा चाहिँ तपाईँको क्रिसमसहरू भयो, न्यु इयर भयो, ब्ल्याक फ्राइडे भयो, यस्ता कुराहरू चाहिँ लगाइरहेको हुन्छ। र कति चाहिँ टाइअप तपाईँको कम्पनीसँग गरिदिया हुन्छ, बाहिरतिर चाहिँ कम्पनीहरूले ब्ल्याक फ्राइडेमा चाहिँ तपाईँको 80% डिस्काउन्ट तल यति पिसलाई क्वान्टिटी छुट्याइदिया हुन्छ क्या। त्यस्तै गरी यिनीहरूको अफरमा पनि होला, मैले चाहिँ 3 दिनको अफरमा मसँग 500 पिस छ, यो 500 आउट गर्छु यो प्राइसमा, नाफै नखाइकन व्यापारीले दिँदैन। थोरै मार्जिनमा आफ्नो कस्टमरहरूलाई बनाउनलाई, वर्षभरिमा उसँग व्यापार गर्नलाई, यदि ऊ स्वयं पसल खोलेर बसेका छ भने उसले नराम्रो चाहिँ गर्दैन। किन गर्दैन भने, तपाईँ हामी किन्न गयो भने हामी हेर्छौँ, डेफिनेटली हामीले हेरेर पल्टै उल्टै गरेर यो सामान किन्न मिल्छ मिल्दैन हेर्छौँ, एउटा पाटो त्यो हुन्छ। अनलाइनले दियो भने उसले उसँग यदि रिटर्न पोलिसी यदि छ भने उसले घरमा ल्याएर पनि हेरिकन, तपाईँको अहिले त कानुनै छ होइन, उसले यदि नराम्रो दिएको छ भने उसलाई वाणिज्यमा त्यसमा तपाईँको दर्ता गरेको हुन्छ, समात्न सक्ने अवस्था हुन्छ। यो अफर भनेको हामी सबैलाई हुने गरी यो दसैँ तिहार छठ एवं प्रकारको अफरहरू जेन्युइनली नै लगाएको हुन्छ। र कति कम्पनीहरूले लतलाई यो दसैँको लागि 100 पिस चाहिँ पहिलाको रेटभन्दा कममा पनि दिएको हुन्छ कि यो दसैँको अफरमा यति भयो तँलाई, 100% दिँदैन कि यति पर्सेन्ट ल 10% पहिला दिएछ ल 20% 25% डिस्काउन्ट चाहिँ त्यो चाहिँ तपाईँको एउटा मार्केटिङको पोलिसी भनौँ त्यो हिसाबले चाहिँ चलाएको।
0: अब पछिल्लो समय यहाँले यो व्यवसाय गरिरहँदा विशेष गरी डिजिटल उपकरणको कारोबारमा ग्राहकको आकर्षण केमा छ अहिले?

0: ग्राहकले तपाईँको डिकेट चाहिँ अब के छ भने यसमा छिरिसकेपछि अब एउटा ल्यापटप लिएपछि त्यसलाई वाइफाई राम्रै चाहियो, माउस राम्रो चाहियो, एयरबड चाहियो,
1: त्यो समग्र प्याकेज जस्तो
0: प्याकेज उसलाई उसले एकचोक लिएपछि त्यसलाई चाहिने कनेक्टिभ जुन सामान हुन्छ त्यो सबै नै चाहिनै हाल्छ। कसैलाई आज चाहिन सक्छ, कसैलाई आवश्यकता अनुकूल भोलि पछि चाहिन सक्छ, उसलाई चाहिन्छ नै। आज तपाईँ यो ल्यापटप लिनुभयो, अब मिटिङ गर्नु पर्यो, हेडफोन त चाहियो, आज मिटिङ गरेन भने तर तिन दिन पछि गऱ्यो भने तिन दिन पछि त त्यो किन्नु पर्यो भने चाहिँ त्यो हिसाबको निडेड अनुसार तपाईँको त्यो लग्या हुन्छ। अब त्यो ग्याजेटहरू ठुलो सामान अलिक चाँडै बिग्रिन्छ, ग्याजेट अलिकति चाँडै बिग्रिन्छ, त्यसको सेल्स अलिक बढी हुन्छ, ठुलोको अलिकति कम हुन्छ।
1: भनेपछि यो डिजिटल उपकरण विशेष गरी तपाईँहरूले गर्ने व्यवसायमा दसैँमा र अरू बेला के फरक हुन्छ? अलिकति व्यापार बढ्ने अवस्था त्यस्तो रहन्छ?
0: त्यस्तो खालको अफरहरू लगाउँदाखेरि चाहिँ व्यापार बढेको जान्छ, किनभने मान्छेलाई हुन्छ यतिखेर किनिहालौँ, नभए यो त अफर तपाईँको रहँदैन,
1: पैसा पनि सबैसँग हुने अवस्था,
0: सबैसँग भएको अवस्थामा ल एउटा यो निजेडै छ भने आवश्यकतै छ या मलाई पछि चाहिँ चाहिएको छ, एक महिना पछि चाहिएको छ भने पनि अहिले चाहिँ हामी निदिउँ। योभन्दा पहिला अब पहिला हामी क्यानन कोटेकहरू क्यानले बसे नि लगाइदिएको, त्यसको अफरको लागि महिना तिन महिना चार महिना पाँच महिनादेखि कुरेर बस्थ्यो, क्यानन कोटेकमा चाहिँ अफर आउँछ अनि किन्नुपर्छ भन्ने टाइपको भने त्यो अफरलाई वेट गर्ने त हो नि, हुन पनि हो। मार्केट भन्दा त्यहाँनिर तपाईँको 25-30-40-50% अफसँग पनि त्यहाँ सामानहरू, ग्याजेटहरू, ल्यापटप, कम्प्युटर यिनीहरू पाइन्थ्यो होइन। त्यो हिसाबले चाहिँ मान्छे वेट चाहिँ गर्छ र त्यो किन्नको लागि चाहिँ पछि चाहिएको छ भने आज पनि त्यसले गर्दाखेरि सेल्स चाहिँ बढेर जान्छ।
1: अब रञ्जित प्रधानज्यू, यो तपाईँसँग मैले तीन चार महिना अगाडि सम्भवतः हामी कुराकानी गऱ्यौँ, त्यो बेला मैले एउटा महत्वपूर्ण विषय यो निजी क्षेत्र चाहिँ धराशायी बनेको अथवा व्यापार व्यवसायमा व्यवसायहरू विशेष गरी वित्तीय क्षेत्रबाट बढी प्रभावमा परेको, ब्याङ्कको ऋण व्यवसाय घटेको, आर्थिकमा अलिकति तल्लो अवस्था भन्ने किसिमबाट कुरा गरिरहेको थियौँ। अहिले दुई तिन महिनामा के फरक पाउनुभयो अथवा त्यो अवस्था अझै तल गिर्यो अथवा केही सुधारको प्रयास नहुँदै विपदले केही बिगार्यो, के छ अहिले अवस्था?
0: त्यो अवस्था झन् तपाईँको तल झरेको अवस्था छ अहिले, जुन हिजोको अवस्था थियो त्योभन्दा पनि मुनि अहिले गइसकेको अवस्थाहरू छन्। किनभने प्रोक्योरमेन्टहरू जुन हुनुपर्ने हो, सबभन्दा ठुलो बार गभर्मेन्ट नै देखिन्छ, गभर्मेन्टको प्रोक्योरमेन्टहरू एकदमै कम मात्रामा आइरहेको अवस्थाहरू छन्। त्यो नआइकन, व्यापारै नभइकन मैले ऋण लिएर गर्ने के? तपाईँको जब तपाईँको सेल्स हुन्छ, डिमान्ड बढ्छ, तपाईँसँग सामान छैन, होइन मैले अब स्टक राख्नुपर्छ भन्ने हेतु आउँछ, स्टक राख्नलाई पैसा चाहियो, पैसा चाहियो, कहाँ खोज्ने ब्याङ्क, अनि बल्ल गएर तपाईँको प्रोसेस अनुसार त्यो गरेपछि ल्याएर अनि म स्टक राख्छु, मेरो सेल्स हुन्छ। डिमान्डै अहिले छैन, मेरो मात्रै होइन कि इन टोटल सबैको बुझ्नुभयो भने डिमान्ड एकदमै लो लेभलमा अहिले झरिसकेको छ। त्यसले गर्दाखेरि अर्थतन्त्र त तपाईँको अहिलेको अवस्थामा नामडोलै भएको अवस्था चाहिँ देख्छु म।
1: त यो समय दिनुभयो, यसका लागि धन्यवाद छ।
0: हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद। सम्पूर्ण दर्शकहरूलाई चाहिँ दसैँ, शुभ विजयादशमी, दीपावली, छठको धेरै धेरै शुभकामना सहित यति कुराहरू सोधिदिनु, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रममा दशैंको चहल पहल, व्यापार व्यवसायको अवस्था, सीमानाका बन्द हुँदा सामान आयातसँगै मूल्य वृद्धि, उपभोक्ताको महँगीको चाड लगायतका विषयमा कुराकानी गरिरहेका छौं। यसअघि कार्यक्रमको पहिलो खण्डमा हामीले भोटाहेटीमा कपड़ा व्यवसाय गर्नुभएका विजेन्द्र मकाजु र न्यूरोडमा डिजिटल उपकरण सम्बन्धी कारोबार गर्ने रञ्जित पोदारसँग कुराकानी गर्यौं। कार्यक्रमको दोस्रो खण्डमा चाडपर्वको बेला माग तथा व्यापार धेरै हुने सुनचादी व्यवसायसँग सम्बन्धित रहेर नेपाल सुनचादी व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका व्यवसायी महेन्द्र रत्न साकेसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज हामी दशैंमा बजारमा देखिएको चहल पहल र व्यापार व्यवसायको अवस्था, बढ़दो महँगीमा उपभोक्ताले खेप्नु परेको शास्ति आदि विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं. अबको क्रममा लामो समयदेखि सुनचारी व्यवसाय गर्दै आउनुभएका महेन्द्र रत्न साक्येसँग हामी कुराकानी गर्छौं. उहाँ नेपाल सुनचारी व्यवसायी संघका अध्यक्ष पनि हुनुहुन्छ. सुनौ उहाँसँगको कुराकानी.
3: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा.
4: नमस्कार.
3: काठमाडौँको मुख्य व्यापारी केन्द्रमा छौँ हामी. अब दशैंको चहल पहल छ, के छ बजारको अवस्था, सुन व्यवसायहरूको विशेष गरी व्यापार व्यवसायमा अलिकति केन्द्रित गरेर कुरा गरौँ अध्यक्षज्यू.
4: हामीले जुन स्टरले दशैंको तयारी गर्छौँ नि, अहिले नियमित हो यो, खास दशैं तिहार होइन छठ पर्व, त्यो गहनाहरू दुई महिना तीजबाटै सुरु गर्छौँ. त्यो तीजबाट सुरु गरेको गहनाहरू हामीले तयार गर्दै गर्दाखेरि, दशैं लक्षित गहनाहरू तयार गर्दै गर्दाखेरि, यसपालि अब जुन बिक्री वितरणको जुन पहिलादेखिको चाप हुन्थ्यो, पहिला अर्डरहरू त्यति आउँथ्यो, सायद चाहिँ मङ्सिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँथ्यो कि, मान्छेहरूले अब मङ्सिर पुस अब मार्चतिर बिहा गर्नुपर्छ, यो बिहाको गहनाहरू पनि अर्डर आउँथ्यो. र यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानकै भएपछि, अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन. पहिला मान्छेहरूले चाहिँ 1,00,000 हुँदाखेरि जति सुनमा चाहिँ अलिक किन्ने उहाँहरूको आकर्षण हुन्थ्यो, त्यो आकर्षण चाहिँ अहिले घटेको छ. यो भाउ वृद्धि प्लस यो जुन अन्तर्राष्ट्रिय तनाव र यो गर्दै गर्दाखेरि वैदेशिक रोजगारमा पनि मेरो विचारमा धेरै असर परेको छ यो खाद्य युद्धले. त्यो हिसाबले त्यहाँबाट रेमिट्यान्स आउनु पहिला जस्तो सहज पनि छैन र रोजगारी पनि त्यति आकर्षित भएन. मान्छेहरू चाहिँ अलिक तनावमै छ. त्यो तनाव हुँदाखेरि सुनचानी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि, यो हामी चाडबाड बिहे होइन व्रतबन्ध संस्कार हुन्छ, त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले होइन, एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति हाम्रो नेपालमा पनि अलिकति यो प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ. अनि अर्डर आएको सामान चाहिँ हामी पहिला त्यो खतम गर्यौं, त्यसलाई चाहिँ तयारी गर्यौं, तर जुन रेडिमेडको स्टोरमा हामीले बेच्छौँ नि पहिला, त्यो चाहिँ अहिले चाहिँ 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले. त्यो भन्दै गर्दाखेरि अब जुन चाहिँ बैङ्कबाट उठ्नुपर्ने सुन पनि उठेन, किन भन्दाखेरि अब त्यहाँ पुराना सुनहरू वापस आए, गहना बनाउने मान्छेहरूले पुराना गहनालाई नै गलाएर त्यसलाई चाहिँ नयाँ गहना बनाउनेमा उहाँको त्यो चाहिँ प्राथमिकता त्यहाँ भयो. त्यही भएर बजारको अहिले माग 20% मात्रै छ र 80% हामी चाहिँ कसो भने अब यो भनौँ अब रेडिमेडलाई मिलाएर अब फेरि राम्रो होला भन्ने आश पनि छ होइन. सुनको भाउ आफ्नो ठाउँमा छ, राम्रो कारोबार चाहिँ रेगुलर कारोबार गर्ने मान्छेहरू चाहिँ पर्ख र हेर भन्ने अवस्थामा छ.
3: अब पछिल्लो समय नेपाली समाजमा सुनप्रतिको दृष्टिकोण के छ, त्यसलाई कसरी ल्याएको छ समाजले? चाडपर्व र बिहेबारी खुसियालीमा लगाउने चिज त स्वाभाविक छ, यसको प्रयोग घटेको, बढेको, स्थिर रहेको विगतको तुलनामा? यहाँको लामो अनुभव होला सम्भवत यो क्षेत्रमा, के पाउनु भएको छ?
4: अब मैले जुन बेला काम सिकेँ नि त्यस बेला त्यसै भर्खर चाहिँ 45-46 सालको कुरा थियो, म क्याम्पसबाट भर्खर पास गरेर पास आउट भएको थिएँ र त्यो बेलामा सुनको भाउ त्यही 7-8 हजारको या 6-7 हजारको हाराहारीमा थियो बुवाहरूसँग काम सिक्दाखेरि. र अहिले त्यस बेला चाहिँ कस्तो भन्दाखेरि, यो साधारण मजदुरले पनि आफ्नो बचतको लागि, आफ्नो आर्थिक सुरक्षाको लागि एउटा बेरुवा रिङ, बेरुवा औँठी बनाएर सञ्चय गर्ने नेपाली समाजमा परम्परा रहेछ. त्यसलाई चाहिँ कस्तो भने आफूलाई गर्जो तार्नलाई सुखको गहना, दुःखको खजाना भन्थ्यो कि त्यो होइन, त्यो एउटा चाहिँ ठेगो नै थियो. अब अहिले यो अवस्था 3,00,000 पुग्दाखेरिको अवस्थामा हाम्रो त्यो जुन अनुपातमा सुनको भाउ वृद्धि भयो नि, त्यो नेपालीहरूको आय स्रोत वृद्धि हुने अनुपात भन्दा त्यो धेरै माथि गयो. त्यो हिसाबमा अहिले अहिले चाहिँ कसो भने, हुने खानेहरूले अलिकति सुन थुपार्ने गहनाहरू लगाउने भयो भने, अब भएकाहरूले चाहिँ कसो भने यो दसैँ मनाउनलाई पनि सुन, यो बेरुवाहरू जुन हामीले मैले अघि कुरा गरेँ नि पहिलाको, त्यसले 50-60 हजारमा किनेको होला, 1,00,000 किनेको होला, अहिले 3,00,000 आएपछि के भने यो बेचेर भए पनि हामी दसैँ मनाउनु पर्छ भनेर त्यो सुन, पुरानो सुनहरूको चाप चाहिँ यति ओरियो बजारमा. अनि हामी किन्दा किनभने हाम्रो बिलमै लेखेको हुन्छ, हामीले वापस लिन्छौँ त्यसलाई 10% चाहिँ, मतलब त्यसको चाहिँ रिफाइन प्रशोधन शुल्क कटाएर हामी रिफाइन गर्छौँ भनेर लिन्छौँ भनेर चाहिँ त्यसलाई ग्यारेन्टी दिएको हुन्छ बिलमा. त्यो आधारमा हामीले धेरै साथीहरूले त्यो कर्तव्य निभाएको छ. यो त भलै त्यो 15-20 दिनको समय लिएर होस् या 1 महिना 35 दिनको समय लिएर होस्, किन भन्दाखेरि एकैचोटि मान्छेले क्यास दिन गाह्रो हुन्छ. हामीले त्यो सुनलाई फेरि किन सुन भनेको चिज प्रशोधन गरेर फेरि भेज्न मिल्छ. अलिकति समय चाहिँ हामी सङ्घले पनि उहाँले त्यही अनुसारको सल्लाह र परामर्श दिएका छौँ. नेपालभरिकै व्यवसायहरूलाई अलिकति चेक चाहिँ ब्याकडेटको काट्नु, चेक त दिनु मिल्यो नि संस्थाले. जस्तै अब हाम्रो फर्महरू हुन्छ, पार्टनरसिप फर्म हुन्छ, होइन, कम्पनीहरू हुन्छ, उसले चेक इस्यु गर्छ 10-15 दिन अब हेरेर मान्छेको. अब किनभने हाम्रो फेरि परिवार जस्तै भइसकेको हुन्छ ग्राहक. त्यो हिसाबमा नेपालमा यति सामान थुप्रियो. अब यो भनौँ अहिले हामीलाई यो बिहाको सिजनको लागि पुग्ने गरेर सुन वापस आएको छ है. त्यही भएर अहिले सुन बेच्नेमा छ मान्छेले, सेल पोजिसनमा छ, बाई पोजिसनमा अलिक कम मान्छे छ, होइन. त्यही भएर यो बजार चाहिँ अब राम्रो पनि हुन्छ किनभने धेरै भोलाटाइल भयो कि भाउ. यो राष्ट्रिय अन्तर्राष्ट्रिय होइन कारणले गर्दाखेरि यो धेरै भाउ पहिला भए 100-150 रुपियाँको फरक हुन्थ्यो घन्टामा. अहिले हामी 24 घन्टामा 10,000-20,000 कहिले उछाल आउने, कहिले चाहिँ मन्दी आउने त्यो भइरहेको छ, होइन. त्यो हिसाबमा रिस्क चाहिँ धेरै भयो.
3: अब मैले अलिकति व्यवसायहरूको समस्या कुरातिर जाउँ. नीतिगत समस्या सरकारी तबरबाट हुनुपर्ने कुराहरू जुन चाहिँ अहिलेसम्म भएन, त्यस्तो के छ? सुन आयात निर्यातको कुरा भनौँ अथवा मूल्यको कुराहरूमा अथवा समाजले बुझ्ने दृष्टिकोण सुन प्रतिको यसमा के छ? सरकारी निकायहरूले चाहिँ के गरिरहेको छ यसमा?
4: यसमा हेर्नुहोस्, मैले भर्खरै दिल्लीको अहिले यो जिजेजिएफ भन्ने एउटा कार्यक्रममा भाग लिएर आएँ. त्यहाँ भर्खरै दिल्लीमा मोदी सरकार आएको रहेछ. पहिला आप भन्ने त्यो सरकार रहेछ,
3: आम आदमीको पहिला
4: आम आदमीको, त्यसलाई चाहिँ मोदीले चाहिँ एकदम ठुलो प्रचार प्रसार गरेर विकास गर्छु भनेर नारा दिएर, र यो विगतको चुनाव पछि चाहिँ अब उनीहरूले चाहिँ लोकल ज्वेलर्सहरूलाई हलमार्किङ गरिदिने, अब उहाँहरूको बजारीकरण गरिदिने र सरकारले मेला लगाइदिने, गर गहनाको मेला लगाइदिने, त्यसमा 75% स्पोन्सर चाहिँ सरकारले गर्ने रहेछ. अस्ति हामी यहाँ एक हप्ता अगाडिको कुरा हो है. अनि नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्न पाएँ, यहाँबाट प्रतिनिधि मण्डल पनि लिएर गएँ, होइन. अनि नेपालीहरूलाई उहाँले देखाउनु भयो कारखानाहरू, सरकारको पोलिसीहरू देखाउनु भयो. धेरै ठुलो उहाँले चाहिँ प्रमोसनल चाहिँ मतलब चाहिँ काम गर्नु भएको रहेछ मोदी सरकारले. भलै त्यो सुनकोमा उहाँले भङ्सार बढी लगाउनु भएको छ, 15% होइन जीएसटी लगाउनु भएको छ. तर टेक्नोलोजीको कुरामा, यो विभिन्न चाहिँ सहयोग गर्ने कुरामा, सुरक्षाको कुरामा, होइन, उहाँहरूले चाहिँ धेरै ठुलो, होइन, मिसिनरीको कुरामा भयो र मजदुरको हकिरको कुरामा भयो, होइन, त्यो धेरै ठुलो उहाँहरूले चाहिँ योगदान गर्नुभएको रहेछ. मैले बुझेर आउँदाखेरि नेपालमा चाहिँ कसो भने सरकार यो पेसाप्रति यो बजारप्रति त्यति सहिष्णु छैन, होइन. त्यो सहिष्णु नभएको किन भन्दाखेरि यो जुन नेगेटिभ कुरा मात्रै आयो कि, यो सुन तस्कर, होइन, सुनको चलखेल, होइन, अब त्यो त्यो भनेको व्यापारीहरू भन्दा पनि अब मैले
3: एउटा निश्चित तब्का छ
4: त्यो त्यो छ, त्यो हरेक सरकारमा उनीहरू चाहिँ यो छ है, त्यो त्यस्ता मान्छेहरू जहाँ पनि हुने रहेछ है, त्यहाँ पनि सेटिङ हुने रहेछ. तर योसँग सिप जोडिएको छैन,
3: सिप छैन,
4: किन त्यो तस्करसँग सिप जोडिँदैन, होइन. नेपालको आफ्नै स्तरको गहनाहरू छ, 7 प्रदेशमा 118 जनजातिको गर गहना, चाँदीको, सुनको, हिराको, होइन, राणाकालीनदेखि लिएर लिच्छवी कानसम्मका गहना हामीसँग संग्रहित छ. त्यो बनाउनेमा हामी लागेका छौँ, होइन, त्यसलाई रिभाइभ गर्नेमा लागेका छौँ. भने सरकारले अलिकति, अब यो नयाँ सरकारलाई सुनाउनु पनि गइरहेछौँ हामी, किन श्रम मन्त्रालयमा हामी डेलिगेसन बारम्बार गइरहेछौँ. यसको लागि 2,00,000 बढी विदेशीहरू यहाँ कालीगढको रूपमा काम गर्न आइरहेछ, भनेको मतलब यहाँ त मार्केट त छ त.
3: भनेपछि हामीले सुनको परम्परागत महत्व, हाम्रो परम्परा सबै बिर्सेर, संस्कृति बिर्सेर यसलाई नेगेटिभिटी व्यापार व्यवसायको रूपमा बुझ्यौँ.
4: यसलाई चाहिँ भङ्सार छल्ने, यसलाई चाहिँ खुला सिमाना
3: कमाउँदैन.
4: यहाँ सीमित मान्छेहरू जुन चाहिँ 2% पनि छैन, 98% मान्छे यहाँ जुन पहिलादेखि पुर्खौली काम गरेर यो पेसालाई जीवित गर्न गरिराखेका छन्, ती तीहरूलाई चाहिँ ओझेल पारेर ती 2%को समाचार मात्रै आइराखेका छन्। जबकि यहाँको गरगहनाहरू मेरो विचारमा अमेरिकादेखि लिएर जापानसम्म, होइन, तपाईँको बिक्री वितरण भइ पनि राखेको छ. त्यो कुराहरू ल्याउनु पर्यो कि, त्यो कुरालाई एक्सपोर्टको हिसाबमा पनि लानु पर्यो. र अहिले जुन भङ्सार डर छ, त्यो भङ्सार डरले गर्दाखेरि यो 60,000 रुपियाँ भङ्सार लगाएर 3,00,000 यदि 60,000 भङ्सार लाग्छ भने पक्कै पनि त्यसमा चाहिँ चलचल हुन्छ हेर्नुहोस् है अहिले दिल्लीमा पनि त्यही कुरा भयो उनीहरूले 15% लगाइदिँदाखेरि आयात यति कम भएको छ व्यापार पनि उनीहरूको सुस्तता भयो किनभने सरकारले एकदम नजर हालेको छ उनीहरूको चाहिँ कस्तो भन्दाखेरि यो जीएसटी नकाटेर चाहिँ मतलब चाहिँ बेच्नु नै हुने हरेक सामान जीएसटी लाग्ने फेरि सरकारले चाहिँ कम्प्लायन्स यति कडा गरेको छ नेपालभन्दा पनि कडा रहेछ होइन त्यहाँ त मनी लाउन्डरिङ त उनीहरूको क्यासलेस इकोनोमी रहेछ सबै ब्याङ्किङ क्षेत्रबाट गर्नुपर्ने हामी कहाँ त अलिकति 5 लाखसम्म हामीसँग छुट छ अहिले होइन भन्दाखेरि यसको डेभलपमेन्टको लागि सरकारले 1 रुपियाँ पनि तपाईँको लगानी गरेको छैन हेर्नुहोस् है म सोधै भन्छु अहिले हाम्रो बालेन सरकारलाई पनि म अनुरोध गर्छु यसमा सरकारले पनि आफ्नो अपनोटो लिएर यहाँका गाउँ गाउँमा सिप विकास गरेर विदेश जाने मान्छेलाई त 2 लाखहरूलाई हामी अहिले 10,000 ट्रेनिङ दिउँ न सिप मेलामा हामीलाई चाहिँ यत्रो एमओयू गर्नुभएको छ हामीसँग होइन सिप मेलामा जुन कि पहिला याके नीतिमा हाम्रो सरसिंह भण्डारीको कार्यकालमा अनि रामजी यादव आउनुभएको छ उहाँले पनि मैले सुनाइसकेँ हामीले एमओयू गरेका छौँ हामीलाई एउटा ट्रेनिङ भवनै बनाएर बसेका छौँ ल्याब हालेर बसेका छौँ हाम्रो एसोसिएसनबाट तपाईँहरू आएर हेर्न आउनुहोस् होइन हामीले कसरी तपाईँहरूलाई चाहिँ सिप विकास गर्ने जुन पहिलाको बुढापाकाहरूको सिप त ट्रान्सफर गर्नु पर्यो नि होइन सिप परीक्षणको सहज वातावरण बनाएर होइन त्यो गर्नु दिनुहोस् भनेर मैले 2 चोटि डेलिगेसन गएर आइसकेँ मैले चाहिँ त्यो कार्यपत्र पनि प्रस्तुत गरिसकेँ अन्तखेरि अब सरकारले अध्ययन गर्दैछु भन्छ अब दसैँ पछि पक्कै पनि हामी एकदम निर्णायक रूपमा हामी चाहिँ सरकारसँग कुरा गर्छौँ सिपको लागि हामी अरू राजनीतिक पार्टी जस्तो हल्ला गर्ने यो व्यवसाय पनि होइन होइन हामी यो भित्र कोठामा बसेर आफ्नो काम गरेर होइन आफ्नो सिप देखाउने होइन परम्परालाई जोगाउने गरगहनाको जुन हामीसँग नेपालको असीमित भण्डार छ भन्छु कि म असीमित भण्डार छ त्यसलाई फेरि पनि तपाईँको सरकारले यदि राम्रो भयो भने राजस्वमा योगदान होइन एक्सपोर्टमा योगदान सिपमा योगदान र मजदुरीहरूलाई पनि बाहिर जानबाट रोक्ने योगदान यसबाट हुन सक्छ भने मेरो एकदमै ठुलो मतलब चाहिँ कुराहरू छ सुन्दर पक्षहरू छ यसमा
3: मैले यो अध्यक्षले अघि मलाई जानकारी गराउनु भयो अनौपचारिक रूपमा यो नेपाली कालीगढहरूबाट परम्परागत शैलीका गहनाहरू प्रशस्त मात्रामा मैले यहाँ देखि पनि राखेको छु यसको बारेमा अलिकति जाउँ न कहिले सुरु भयो के हो यो
4: अब हामी खास पनि भक्तपुरको बासिन्दा हौ होइन यहाँ भक्तपुरहरूको एउटा कस्तो भन्दाखेरि गरगहनामा ठुलो योगदान छ यहाँ हामी 90 सालको भूकम्पमा एउटा चाहिँ भक्तपुर कस्तो भने पुरानो सहर जहिले पनि भक्तपुरमा भूकम्प आउँदाखेरि बढी क्षति हुने किनभने घर पनि धेरै पुरानो वर्षको हुन्छ होइन र त्यहाँको स्ट्रक्चर पनि अलिक माटोबाट बनेको भएर क्षति हुने भएकोले 90 सालको भूकम्पमा हाम्रो परिवारको धेरै क्षति भयो र त्यसपछि महामारी आउँदो रहेछ पहिला मान्छे पुरेर चाहिँ निकाल्न नसक्ने त्यो त्यसको चाहिँ कुहिने हुनाले त्यो तपाईँको त्यो महामारी आउने रहेछ कि त्यो महामारीमा परेर धेरै हाम्रो चाहिँ परिवार गुमेपछि हामी बुवा चाहिँ यहाँ आएर एउटा 16 वर्षको भर्खरको जवान 90 सालमा आएर यहाँ सुरुवात गर्नुभयो सूर्यबहादुर एन्ड सन्स उहाँको चाहिँ आफै बुट्टा काट्ने आफै सेटिङ गर्ने र आफै सुन खानेमा हुँदाखेरि अहिले मैले भर्खरै तपाईँले भने ज्यासल भन्ने चाहिँ एउटा जुन चाहिँ अहिले उद्योग खोलेछ त्यसले आफ्नो पुरानो लेगेसी त्यसलाई पनि बचाएर अहिले जुन चाहिँ अहिले कालीगढ छ हामीसँग भक्तपुरमा हामीसँग कालीगढको खानी नै छ परम्परागत गर्नलाई हामीलाई केही तपाईँको त्यसमा असहज छैन हामी गएर भक्तपुरको कालीगढले काम वितरण गर्छौँ घर घरमै उहाँ बनाउनुहुन्छ पाटनका दाजुभाइले पनि वितरण गर्छौँ घर घरमा बनाउनुहुन्छ र हामी कहाँ सप्लाई गरेर उहाँहरूको पनि योगदान हुन्छ हामीले पनि यहाँ विदेशी लगायत स्वदेशीहरूलाई पनि त्यो पुरानो गहनाहरू हामी त्यो उहाँहरूले प्रोत्साहन गरेर बेच्दैछौँ त्यसलाई अलिकति सुधार पनि गर्दैछौँ होइन र सिप विकासको विषयमा यो कामले गर्दाखेरि फेरि सिपहरू तिखार्दैछ तिखारेर आउँदैछौँ यसलाई चाहिँ अझ तपाईँको सुधार गरेर माथि ल्याउँदैछौँ हामी र नयाँ गहनासँग यसलाई फ्युजन पनि गरेर त्यो फ्युजन अनुसारको गहनाहरू धेरै मात्रामा बिक्री भइराखेको छ
3: यो भनेपछि व्यापार व्यवसाय मात्रै नभएर देशभरि रोजगारीसँग पनि यो विषय जोडियो यहाँले तालिम दिएपछि त देशभरि नै छरिन्छ त्यो जनशक्ति
4: हो अब हामीसँग 200 भन्दा बढी चाहिँ 300 लगभग छ होला यो भित्र सबै आउटसोर्सिङहरू गर्दाखेरि त्यसमा पनि बङ्गालीहरूको एउटा चाहिँ घरै बनाएर उहाँहरूलाई होइन कुन किनभने सेक्युरिटीको कुरा आयो कि अब 3 लाख भएपछि 1 तोला सुन भन्यो 3 लाख हेर्नुहोस् पहिला हामी 10,000, 12,000, 15,000 सुरु गरेको अहिले 3 लाख भएपछि सेक्युरिटीको कुरा पनि आयो होइन हामी अब त्यो गार्डहरू राखेर नाइट गार्ड राखेर काम गर्नु सिसिटिभी राखेर होइन त्यो हिसाबमा सेक्युरिटी पार्टमा पनि आफ्नो ठाउँमा छ तर बनाउने बेलामा क्वालिटी कन्ट्रोलको पनि कुरा आउँछ क्वालिटी कन्ट्रोल ठुलो मस्ट एकदम हामी किनभने अहिले त नेपालमा त नेपाल स्ट्यान्डर्ड चाहिँ लागू भएको छैन सुनमा हेर्नुहोस् इन्डियामा जस्तो यसोटि त्यस्तो सरकारले हलमार्किङ गर्नुपर्छ भन्ने पनि छैन नेपालमा तपाईँको यत्रो करहरू हामी तिर्छौँ हामीलाई एउटा मापदण्ड बनाइदियो भन्दाखेरि मेरै नेतृत्वमा 71 सालमा आन्दोलन भयो त्यसपछि 77-78मा तपाईँको हामीले उहाँले प्रतिवेदन दियौँ हाम्रो ओलीजीको पालामा हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको पालामा उहाँले पनि अब गर्न प्रयास गर्दा गर्दै किनभने यहाँ राजनीतिक घटनाक्रम यति तेजी यति फास्टसँग डेभलप भइरहेछ कि यो हाम्रो व्यापारीहरूको कुरा सुन्ने उहाँलाई फुर्सद पनि छैन होइन उहाँहरूको आफ्नै गठबन्धन आफ्नै समस्या होइन देश विकासको लागि सुन चाँदीको क्षेत्रलाई कमसे कम पनि केही प्रमोटहरू गर्नुपर्छ त्यो सरकारबाट हामीले त्यो पाएको छैन एउटा मेलै गर्नुहोस् न एउटा हामी होइन इन्डियामा जस्तो किन सरकारले यत्रो कर उठाउँछ भने र ठिक छ कानुन पछि बनाउला मापदण्ड बनाउला नियमावली पनि पछि बनाउला कमसे कम एउटा मेला त सरकारले एउटा फेब्रुअरी महिनामा लगाइदियोस् नेपालभरिकै ज्वेलर्स त्यहाँ जम्मा हुन्छ नि होइन त्यसबाट चाहिँ देश विदेशका मान्छेहरूलाई बोलाएर हामीले पनि नेपाली सिप छ है होइन लाइभै गरौँ न त्यहाँ बुढा काट्नेहरू
3: अब यो जस्तो अब यो सुनको सन्दर्भमा हामीले दैनिक रूपमा सुनको भाव आज यति बढ्यो यति घट्यो भनेर सुन्छौँ तर आम नागरिकलाई के थाहा हुँदैन भने यो सुनको भाव कहाँ कसरी घटेर बढ्छ भन्ने कुरा चाहिँ जानकारी हुँदैन कि यसको के हुन्छ भित्री कुरा
4: यसमा चाहिँ कस्तो भन्दाखेरि अब हामीहरूको सुनको भाव टोक्ने सबभन्दा पहिला जापानबाट सुरु हुन्छ जापानको जुन सेन्सेक्स हुन्छ नि उनीहरूको त्यो अब 4 बजे नै 5 बजे नै सुरु हुने रहेछ बिहान त्यसपछि इन्डिङ चाहिँ हाम्रो कसो भने बेलायत र अमेरिका गएर चुनिने रहेछ कि यहाँको सेन्सरहरूले त्यो गतिविधि दिनभरिको गतिविधिलाई सुनमा चाहिँ मापन गर्ने रहेछ कि त्यो हिसाबमा सेन्सेकहरू खुल्दा बन्द हुँदाखेरिको जुन जुन व्यापारिक चलखेल हुन्छ नि त्यसमा चाहिँ सुनको भाव चाहिँ नेपालमा पनि असर पर्छ त्यसमा एक नम्बर त्यो भयो दुई नम्बर अहिले दोस्रो कारण के भन्दाखेरि जुन जियो पोलिटिकल टेन्सन छ नि अहिले स्थिर छैन है हतियारहरूको होडबाजी होइन अब आणविक युद्धको शङ्का पनि छ होइन अब कुनै बेला कस्तो न्युज आइरहेको हुन्छ कुनै बेला कस्तो न्युज मान्छे व्यापारीहरू चाहिँ कस्तो भन्दाखेरि पैसा नराख्ने भन्नेमा गयो कि अब चाहिँ नगद नराख्ने लिक्विड क्यास नराख्ने हामी सुन चाँदीमा लगाउने या केही चिजमा लगाउने जुन कि भाउ चाहिँ पछि बढ्न सक्छ
3: भारतले केही समय अघि गर्यो भनेर
4: होइन भारत र अहिले चाइना त मेजर बायर हो सुनको होइन उनीहरूको चाहिँ जुन ढुकुटीहरू राष्ट्र ब्याङ्कको ढुकुटी भन्नु पर्यो सेन्ट्रल ब्याङ्कहरूको उनीहरू निरन्तर सुन खरिदमा लागेका छ अब खानीहरूको पनि अझ भनौँ भने चाइनाले अहिले भर्खरै एउटा नीति जारी गर्यो उसको खानीबाट प्राप्त हुने सुन बाहिर नपठाउने र गोल्डहरू र इन्डियाले पनि त्यसको फलो गर्दैछ हामी बाहिरबाट सुन मात्रै ल्याउने हाम्रो र मिनरल्सहरू बाहिर नपठाउने सुनको चाहिएको होइन भन्दाखेरि उहाँहरू कतिको चाहिँ म कन्सियस हुनुहुन्छ यसपालि नेपालकै कुरा गर्नु भने नेपालकोले पनि सुन किनेछ राष्ट्र ब्याङ्कले त्यो तपाईँ रिभिल गर्नु मिल्दैन तर राष्ट्र ब्याङ्कको ढुकुटीको रिजर्भहरू चेक गर्दाखेरि सुनको स्टक बढ्या छ भनेपछि हामी पनि फलो गर्दैछौँ नि होइन त्यो पैसा राख्दाखेरि चाहिँ ब्याङ्कमा पैसा राख्दाखेरि अहिले एकदमै थोरै ब्याज छ नोमिनल छ तर चाँदी र सुनमा चाहिँ भविष्य राम्रो छ भनेर मान्छेले त्यो चाहिँ किनेको छ र दिल्लीकै कुरा गर्दाखेरि नेपालमा त एउटा चाहिँ कमोडिटीको रूपमा भौतिक रूपमा किन्न मिल्ने भयो नेपालमा तर त्यहाँ चाहिँ अभौतिक रूपमा कागजी रूपमा होइन ETF भनेर कमोडिटी मार्केट मार्फत पनि सुन चाँदी किनबेच हुनु रहेछ त्यसले गर्दाखेरि पनि थप भोलाटाइल बनाइदियो कि त्यो चाहिँ जुन चाहिँ त्यो कागजी सुन हुन्छ नि चाँदी त्यसले गर्दाखेरि पनि तपाईँको सुन चाँदीको भाउ चाहिँ अचाकले अन्तर्राष्ट्रिय बजारमा एकदम उछाल आउने अनि उनीहरूले ब्याङ्कबाटै कारोबार गर्ने एकछिनमै हुँदो रहेछ कि त्यो उनीहरूको एउटा सिम्फोजियम भन्नेमा मैले भाग लिएर आएको थिएँ गोल्ड मार्केट भनेर अनि उनीहरूको युवाहरू पनि धेरै आयो उनीहरू चाहिँ एकदम हाइटेक सोसाइटी रहेछ कि अहिले दिल्ली बम्बई मद्रास होइन बेङ्गलोर हाइटेक सोसाइटी उनीहरूको त्यो व्यापारीहरूले सुन पनि किनेर ठुपार्ने रहेछ उनीहरूको रिस्क यसो हेर्ने रिस्क धेरै देखियो भने आफ्नो कमाएको कर तिरेको पैसा त सुनमा लगानी गर्नु मिल्यो नि
3: दीर्घकालीन रूपमा भोलिको समयमा कस्तो अवस्था आउला सुन होइन यसरी चाहिँ यदि त्यो देशहरूले चाहिँ त्यसरी सुन जम्मा गर्नुको कारण दीर्घकालीन संकट के देखेर होला त्यसको
4: अब सुन र चाँदी भनेपछि अलिकति मान्छे कस्तो भने यो सरकारी निकायले पनि पैसा छाप्नलाई युज गर्ने त्यो भल्टमा नराखेर पैसा छाप्न मिल्दैन हेर्नुहोस् अरू अरू पनि चिज होला त्यहाँ होइन तर प्रथम कस्तो भन्दाखेरि 40% उनीहरूले सुन र चाँदी राख्नुपर्छ त्यहाँ मैले राष्ट्र ब्याङ्कको ढुकुटीमा मैले चेक जाँच गर्दाखेरि मैले देखाएको छु सिलिका सिली सुन चाँदीहरू त्यहाँ राख्छ पहिला सुन चाँदीको भल्टहरू चेक गर्दाखेरि हामी त्यहाँ पनि पस्ने एउटा चाहिँ मलाई मौका मिल्यो त्यहाँ चाहिँ तपाईँको एउटा पौरटी जस्तै गरेर सुन चाँदीको सिल्लीहरू छ टुकुटी है त्यो हिसाबमा राष्ट्रले नै सञ्चय गर्ने भएकोले राष्ट्रले नै यो खरिद बिक्री गर्ने भएको हुनाले सेन्ट्रल ब्याङ्कले यसमा चाहिँ मतलब चाहिँ भूमिका निभाउने भएको हुनाले जनताले पनि किन्नुपर्छ र लगानी गर्न पाउनुपर्छ भनेर मैले जहिले पनि यसको वकालत गर्दै आइराखेको छु र यसको उदाहरणको रूपमा मेरो जिल्ला अध्यक्ष म 9 वर्ष भएँ जिल्ला काठमाडौँ जिल्ला अध्यक्ष भन्दा मैले नारा लेख मैले के राखेको छु भन्दाखेरि त्यस बेलाको चुनावमा सुन चाँदीमा लगानी भरपर्दो आमदानी त्यस बेला 9,000-11,000 थियो सुनको भाव म अध्यक्ष हुँदाखेरि
3: त्यो बेला किन्ने मान्छे त
4: होइन कति गुणा बढ्यो त होइन तपाईँ विचार गर्नुहोस् म 68 सालमा म काठमाडौँ जिल्ला अध्यक्ष थिएँ अहिले तपाईँको भन्नु 15 वर्षभित्रमा कति 100 गुणा होइन 5 वर्षमा त ब्याङ्कमा डबल होला ल होइन तर कति 100 गुणा बढ्यो होइन त्यो हिसाबमा हामीले लगानी गर्न जायज छ सरकारले यसलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ आफूले कमाएको कर तिरेर कमाएको पैसाबाट सुन चाँदी किन्न पाउनुपर्छ भनेर मैले सर्वोच्च अडालत पनि गुहारेको छु है यसमा चाहिँ नेपाली नागरिकले सुन किन्न पाएन कान्छो सुनमा लगानी गर्न पाएन भनेर मैले रिट निवेदन पनि दिएको छु होइन त्यो हिसाबमा यो लगानी योगी अन्तर्राष्ट्रिय रूपमै लगानी हुन्छ यसमा नेपाल मात्रै होइन यो अन्तर्राष्ट्रिय भनेपछि एउटा सानो एउटा चाहिँ मतलब सोमालिया जस्तो देशले पनि लगानी गर्ने चिज हो यो भनेर यसलाई खुल्ला गर्नुपर्छ प्रतिस्पर्धी गर्नुपर्छ र यसमा चाहिँ यो सरकारले नियमन पनि गर्नुपर्छ होइन भनेर मैले उकालो गर्दै आइराखेको छु र यो जुन अहिले सुनको बजार छ यो एकदमै यो सरकारले नियन्त्रित बजारमा राखेको छ यसलाई नेपालको विकासमा योगदान गर्न सक्ने जुन बजार छ यो सुनचानी बजार र त्यसमा हिरा पनि थपौँ भ्यालु एड हुने ठुलो चाहिँ मतलब सम्भावना भएको क्षेत्र यो मैले 100 रुपियाँको मैले चाहिँ मैले केही र मटेरियल किनेर ल्याएँ त्यो म 1,000 रुपियाँ थपेर 1,100मा भ्यालु एड गरेर बेच्न सक्ने चिज हो यो होइन त्यो सरकारले त्यसबाट मनग्यो राजस्व पनि पाउँछ सिप जेनेरेट गर्न सक्छ होइन त्यो हिसाबमा सरकारले चाहिँ मैले अनुरोध पनि गर्न चाहेँ कि यो युवाहरूको लागि पनि एउटा ठाउँ हो युवाहरूले नयाँ दिमागले अझ राम्रो गर्न सक्छ होइन फ्रेस दिमागले र सरकारले यसलाई खुल्ला गर्नुपर्छ भनेर म तपाईँको सञ्चार माध्यमबाट भन्न पनि चाहेँ
3: हस् आजलाई कुराकानी यति नै गरौँ समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद
4: एकदम धन्यवाद तपाईँलाई पनि आइदिनु भयो
3: उहाँ हुनुहुन्थ्यो नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिँदो नेपालको समय सकिएको छ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु नमस्कार

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावारको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौं। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड़ दियौ। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौ। कार्यालय प्रमुख सोभियात खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: मर्सेंग दे FM 95 मेगाहर्ज़।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको 5 औं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बस्न सक्छ। इण्डोनेशियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, 100 विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग 2 आज ओमान र क्यानाडा खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुई राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरे पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सरकारले सिफारिश गरेका 13 मध्य 10 जनाको नाम स्वीकृत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य सहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनैतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यताको मतदान आधारित प्रारम्भिक मतदानलाई 40% भारांक छुट्याइएको छ। पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गरी अधिकतम 15%सम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ। असाधारण परिस्थिति सृजना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। बड़ा दशैंको 5 औं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भगवानीको 9 रूप मध्ये 5 औं रूप स्कन्दमाता पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5 औं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै 6 औं दिन कात्यायनी, 7 औं दिन कालरात्री, 8 औं दिन महागौरी र 9 औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइचो लागेको छ। दशैं तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीहरूको पश्चिमी सीमा नाका गड्डा चौकीमा ठूलो भीड़ लागेको छ। अहिले गड्डा चौकी नाकाबाट दैनिक झण्डै 2000 नेपाली स्वदेश भित्रिरहेका छन्। चाड़पर्वको समयमा नाकामा यात्रुको चाप बढ़ेसँगै विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमामा हेल्थ डेस्क स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगी र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको छ। असोज महिनामा मात्रै गड्डा चौकी नाकामा 4,700 जनाको स्वास्थ्य परीक्षण गर्दा 2 जनामा क्षयरोग टीबी पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएका यात्रुलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको छ। यसैबीच यात्रुको सहायता र सहजता सुरक्षाका लागि प्रहरीले गड्डा चौकी नाका सहित कञ्चनपुरका 8 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। आज अक्टोबर 15 तारीख विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ। सन् 2008 मनाउन थालेको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्य 1 नवजात शिशु झाडा पखालाबाट संक्रमित हुने गर्छन्। यस
मध्ये प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडापखाला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानु अघि, पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका काप र नंगुनी दलेर धारा वा फोहराको बहने पानीमा मिचीमिची हात धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव भने कायमै छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान जुनीचाँदे गाउँपालिका 2 गौरी कुवामा सुर्खेतबाट जुनीचाँदेतर्फ गुडिरहेको जीप दुर्घटना भएको हो। अनियन्त्रित भएको जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा जीप चालक जुनीचाँदे गाउँपालिका 9 कल्लीशालाका 20 वर्ष शान्त बहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका 3 स्यालाका 30 वर्षीय विपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। दुर्घटनामा विपनाका श्रीमान दिलबहादुर भण्डारी, उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिका 50 वर्षीय शीतला टमता घाइते भएका छन्। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। अब विदेशको खबर। इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ। सुमात्रा र कालिमान्ताना टापुका हजारौं हेक्टर वन तथा दलदले भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतह मुनि सल्किने आएका कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विशालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचकांक अस्वस्थ तहमा पुगेको छ। आकाश तुवालोले ढाकेपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्चस्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने संयु विद्यालय बन्द गरिएका छन्। सीमापार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डडेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेसियामाथि कूटनैतिक दबाव बढ़ाएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज ओमान र क्यानाडाले खेल्दैछन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे शुरू हुनेछ। यो 1 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग टूको 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने 1 दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीगमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवैका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान र क्यानाडाबीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग टूमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपाल यो जितसँगै महत्वपूर्ण अंक बनाउन सफल भएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर 19 तारीक आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो बनाउने लक्ष्य रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बच्न सकिने। इण्डोनेसियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, सयौं विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग टूमा आज ओमान र क्यानाडा खेल्दै।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष गंगबहादुर थापा एवं विशेष नगरपालिका वडा नम्बर 10 परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारी सहयोगी महानुभावहरू शुभचिन्तक का साथ ही स्वदेश तथा विदेश में रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दशैं र तिहारको समय हाम्रा खेतहरूमा धान पाकेर भित्राउने समय हो। दुःखका साथ लगाइएको बालीलाई सुरक्षित रूपमा भित्राउनु पर्छ। खेतका 80-85% बाला सुनौला भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुक्खा दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राम थापा, निर्देशक तारानाथ घिमिरे, प्रिन्सिपल ईश्वर पौडेल एवं ल्यान्ड स्टार इंग्लिश बोर्डिङ स्कूल परिवार, बेसिसर, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष प्रकाश थापा एवं विशेषण नगरपालिका वडा नम्बर 6 परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मर्सन्डी ग्रुप प्राली परिवार बेसी सहर लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं तिहार छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं तिहार अफर 2083 उपलब्ध गराउने भएको छ। सो अफर अन्तर्गत एफटीटीएस प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्। कार्यालय प्रमुख नवराज रेग्मी एवं नेपाल टेलिकम परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर टेकजंग गुरूङ, नमस्ते थकाली किचन एवं बफ बिस्ट्रो, विशेषर साथ मनाङ्गी चौतारा लम्चुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: संस्थापक प्रिन्सिपल अरूण चुडाल, प्रिन्सिपल रामचन्द्र देवकोटा एवं विद्या विकास आवासीय बाबी परिवार बेसी शहर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्रीकृष्ण भुजेल, ओडा सदस्य, विशेषर नगरपालिका, ओडा नम्बर 3, लमजुङ। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने आवश्यक हेर्छ।

0: सफा गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्स्याङदी गाउँपालिका परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष ऋषिराम बस्नेत एवं विशेषण नगरपालिका वडा नम्बर 7 परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: तमहुला छौजदी बेसिसर इकाई परिवार बेसिसर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गुणस्तरीय खाद्य सामग्री चाहेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर भरत कुमार श्रेष्ठ, भरत किराना स्टोर, बेसर 8 प्रगति टोल, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टेकजङ गुरुङ एवं त्रिवेणी युवा क्लब परिवार बेसिसर लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाम्रा सेवाहरू हामी कहाँ उन्नत जातका बिउ बिजन विषादीहरू तथा भेट सम्बन्धी सामानहरू होलसेल मूल्यमा पाइन्छ। प्रोपाइटर राजेन्द्र बस्नेत, अनुष्का एग्रो कन्सर्न, बेसी सहर 7, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष कप्तान चित्रबहादुर गुरूङ, प्रबन्ध झमप्रसाद गुरूङ एवं जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, बेसी शहर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नापी कार्यालय लमजुङबाट यहाँहरूले प्राप्त गर्ने गरेको नक्सा प्रिन्ट लगायतका सेवाहरू घरमै बसी मेरो कित मोबाइल एप्लिकेशनबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराइन्छ। कार्यालय प्रमुख इन्जिनियर विनोद श्रेष्ठ एवं नापी कार्यालय परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर उमर बहादुर लामा, लेजर्सन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, बेसी शहर 7, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर राजु आर्याल, शुभलाभ मेसनरी टूल्स एण्ड सप्लायर्स, बेसेसहर साथ लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म, मृत्यु, बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
2: वडा अध्यक्ष पवित्र थापा राणा एवं विशेषण नगरपालिका वडा नम्बर 8 परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चाडपर्वका समयमा सफल तथा सुरक्षित पानीको प्रयोग गरौं। पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। खानेपानीका मुहान, धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खानेपानीका स्रोतको संरक्षण गरौं। साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौं। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय परिवार लम्जुङ।

0: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201669 9560445348 9841238555 र 9560445357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्सियाङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersiyangdi.org मा बिहान 10 बजेको मर्सियाङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: फेरि संशोधन हुँदै शिक्षा नियमावली स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरूह हुन सक्ने। कांग्रेस गण्डकीको खुलातर्फ किरण बाबु श्रेष्ठ अगाडि, यो खुलामा सुभाषको फराकिलो अग्रता। नेपाल टेलिकमको सिम कार्ड अब घरमै पाइने र शरद ऋतुमा हिमाल आरोहीबाट 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। सरकारले स्थायी भएको एक वर्ष पूरा भएका शिक्षकले सरूहका लागि निवेदन दिन पाउने व्यवस्था गर्न लागेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली 11 संशोधन गर्दै शिक्षक सरूहको समय घटाउन लागेको हो। शिक्षा नियमावलीको नियम 199 स्थायी सेवा अवधि 3 वर्ष पूरा भएको शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरूह गर्न सकिने उल्लेख छ। गत असार 18 शिक्षा नियमावली 10 संशोधनमा सरूहको समय 3 वर्ष राखिएको थियो, तर शिक्षकहरूले सरूहको अवधि बढ़ी भएको भन्दै विरोध गरिरहेका थिए। नव प्रवेशी शिक्षक सम्मेलनले शिक्षकले समेत 3 वर्ष राख्दा आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए। त्यसपछि सरकारले 3 महिनापछि फेरि शिक्षा नियमावली संशोधन गर्दै समय घटाउन लागेको हो। नेपाल शिक्षक महासंघले पहिलेदेखि नै 1 वर्षमा सरूह हुन पाउनुपर्ने माग राखेको थियो। विद्यालयको आवश्यकता अनुसार सरूह हुनुपर्छ, पहिलेदेखि नै 1 वर्षको माग गरेका हौं, शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले बताउनु भएको छ। नियमावलीको 11 संशोधनको यो प्रस्तावमा महासंघ सकारात्मक रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुल्ला तर्फा गण्डकी प्रदेशका महामन्त्री किरण बाबु श्रेष्ठले अग्रता लिएका छन्। 1986 मतगणना हुँदा गण्डकी प्रदेश खुल्लातर्फ किरण बाबु श्रेष्ठले 772 मत प्राप्त गरेका हुन्। वहाँका निकटतम प्रतिस्पर्धी विष्णु पौडेलले 701 मत पाउनु भएको छ। त्यस्तै महेन्द्र दोज जीसीले 642, रेशम बहादुर बानियाले 631, जित प्रकाश आले मगरले 614 र खुमा प्रसाद अर्यालले 597 मत प्राप्त गरेका छन्। यसै गरी भेषबहादुर पौडेलले 521, सुशील तिमल सिन्हाले 494 र गोविन्द बहादुर राणा भट्टले 431 मत पाएका छन्। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती आर्याल तिवारीले अग्रता लिएकी छिन्। उहाँले 819 मत प्राप्त गर्दा ओम कला गौतमले 589 र रवि कला खनालले 464 मत पाउनु भएको छ। 35 वर्ष मुनिका युवा महिलातर्फ डाक्टर कला पन्तले 1140 मत प्राप्त गर्नुभएको छ। वहाँको प्रतिस्पर्धी एलिजा ढकालले 804 मत पाउनु भएको छ। 35 वर्ष मुनिका युवा खुल्लातर्फ इन्जिनियर सुभाष पौडेलले फराकिलो अग्रता बनाएका छन्। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हिजो मन्त्रालयबाट यो सेवाको शुरूआत गर्नुभएको हो। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाक कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा संचार मन्त्री तिमिल सिन्हाले हुलाकलाई आधुनिक सरकारी कुरियर सेवाको रूपमा विकास गर्दै आउँदा दिनमा अन्य प्रशासनिक सेवालाई पनि डिजिटल बनाइने बताउनु भएको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को यस याममा 41 हिमाल चढ़न 130 टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28,24,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8,163 मीटर अग्लो मनास्लु हिमाल बनेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22,58,00,000 रूपियाँ बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै आमा दबलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रसियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही रहेको आरोही नेपाल आएका हुन्। नेपालमा पनि 26 जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। दशैंको आगमनसँगै गाउँघरमा दमाहाको ताल सुनिनु पर्ने हो, तर पछिल्लो समय हराउँदै गएको नगारा लगाउने परम्परालाई निरन्तरता दिँदै विशेषह नगरपालिका एक खत्री चौरका दुर्गबहादुर परियार भनी घर घर पुगेर दशैं आएको सन्देश दिइरहनु भएको छ। विशेषह नगरपालिका एक अन्तर्गत खत्री चौर, नयाँ गाउँ, बलिथुम लगायतका बस्तीमा पुगेर वहाँले दमाहा बजाउँदै नगारा लगाउने गर्नुभएको छ। घटस्थापनादेखि नवमीसम्म घर घरमा पुगेर नगारा बजाउने परम्पराले दशैंको रौनक थप्ने गरेको छ। वहाँका अनुसार यस अवधिमा दैनिक करिब 325 घरमा पुगेर नगारा बजाउने गरिएको छ। यसबाट प्राप्त हुने आमदानी पनि सन्तोषजनक रहेको वहाँ बताउनुहुन्छ। दुर्गबहादुर जस्तै यति बेला सीमित संख्याले मात्र नगारा बजाउने गरेका छन्। हिन्दू धर्म र संस्कृतिसँग जोड़िएको नगारा लगाउने परम्परा भने पछिल्लो समय क्रमशः लोप हुँदै गएको छ। विगतमा घटस्थापनादेखि दशैंको नवमीसम्म परियार समुदायका व्यक्तिले घर घर पुगेर दमाहा बजाउँदै नगारा लगाउने चलन थियो। दशैंका बेला नगारा लगाउने घरमा सुख, शान्ति र समृद्धि छाउने धार्मिक विश्वास समेत रहिआएको छ। तर नयाँ पुस्तामा परम्परागत बाजाप्रति आकर्षण घट्दै जानु, बाजा बजाउन सिकेकाहरूले पनि यसलाई निरन्तरता दिन नचाहनु र समाजमा यस पेशालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु जस्ता कारणले नगर प्रथा संकटमा परेको सरकारवालाहरूको भनाइ छ। दोर्दी गाउँपालिकाका शान्ति बहादुर परियारका अनुसार पछिल्लो समय युवा पुस्ताले परम्परागत बाजा बजाउन सिक्ने र बजाउँदै हिँड्ने काममा चासो देखाउन छाडेका छन्। बाजा बजाउन जान्ने कतिपयले समेत सामाजिक दृष्टिकोणका कारण यो पेशा अपनाउन हिचकिचाउने गरेको वहाँ बताउनुहुन्छ। नगारा परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोड़िएको छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा संरक्षण गर्न सम्बन्धित समुदायसँगै स्थानीय तह र समाजको सबै पक्षको सहयोग आवश्यक रहेको सरकारवालाहरू बताउँछन्। परम्परागत बाजा बजाउनेलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सके नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्न सकिने उहाँको भनाइ छ। एकतिर दशैंको सांस्कृतिक रौनक बढ़ाइरहेको नगारा परम्परा अर्कोतिर लोप हुने जोखिममा पर्नु चिन्ताको विषय बनेको छ। दुर्गबहादुर परियार जस्ता व्यक्तिले निरन्तरता दिइरहेको यो परम्परालाई संरक्षण गर्न सके मात्र आगामी पुस्ताले पनि दशैंको पहिचान बनेको दमाहाको मौलिक धुन सुन्न पाउनेछन्। लमजुङको बेसीसह नगरपालिका 8 क्षेत्रमा संचालित माछा तथा मासु पसलहरूको अनुगमन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले बुधबार बजारमा रहेका माछा तथा मासु पसलको अनुगमन तथा निरीक्षण गरेको हो। अनुगमनका क्रममा एउटा बंगुरको मासु पसल दर्ता नगरी संचालन भइरहेको पाइएको छ। त्यस्तै पसल संचालकलाई माछा तथा मासुबाट मानिसमा सर्न सक्ने रोगबारे पर्याप्त जानकारी नभएको, ग्राहकले स्पष्ट देख्ने गरी मूल्य सूची नराखिएको, मासु पसलका भित्तामा टायल नलगाएको तथा मासु काट्न प्रयोग गरिने अचानो सफा नराखिएको लगायतमा कमजोरी भेटिएका छन्। माछा तथा मासुको स्वच्छता र गुणस्तर कायम राख्न, उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका डाक्टर विकल चन्द्र श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार माछा तथा मासुको उचित भण्डारण, बिक्री स्थलको सरसफाई, मूल्य सूचीको व्यवस्था र व्यवसाय दर्ता जस्ता विषय उपभोक्ता हित तथा सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकोले व्यवसायले आवश्यक मापदण्ड पालना गर्नुपर्ने देखिएको छ। लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर 8 टापमा जंगली भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय 55 वर्षीय आश बहादुर गुरूङ रहेका छन्। बुधबार बिहान करिब 7:30 बजे घरदेखि करिब 5 किलोमिटर माथि रहेको आफ्नै बाख्राको गोठमा काम गरिरहेका बेला गुरूङलाई जंगली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। भालुको आक्रमणबाट गुरूङको बायाँ हात र टाउकोमा चोट लागेको छ। प्रदेश अस्पताल लमजुङमा उपचार गराइरहेको गुरूङको अवस्था रहेको छ। घटनाबारे बुधबार दिउँसो करिब 2 बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी चितीबाट प्रहरी सहायक निरीक्षक अमित कुमार राईको कमाण्डमा दुईजनाको टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी चितीबाट करिब 20 किलोमिटर पूर्वमा रहेको छ। घटनाका बेला गुरूङकी श्रीमती बुद्धिमाया गुरूङ पनि साथमा रहेको प्रहरीले जनाएको छ। बड़ा दशैं शुरू भएसँगै घर सिंगार्ने तथा रंगाउने परम्परा छ। दशैं नजिकैसँगै गाउँघरमा बाटोघाटो सरसफाई र घर लिपपोतमा नागरिकहरू व्यस्त बन्न थालेका छन्। केही वर्ष अघिसम्म लमजुङका ग्रामीण क्षेत्रको घर रंगाउन मानिसहरू प्राकृतिक रंगको रूपमा रातो माटो, सेतो कमेरो र सालको बोक्राबाट बनाएको खोटो लगाउँथे, तर पछिल्लो समय प्राकृतिक रंगको सट्टामा बजारका रंगहरूको प्रयोग बढ़न थालेसँगै परम्परागत रंगहरू लोप हुँदै गएको छ। केही वर्ष यता घर रातो माटो र सेतो कमेरोको प्रयोग कम हुँदै गएको ग्रामीण भेगका सर्वसाधारण बताउँछन्। सामाजिक मान र प्रतिष्ठा बढ़ाउन तथा सुन्दर घरमा बस्ने अभिलाषा पूरा गर्न पनि विशेष गरी चाडपर्वका बेला घर रंगरोगन गर्ने प्रचलन छ। दशैं शुरू भएसँगै ग्रामीण भूभागमा सेतो कमेरो रातो माटोले घर लिपेर सुन्दरता थप्ने चलन थियो, तर पछिल्लो समय बजारमा आधुनिक रंगहरू पाउन थालेपछि प्राकृतिक रंगहरूको प्रयोग घट्दै गएको हो। त्यसो त अहिले घर पनि आधुनिक बन्न थालेका छन्। गाउँघरमा रातो माटो र कमेरो खोज्ने निश्चित ठाउँ हुन्छ। पहिले दिनभरि लगाएर रातो माटो, सेतो कमेरो खोज्ने तथा सालको खोटो पकाएर कालो रंग बनाउने चलन थियो। बढ़दो शहरीकरणले पछिल्लो वर्षहरूमा ग्रामीण भेगका प्राय घरहरू खाली हुँदै पनि गएका छन्। शहरमा बनेका घरहरूमा माटो तथा कमेरो लगाउने चलन छैन। सामान्यतया मानिसले घर बनाइसकेपछि रंगरोगनको काम पूरा गर्छन्। नेपालमा रंगरोगनको काम दशैं तिहारले लक्षित गरेर हुने गरेको पाइन्छ। रंग बिक्री हुने बेला दशैं तिहार नै भएको सम्बन्ध व्यवसायहरू बताउँछन्। आधुनिक रंगहरूले घरमा सुन्दरता देखिए पनि रातो माटो, कमेरो, सालको खोटोले जस्तो मौलिकता नदिने अग्रजहरू बताउँछन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
4: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
5: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका सार त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौं।
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक अगाडि।
10: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
10: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
12: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक। फोन 0665201120, मोबाइल 9846774745।
8: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङको कोलसुथर गाउँपालिकामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङले संरक्षण क्षेत्रभित्रका गतिविधि र पचिरको समीक्षा गर्दै पर्यटन प्रवर्तनमा जोड़ दिएको छ। प्राकृतिक विपत्ति व्यवस्थापन, संरक्षणका काममा समन्वय र स्थानीय समस्या समाधानलाई पनि प्राथमिकतामा राख्नुपर्ने सरकारवालाले जोड़ दिएका छन्। एक्याप इलाका संरक्षण कार्यालय भुजुङमा मंगलबार आयोजित वार्षिक समीक्षा तथा समन्वयात्मक गोष्ठीमा गत आर्थिक वर्षमा संचालन गरिएका कार्यक्रम, गतिविधि र बजेटको समीक्षा गरिएको थियो। चालू आर्थिक वर्षमा सञ्चालन गरिने योजना, कार्यक्रम र बजेटबारे पनि छलफल भएको थियो। गोष्ठीमा एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद राज रेग्मीले गत आर्थिक वर्षमा कार्यान्वयन गरिएका कार्यक्रम, खर्च भएको बजेट तथा चालू आर्थिक वर्षमा योजना र कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कोल्लसुथार गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङले प्राकृतिक विपत्ति व्यवस्थापन संरक्षणका काममा समन्वय र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्रभित्र स्थानीय समस्या समाधान गर्न पनि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वहाँले यसमा एक्यापको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कोलासुथार गाउँपालिका तीनका वडाध्यक्ष आशवीर गुरूङले संरक्षणका कार्यक्रमसँगै चिया बगानको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँका अध्यक्ष चन्द्र प्रसाद गुरूङले स्थानीय स्तरमा संरक्षणका काम प्रभावकारी बनाउने र आगामी कार्यक्रम कार्यान्वयनका विषयमा धारणा राख्नु भएको थियो। कोलासुथार गाउँपालिका चारका वडाध्यक्ष नारायण गुरूङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङ, एक्याप अन्तर्गत पर्ने वडाका अध्यक्षहरू तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष र सचिव लगायत सहभागी रहेको थियो। एक्याप भुजुङका प्राकृतिक स्रोत संरक्षण सहायक वासुदेव नेपालीले सञ्चालन गरेको गोष्ठी दशैं तिहार र छठ लगायत पर्वको शुभकामना आदान प्रदान सहित समापन भएको थियो। नेपालीहरूको महान पर्व विजय दशमी 2083 पावन अवसरमा कन्या देवी क्लब मर्सङ्गी गाउँपालिका चार मिप्रा लमजुङको 20 वार्षिक उत्सवको अवसरमा आयोजित 20 कन्या देवी कप 2083 अन्तर्गत पुरूष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ। क्लबका अध्यक्ष सुब्बा गुरूङको अध्यक्षता तथा मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा

0: कन्यादेवी क्लबले आफ्नो 20औं वार्षिक उत्सवको अवसरमा पुरूष तथा महिला फुटबल प्रतियोगिता आयोजना गरी खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने र गाउँको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको छ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्य साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6.54 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। यस योजना अन्तर्गत पहिलो चरणमा 89 वटा विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत अहिले विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढ़ाइने भएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीको सिकाई वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताउनुभयो। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुशीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार शुरू गरेका हौं, उहाँले बताउनु भएको छ। साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिँदै मन्त्री पोखरेलले सामुदायिक शिक्षकको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गर्नुभएको छ। समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: फेरि संशोधन हुँदै शिक्षा नियमावली स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरूवा हुन सक्ने। कांग्रेस गण्डकीको खुल्लातर्फ किरण बाबु श्रेष्ठ अगाडि, युवा खुल्लामा सुभाषको फराकिलो अग्रता। नेपाल टेलिकमको सिम कार्ड अब घरमै पाइने र शरद ऋतुमा हिमाल आरोहीबाट 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। बिहान 10 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङदी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर गम बहादुर अधिकारी, लिवान अर्गानिक खाद्य उद्योग, बेसीसर आठ, लमजुङ।
3: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा

0: स्टेप फरेंग, गोलो फरेंग, कंपाउंड जाली, जीआई जाली, स्टील फरेंग, ट्रस, फलाम का छाल ढोका संबंधी संपूर्ण काम गरिन्छ। साथै संचालक स्वयं को रेखदेख तथा सहभागिता में गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा आल्मुनियम को झ्याल ढोका ग्लास पार्टिसन लगायत का संपूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर नारायण ढकाल बसलामाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518 98463-38518।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोपाइटर शमसुल आलम जनता मोबाइल पसल देशर साथ लमसुङ।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, विशेश्वर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
5: सम्पर्क फोन 98498-68924, 98450-86780,

0: California. Extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लाइज, विस्तार 8, लमसुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रबन्धक प्रतीकजङ तामाङ एवं मेन्दो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेसी सहर, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामबहादुर गुरूङ एवं बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार बेसी शहर लमजुङ।
2: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी शहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष पूर्णलाल श्रेष्ठ, प्रबन्धक उपेन्द्र गुरूङ एवं लमजुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसी शहर लमजुङ।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरूङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी शहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष चित्रबहादुर दनाई, विशिष्ट नगरपालिका वडा नम्बर 3 परिवार, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर पुनलाल श्रेष्ठ, लमजुङ कालिका यातायात प्रणाली, 2008, लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: Or sing the FM, Pontiana Benning Hurst.

0: गरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर नवराज किमिरे, आश्विन अशोक फर्निचर उद्योग, मध्य नेपाल एक लमसुङ।
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: प्रिन्सिपल कला तिवारी एवं पाठशाला मन्टेसरी परिवार, बेसी सहर लमजुङ।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भक्तबहादुर गुरूङ एवं उत्तरकन्या यातायात प्रणाली परिवार बेसी सहर साथ लमजुङ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजु गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: प्रोप्राइटर प्रकाश किमिरे, प्रकाश फार्मेसी, बेचर आर्ट सेरा, लमसुङ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी जीवहरू, शिक्षक अभिभावक समिति पदाधिकारी जीवहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
12: कार्यवाहक अध्यक्ष लोकेन्द्र जङ गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय मावी परिवार, बेसी सहर, लमजुङ।

वनका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावारको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।

0: Extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त
2: गर्दछौ। के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ड्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौं। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर डाक्टर तिलक घिमिरे, सेवा मोडल हस्पिटल प्राली, एसी सहर 7 लमसुङ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड दियौं। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौं। कार्यालय प्रमुख सोभियात खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: प्रोपाइटर हुमा गुरुङ, रोज नर्सरी, बिसर 2, लमसुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर मणिलाल विश्वकर्मा, जय बुद्ध ज्वेलरी सुनचाँदी पसल, बेसर 7, लमसुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर नवराज किमिरे, आश्विन अशोक फर्निचर उद्योग, मध्य नेपाल एक लमसुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
3: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, आल्मोनियम कोटेल सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर, छ्यान बन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला 3 गुणा लाना टुला, हुलास मुसम अर्कुतिल दमाइसे।

0: Bunnia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटाको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
9: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला तनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
0: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 42 257 र 98 4 00 67 787।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका आठ होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: नमस्ते, गुड आफ्टरनून, स्वागत छ मर्सियाङ टेकल टाइममा र आज बिहिबारको बसाईमा छौ। बिहिबारको बसाईमा तपाईँले मुक्त गजल गीत संगीतहरू गीत चाहिँ गाउन पाउनुहुन्न सरी। आज चाहिँ तपाईँले जो मुक्तकहरू चाहिँ सुनाउन सक्नुहुनेछ, गजल, चारू, क्यारिकेचर, अनि एकदमै सम्झिन लायकको बिर्सिन नसकिने कुनै दिन क्षणहरू छ भने पनि तपाईँ मजाले सुनाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा यसरी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गर्नुहोला, साथै एकदमै चर्को घाम पनि लागेको छ, प्रशस्त मात्रामा पानी पिउनुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने 06605020 डायल गरेर आजको बसाईमा जोडिनुहोला। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुन गीत भन्नुहुन्छ त्यही गीतलाई हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। र बिहिबार जुन आजको बसाई पनि हो, आज चाहिँ तपाईँले गजल, मुक्तक, शायरी, कथा, कविता सुनाउन सक्नुहुनेछ र क्यारिकेचर पनि गर्न पाउनुहुनेछ। र भोलि शुक्रबारको दिनमा म्युजिकको ट्र्याक लिएर हामी उपस्थित हुन्छौं। तपाईँले कुन गीतको ट्र्याक हो त भनेर चाहिँ गेस गर्नुपर्ने हुन्छ भने शनिबारको दिनमा खुल्ला गीत गाउनुपर्ने हुन्छ। यो हाम्रो 7 दिनको बसाई हो। यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुन्छौं। तपाईँले पनि आफूलाई फुर्सद मिलेको, आफूलाई फोन गर्न मन लागेको बसाईमा चाहिँ हामीलाई फोन गर्नुहोला। साथै दशैं पनि नजिकिँदैछ र एकदमै किनमेल गर्नको लागि तपाईँ ग्रामीण भेगबाट शहरतिर झर्दै हुनुहुन्छ भने बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला। अनि भीड़भाडमा यसरी हिँडिरहँदाखेरि चाहिँ एकदमै महँगो गरगहना पनि नलगाउनुहोला भनेर चाहिँ भन्न चाहन्छु भने यति बेला कोही साथी हुनुहुन्छ। आजको पहिलो कलर स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते, गुड आफ्टरनुन।
1: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्कार छजरो, सन्चै हुनुहुन्छ कृष्णजी? हजुर, एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी? बसिराख्नु भएको छ। अनि पानी पिउनु भएको छ कि छैन त कृष्णजीले?
1: पानी पिउनै देखिन्छ, पानी पिउनै देखिन्छ।
0: ओहो, नारी झोल पिउनु भएन नि, अब दिउँसो दिउँसो फेरि बिरामी हुन्छ। पानी चाहिँ पानीलाई चाहिँ बल गर्नु होला नारी झोललाई भन्दा है। अनि पानी चाहिँ धेरै पिउनु होला, बुझ्नुभयो? पानी चाहिँ पिउनु होला है। अनि आज कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा जानकारी छ कि छैन हजुरलाई? जानकारी आज मैले भनिसकेको छु, हजुरले सुन्नु भएन के हो है। आज चाहिँ मुक्त गजल सुनाउन सक्नुहुनेछ र शायरीहरू भयो, कविता, कथा पनि सुनाउन सक्नुहुनेछ है।
1: कसैले भन्नु लाउँछ है कविता। मैले आएन अब कुरा गरेँ अब
0: हजुर, तपाईँले के छ भन्नुहोस् न, जोक्स, मुक्तकहरू के छ भने भन्न सक्नुहुनेछ?
1: के भने त्यो पुरानोहरू दोहोऱ्यायो त अब के छैन, मेरो भान्जाले भन्नु
0: पर्छ।
1: भन्दाले नै आउँदैन र मलाई नै आउँदैन।
0: हुन्छ, उसो भए कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुर,
0: कसलाई सम्झन चाहनुहुन्छ?
1: सम्झिनु भन्नु पर्ला तपाईँलाई। अनि
0: अनि हजुर भर्खरै मात्रै आजको कार्यक्रममा हामीसँग पहिलो कलर हुनुहुन्थ्यो कृष्ण लामाजी खुदी बगैचाबाट। आजको बसाईमा चाहिँ उहाँले केही पनि सुनाउनु भएको छैन र कुराकानी मात्रै भयो, अर्को बसाईमा पक्कै पनि उहाँले सुनाउनुहुनेछ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिनु होला तपाईँ पनि 0665 20 20 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा। आफूलाई फुर्सद मिलेको बसाईमा फोन गर्नुहोला, साथै गर्मी छ प्रशस्त पानी पिउनु होला र कतिपय साथी चाहिँ वन जंगलमा हुनुहुन्छ होला, सर्प पनि निस्कने एकदमै धेरै सम्भावना हुन्छ, सर्पदेखि लिएर एकदमै सतर्क हुनुहोला पनि भन्न चाहन्छु। र एकदमै महँगो गरगहना चाहिँ यो चाडपर्वको बेला चाहिँ एकदमै भीड़भाड़ हुने हुन्छ अनि त्यो बेला चाहिँ नलगाउनु होला भन्न चाहन्छु। चाडपर्वमा किनमेलको लागि बजार जानुभयो भने एकदमै महँगो गरगहनाहरू चाहिँ नलगाउनु होला पनि भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, साथै हाम्रो कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, हाम्रो पात्रबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ भनेर। र यति बेला कोही साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौं, तपाईँले पनि फोन ट्राई गर्दै गर्नुहोला। हेलो, नमस्ते, गुड आफ्टरनून।
2: नमस्ते लक्ष्मी बहिनी, सन्चै हुनुहुन्छ?
0: नमस्कार लक्ष्मीजी, एकदमै सन्चै छु। हजुरलाई कस्तो छ?
2: मलाई पनि ठिकै छ। अनि यही अब दसैँ त आइरहेकै छ, यही दसैँको सम्पूर्ण रेडियोमा काम गर्नुहुने संचारकर्मीज्यूहरू र सम्पूर्ण श्रोताहरूमा विजयादशमीको शुभकामना टक्राएँ मैले।
0: हजुर धन्यवाद।
2: धन्यवाद तिम्रो पनि।
0: अनि आज पानी कतिको पिउनु भएको छ लक्ष्मीजीले?
2: भर्खर म त मही पो पिएर आएको छ।
0: ओहो, कति आनन्द, एकदमै अर्ग्यानिक मही पिएर बस्नुभएको छ है?
2: मही पनि गाईको मही।
0: ओहो, यस्तो गर्मीमा त एकदमै आनन्द हुन्छ मही खाँदाखेरि चाहिँ। अनि आज भनेपछि अरू बसाईमा त पक्कै पनि जोडिनुहुन्थ्यो, अरू बेला पनि बिहिबार, आज त मही खाएर अब जोडिनु भएको छ। आजको बसाईमा झन् एकदमै राम्रो लेख चाहिँ सुनाउनुहुन्छ होला भन्ने चाहिँ लागेको छ, के सुनाउन चाहनुहुन्छ आज?
2: धन्यवाद। म त आइतबार र बिहिबारको बिदा चाहिँ म छाड्दिनँ, भाग त अरू पनि लिन्छु। पनि तपाईँले चारो पनि भनिहाल्नु भएको छ, चारो लिएर आएको छु, जुन चारो 71 प्रहरी दिवसको शुभकामना भनी शीर्षक दिएको छु र प्रहरीहरू र सबैले धेरैले मन पराइदिनु भएको छ र मलाई पनि यही चारो वाचन गर्न भोलि बेसी सारमा प्रहरी दिएको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयमा निम्तो पनि आइसकेको छ, त्यहाँ आउनेछु र यही चारो गायन गर्नेछु। आज कस्तो लाग्छ प्रतिक्रिया पाउँछु भने पक्कै पनि पाउनेछु भन्दै 71 प्रहरी दिवसको शुभकामना शीर्षक चारो।
0: हजुर हुन्छ
2: हुन्छ, सुरु गरे चारू
0: हजुर।

क्षेत्र शान्ति गर्न सफल भाछु विदेशको युद्ध क्षेत्र शान्ति गर्न सफल भाछु युद्धमा छ अतिन्नमा कति मारे गन्ना पाऊ युद्धमा

0: ओहो लक्ष्मीजी एकदमै जय नेपालै भन्न चाहन्छु यहाँलाई। एकदमै समय सान्दर्भिक विषयवस्तुमा चाहिँ हजुरले यसरी राम्रो तरिकाले चारोहरू लेखेर सुनाउनुहुन्छ। अब प्रहरी दिवसको अवसरमा पनि यति राम्रो चारो तयार पार्नुभएको रहेछ, एकदमै धेरै खुसी लाग्यो। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु।
1: हुन्छ, धन्यवाद। यहाँहरूको प्रेरणा यो रेडियो चौतारी भयो, रेडियो मसिनरी भयो, यहाँहरूले जुन स्रष्टाहरूका लेख रचनाहरू यसरी सार्वजनिक मिडियाबाट जुन प्रसारण गर्ने एउटा प्लेटफर्मको व्यवस्था गरिदिनु भएको छ हामीलाई, त्यसै लागि रेडियोहरूमा चौतारी रेडियो मसिनरी रेडियो होल टिमलाई म
0: हजुर धन्यवाद छ। अनि लक्ष्मीजी कसलाई सम्झिन चाहनुहुन्छ?
1: कुशल कार्यक्रम सञ्चालिका लक्ष्मी घले बहिनी र एकदम कुशल तरिकाबाट प्रगति रहनुहुने दिदी बहिनीलाई र होल रेडियो मसिनरीले जसले हाम्रो पात्रबाट सुन्नुभएको छ, कसैले अनलाइनबाट सुन्नुभएको छ, कसैले फेसबुकबाट प्रत्यक्ष सुन्नुभएको छ, कसैले रेडियो सेटबाट सुन्नुभएको छ, जे जे सुन्नुभएको छ सबैलाई विजयादशमीको शुभकामना र अब भोलि गीत पनि सुन्नमा अनुरोध गर्दै बिदा हुन अनुरोध चाहन्छु। जय रेडियो हर्षणजी, नमस्ते।
0: हजुर हुन्छ, नमस्कार। हजुर भर्खरै मात्रै पाउदीबाट लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो, एकदमै राम्रो चारो सुनाउनु भएको छ। प्रहरी दिवसको अवसरमा एकदमै राम्रो तरिकाले प्रहरीको बारेमा चाहिँ उहाँले चारो तयार पार्नुभएको छ र उहाँ आफै पनि भूपू नेपाल आर्मी हुनुहुन्छ, कति साथीलाई थाहा छ होला, कतिलाई थाहा छैन होला। र उहाँले कमेन्ट पनि गर्नुभएको छ, नमस्कार म पाउदीबाट भनेर है। नमस्कार यम सर मगर्जीले लेख्नु भएको छ, नमस्ते झोली है पनि सुन्दैछु है भन्नुभएको छ। झोले हजुर रेमसारजी एकदमै खुसी लाग्यो है, कमेन्ट गर्नुभएको छ, फोन पनि गर्नुहोला भन्न चाहन्छु। स्वर्णिम राईजीले मिस यु अल भन्नुभएको छ, मिस यु टू स्वर्णिमजी। विपना राईजीले पनि सम्पूर्णलाई सम्झिनु भएको छ। मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भनेर लेख्नु भएको छ, एकदमै धेरै सम्झना छ र धेरै सम्झना आएको छ भने फोन पनि गर्न सक्नुहुनेछ है कमेन्ट सँगसँगै। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेले नमस्कार, आरामी हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहो, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, सबैको भलो चाहने मान्छे शुभ दिन भनेर सोध्नु भएको छ। नमस्कार एकदमै आरामै छु भन्न चाहन्छु। हजुरलाई कस्तो छ जीवनजी? फोन त गर्नु हुँदैन, कमेन्ट मात्रै गर्नुहुन्छ है। यहाँको पनि एकदमै स्वास्थ्य चाहिँ राम्रो होस् भन्न चाहन्छु, अनि आज को दिन पनि एकदमै शुभ होस् भनेर कामना गर्न चाहन्छु। प्रशस्त पानी पिउनु होला। राम पाण्डेजीले लेख्नु भएको छ नमस्कार भनेर, नमस्कार रामजी। र टेक बहादुरजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोलचोकबाट, फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 MHz। साथी सम्झिनु पर्दा हजुरलाई प्राविधिकमा एक घण्टासम्म साथ दिनुहुने प्राविधिक मित्र दिलुज्यूलाई पनि बच्ने गीतमा सम्झन चाहन्छु। धरान विष्णु पादुकामा रहनुहुने दाजु रोशन फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला वनेम लिम्बु, खोटाङ 12 पोखरी गाउँपालिका 5 निवासी भूमिका राई, धनकुटा निवासी जेनु बान्तवा राई, सञ्चालिका दिदी सुखकला राई ज्यूलाई पनि बस्ने गीतमा सम्झन चाहन्छु। आउँदै गरेको बडा दशैंको शुभ दीपावलीको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भनेर सोध्नु भएको छ। हजुर नमस्कार, अनि एकदमै धेरै सम्झना छ टेक बहादुरजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। हेलो नमस्ते, गुड आफ्टरनून।
2: हेलो हेलो नमस्कार हजुर लक्ष्मीजी।
0: नमस्कार राईदश्रीजी, सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छौ है।
0: अनि हजुर म पनि एकदमै सन्चै छु, के गर्दै हुनुहुन्छ हजुर?
2: म चाहिँ आज गोठाले हुँदै हो भन्नुहोस् है।
0: गोठाले हुनुहुन्छ है, साथी हुनुहुन्छ कि एक्लै हुनुहुन्छ?
2: दुईटा नातिहरू लिएर आएको छु है आज त।
0: ओहो आज चाहिँ दुईटा नाति लिएर आउनुभएको छ है, भनेपछि आज चाहिँ रमाइलो भइरहेको छ है?
2: हजुर रमाइलो, एकदम रमाइलो भइरहेको छ, छोरी नातिहरू आउनुभएको छ, आएको छ
0: होइन। ए अब दसैँको लागि चाहिँ गाउँतिर फर्काने क्रम चाहिँ बढ़िरहेको छ है आफन्तजनको? अनि एकदमै खुसीको मौका टाइम चलिरहेको छ अहिले चाहिँ पानी पिउनु चाहिँ बिर्सिनु भयो कि कहाँ हजुरले
2: छैन छैन नातिहरूले बोकेर ल्याउनु ल्याएको छ आज त हिजो हजुर आमाले बोकेर होइन
0: हजुर हजुर काम सँगसँगै पानी पनि प्रशस्त मात्रामा पिउनु होला है
2: हजुर हुन्छ
0: अनि काममा हुनुहुन्छ अनि कार्यक्रमलाई पनि सम्झिनुहुन्छ एकदमै धेरै खुसी लाग्छ आजको कार्यक्रममा बसाइ के हो भनेर हजुरलाई जानकारी छ कि छैन
2: खानालाई म के अरे गाउँ कथाहरू नै भन्नु पाइन्छ नि होइन
0: हजुर मजाले पाउनुहुन्छ
2: ए जाने नजाने म दुई शब्द भन्छु है त
0: हस् हुन्छ
2: है त
0: हुन्छ आइत श्रीजी
2: आज के अरे चोर छ भाले होइन चार खुट्टा अनि पुच्छर पनि छ तर गाई बस्तु होइन के होला
0: ओहो फेरि भन्नुहोस् त
2: चोर छ भाले होइन चार खुट्टा अनि पुच्छर पनि छ तर गाई बस्तु होइन के होला
0: अब अर्को साथीले पनि सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट मार्फत पनि रेस्पोन्स गर्न सक्नुहुनेछ उत्तर दिन सक्नुहुनेछ म पनि हो कि जस्तो लगाइरहेको छ एउटा चिज चाहिँ भनौँ कि नभनौँ होला आयत श्रीजी
2: भन्नुहोस् हजुर भन्नुहोस् भन्नु सक्नुहुन्छ
0: मिलेन भने पनि ठिकै छ होइन त
2: हजुर
0: मलाई त कता कता चङ्ग हो कि जस्तो लागेको छ नि आयत श्रीजी
2: के भन्नुभयो चङ्गा
0: हजुर
2: चङ्गा चाहिँ होइन है
0: ओहो भनेपछि एकचोटि मात्रै होला है साथीले चाहिँ कमेन्ट गर्नुहुन्छ है त फेरि एकचोटि क्वेसन सोध्नु होला साथीले सुन्दै हुनुहुन्छ भने उहाँले उत्तर दिनुहुन्छ
2: हजुर स्योर छ भाले होइन चार कुखुरा अनि कुखुरा पनि छ तर गाई बस्तु होइन है
0: ओहो हजुर पक्कै पनि कसै न कसैले त एन्सर गर्नुहुन्छ उत्तर दिनुहुन्छ अब कसैले उत्तर दिनु भएन भने भोलि तपाईँ चाहिँ कि त भोलि कि त अन्तिममा जोडिएर चाहिँ उत्तर दिनुपर्ने हुन्छ है त
2: हुन्छ
0: अनि कसलाई सम्झिन चाहनुहुन्छ
2: हजुर फर्स्ट अफ अल हजुरको लागि अनि टेक्निसियनमा रहनुहुने मित्रको लागि मर्साङ दि होल टिमको लागि आगे आउने पछि आउने सबै सबै साथीहरूको लागि भन्न चाहन्छु है त
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै आयत श्रीजी जोडिनु भएको थियो उहाँले चाहिँ एकदमै राम्रो प्रश्न सोध्नु भएको छ मैले पनि भनेको थिएँ उत्तर तर मेरो चाहिँ मिलेन तपाईँको चाहिँ मिल्न सक्छ तपाईँले फोन मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ कमेन्ट मार्फत पनि तपाईँले भन्न सक्नुहुनेछ के होला त उत्तर र क्वेसन तपाईँले सुनिसक्नु भएको छ है प्रश्न सुनिसक्नु भएको छ उत्तर चाहिँ दिन सक्नुहुनेछ के चाहिँ हुन सक्छ त भनेर अनि साथै कमेन्ट पनि गर्न सक्नुहुनेछ हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ फरक फरक बसाएको साथमा तपाईँले पनि फोन गर्नुहोला यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला
3: अनि देखेनौ र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो
4: मोमो र

नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा रेडियो संस्थापक सदस्यहरू, आजीवन सदस्यहरू, संचालक समिति पदाधिकारीहरू एवं सदस्यज्यूहरू, कर्मचारीहरू, रेडियो श्रोता, जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, सहयोगी महानुभावहरू, शुभ चिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष गमप्रसाद गुरूङ, निर्देशक मीना गुरूङ एवं रेडियो मर्सङ्गी 95 मेगाहर्ज परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम र प्रकार, क्षेत्रफल तथा बाटोको प्रकार आदिको बारेमा नापी कार्यालय तथा सम्बन्धित वडा स्थानीय निकायमा बुझी सम्बन्धित पूर्जा भूमि प्रशासन कार्यालय साबिकको मालपोत कार्यालयमा रहेको श्रेष्ठसँग रुजु गरेर मात्र घर जग्गाको कारोबार गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। कार्यालय प्रमुख ईश्वर कमल श्रेष्ठ एवं भूमि प्रशासन कार्यालय परिवार लमजुङ।
2: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ? त्यो पनि एउटा कुकुरको बच्चाको लागि?
3: तैँले केवल कुकुरको बच्चा मात्र देखिस्, तर त्यो पर रुखमा बाँधिएकी स्थिति लाजा राम्रो देखिन्छ। आफू बाँधिएकोले आफ्नो बच्चालाई बचाउन नसक्दा उसले कसरी आफूलाई धिक्खारिरहेकी थिइन्? सायद त्यो हामीलाई एउटा कुकुरको बच्चा मात्रै हो, तर उसको आमाको लागि सारा संसार हो।
4: नेपाली कथानक चलचित्र आबाट आमा टु।
5: आमा, एउटा कुरा सोधौँ।
6: के कुरा भन न?
5: तपाईँ सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ, मलाई कि कृष्णलाई?
2: मलाई सोध्न त है, आमाले धेरै माया तलाई गर्थे, तर आमालाई धेरै माया मैले गर्छु।
4: विपना थापा, स्वर्गीय प्रदीप राउत, पल शाह, आकाश श्रेष्ठा, साइग्रेस पोखरेल, मल्लिका महत, निकिता आचार्य, रिस्ता गुरुङ, बाबुल गिरी, रचना रिमाल लगायतका कलाकारहरू। समय शुक्रबार 300, शनिबार मध्याह्न 12 बजे, दिउँसो 3 बजे।

दीपक राजगिरी, केकी अधिकारी, सनिषा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, कर्मा साख्या, मेक्सम गौडेल, शारदा गिरी लगायतका कलाकारहरू।

0: समय शनिबार अपराह्न 6 बजे।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: यसबाट व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0675200020 डायल गरेर। प्रत्येक दिन फरक फरक व्यवसायको साथमा हामी उपस्थित हुने गर्छौं, तपाईँले फोन गर्नुपर्ने हुन्छ। र यति बेला मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुरहरूले भविष्यमा टिकटकमा पनि आउनुहोला कार्यक्रम लिएर भन्न चाहन्छु भन्नुभएको छ। हजुर, एकदमै हाम्रो टिकटक चाहिँ छ है जीवनजी, तर त्यसमा चाहिँ हामी लाइभ चाहिँ गर्ने गरेको छैन। अब पक्कै पनि हामी इन फ्युचरमा चाहिँ पक्कै पनि टिकटकबाट फेसबुकबाट पनि लाइभ हुन्छौ प्रत्यक्ष रूपमा भन्न चाहन्छु है। सरिना तमुजीले लेख्नु भएको छ, हेलो हाई नमस्ते, म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ, मिस यु अल फ्रेण्ड, बाई भन्नुभएको छ। हेलो नमस्ते सरिनाजी, सन्चय हुनुहुन्छ? अब यस्तो मिठो बोल्ने मान्छेले आज मुक्तुक सुनाउनुको लागि फोन गर्नु पर्यो नि त सरिनाजी, कमेन्ट मात्रै लिनु पुग्दैन है, मुक्तक सुनाउनु पर्ने हुन्छ हजुरले। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, रेडियो मर्सेन्टीले आफ्नो सिर्जना वाचन गर्ने मौका दिएकोमा हार्दिक बधाई भन्नुभएको छ। ए हजुर, एकदमै बधाई दिनुभएको छ, त्यसको लागि धन्यवाद। र हजुरहरूले फोन गरेर सुनाउनुहुन्छ त्यो पनि एकदमै बधाई योग्य कुरा नै हो, धन्यवाद पनि दिन चाहन्छु त्यसको लागि। र फोन पनि गर्नुहोला जति पनि साथीले सुन्दै हुनुहुन्छ, र प्रशस्त मात्रामा पानी पिउनुहोला भन्न पनि चाहन्छु। र पानी पिइरहँदाखेरि चाहिँ एकदमै सफा मुहानको चिसो छ भने अलि मन तातो गरेर पिउनुहोला। र तपाईँले चाहिँ पानी पटक पटक गरेर चाहिँ धेरै मात्रामा पिउनुहोला, एकैचोटि धेरै मात्रामा पिउने चाहिँ होइन। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हजुर नमस्ते,
1: पोहोर त सँगै थियो दसैँ, एक वर्षलाई पर सरी बसाई, फेरि त आइहाल्यो दसैँ। पोहोर त सँगै थियो दसैँ, एक वर्षले पर सरी बसाई, फेरि त आइहाल्यो दसैँ। दसैँ नआउँदा कस्तो कस्तो, साउने झरी अन्धकार जस्तो। दसैँ नआउँदा कस्तो कस्तो, साउने झरी अन्धकार जस्तो। आउँछ दसैँ एक फेरि आउनलाई, रोटे पिङ्रा लिङ्गे पिङ खेलेर रम्नलाई। आउँछ दसैँ एक फेरि आउनलाई, रोटे पिङ्रा लिङ्गे पिङ खेलेर रम्नलाई। दसैँ नआउँदा कस्तो कस्तो, डडेलोले खाएको भन जस्तो। दसैँ नआउँदा कस्तो कस्तो, डडेलोले खाएको भन जस्तो। फुलपाती अक्षता छर्कँदा काट्न तयार खसी मान्या छ, अहिले साल रमाइले मान्ने हो, आउँदो साल कसले जाने छ। फुलपाती अक्षता छर्कँदा काट्न तयार खसी मान्या छ, अहिले साल रमाउँदै मान्ने हो, आउँदो साल कसले जाने छ। पोहोर त सँगै थियो दसैँ, एक वर्षले पर सरी बसाई, फेरि त आइहाल्यो दसैँ। पोहोर त सँगै थियो दसैँ, एक वर्षले पर सरी बसाई, फेरि त आइहाल्यो दसैँ, फेरि त आइहाल्यो दसैँ। हजुर
0: ओहो नमस्कार टेकुजी।
1: हजुर नानी, हजुरलाई सन्चै प्रोफेसर कामनाका साथ दसैँको शुभकामना हजुरलाई।
0: हजुर एकदमै सन्चै आरामै छु। अनि हजुरले भन्नुभयो जसरी नै दसैँ कति चाँडो आइसकेको जस्तो लाग्यो है।
1: हजुर नानी, घुम्ने फेरि उही चाड, उही समय, उही वर्ष, किन भन्दा मलाई लाग्छ पृथ्वी गोलो छ।
0: हजुर हो नि, पृथ्वी गोलो छ।
1: हजुर, उही चक्र घुमेको छ, उही समय आउँछ, उही सिजन आउँछ, यसै गरेर छोटो प्रस्तुति।
0: हजुर एकदमै खुसी लाग्यो आज यति राम्रो प्रस्तुति राख्नु भएको छ। पानी पिउनु भएको छ कि छैन त हजुरले?
1: हजुर नानी, पानी त पुरा पुरा पिइरहन्छु भन्न चाहन्छु, पिउँछु र हजुरलाई पनि पिउनु होला भन्न चाहन्छु। ला
0: हो भनेपछि मैले पनि पिइरहेको छु, एकदमै खुसी लाग्यो। अनि
1: पानी त जीवन हो, जाडो सिजन हो अथवा गर्मी सिजन हो, हामीले कन्टिन्यू पिउनै पर्छ होइन नि।
0: हजुर एकदमै सुझाव दिनुभएको छ, एकदमै खुसी लाग्यो। अनि हजुरले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: ल हुन्छ, फर्स्ट प्रेसर रूपमा हजुरलाई, प्रविधि कक्षबाट हजुरलाई सपोर्ट गर्नुहुने नानी दिलु र हाम्रो रेडियो गोल युनिटलाई, सहभागी जनाउने साथीहरूलाई र जहाँ जुन माध्यमले सुन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई बडा दशैंको शुभकामनाका साथ, विजय दशमीको शुभकामनाका साथ सम्झँदै जय गी जय संगीत, नमस्कार भाइ, हाव अ गुड डे।
0: हजुर हुन्छ, नमस्ते, हाव अ गुड डे। भर्खरै मात्रै टेकु जी जोडिनु भएको थियो र एकदमै कति छिटो दशैं आएको जस्तो लागिरहेको छ हामीलाई। त्यस्तै सन्दर्भमा उहाँले दशैं रिलेटेड नै एकदमै राम्रो लेख सुनाउनु भएको छ। तपाईँले पनि सुनाउन सक्नुहुनेछ कार्यक्रममा जोडिएर 0635220020 डायल गर्नुपर्ने हुन्छ भने शुक्रराज रसाइली निर्दोषीले हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन म पाँच तारी लिहाङ सात घर भई हाल फिदिन चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन् जीवन सहयात्री कमला रसाइली प्रेमकाल आचार्य डिकेन्द्र साम्बा हाम्फे अरूणा साम्बा हाम्फे गोपाल भाई चटपटे मनिषा शेर्पा गगन तेरथुमे सुनिल लिम्बू सञ्चमाया केरूङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमिल सिन्हा रामकृष्ण एकल यात्री पाँच थरी स्वर्णिम राई मुना खड्का सिम्पल सरिना गुरूङ सुप्रिया बान्तव राई कविता भतानी दनु गजवीर हर्बल रोशनी राई सरस्वती पोखरेल राज खलिम मगर प्याकुली गीता लिम्बू काली कमला वनिम दिलु यम्पू राई हरिमाया चमलगाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा देवीन किशोर अन्जान भीमनाथ मिश्र दाई खड्क शंकर मामा योगेन एमेहाङ लिम्बू भीम घतानी ढकाल धर्मराज धन कुमार खाती फूलमाया सेन्चुरी सुहाङ लिम्बू लगायत ए टू जेड लाई भन्दै छुटिन्छु बाई बाई भन्नुभएको छ। हजुर एकदमै धेरै धन्यवाद छ र यहाँलाई पनि एकदमै धेरै सम्झना छ है शुक्रजी फोन पनि गर्न सक्नुहुनेछ। बुद्धवीर तामाङजीले लेख्नु भएको छ हेलो दर्शन नमस्कार साथमा बड़ा दशैंको शुभकामना म उहित हुने बुद्धवीर तामाङ काभ्रे पलानसुकबाट सुन्दैछु प्रोग्राम। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा सोमिला शेर्पा अञ्जिता मल्ल ठकुरी छेत्री फुच्ची संस्कृति लामा भूमिका राई रामलाल सुमन टीकाराम सुनवार लगायत सम्पूर्णमा मिठो सम्झना अनि माया भनेर छुट्नु भएको छ बुद्धवीर तामाङजी यहाँलाई पनि एकदमै सम्झना र माया छ भन्न चाहन्छु भने यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते।

0: हेलो हेलो नमस्ते।
1: ओहो नमस्कार। आज त कस्तो मिठो धुन बजाउनु भयो त।
0: मिठो लाग्यो, धन्यवाद छ मिठो भन्नुभएकोमा।
1: हजुर एकदमै मिठो लाग्यो नि श्यामजी। पानी कतिको पिउनु भएको छ?
0: अनि पानी पिएर त यति राम्रो पात बजाउन सक्यौँ होला नि त जस्तो लाग्छ।
1: हजुर एकदमै हो नि, यहाँ पानी पिउनु भएन भने त कताबाट आउने शक्ति है।
0: हजुर एकदमै।
1: अनि को को हुनुहुन्छ?
0: एक्लै छु।
1: एक्लै हुनुहुन्छ, छहारीमा बस्दै हुनुहुन्छ कि घाम तापी राख्नु भएको छ?
0: होइन घाम त अब कहाँ ताप्ने कुरै भएन, रुखको छहारीमा मजाको रुखको चिलाउने बोटोमा बस्दै हजुरहरूको आवाज कतिखेर सुनौँ लगाएर अनि अहिले कल गराइदिएँ अनि लागेन अनि फेरि पछि पर्खिँदै बल्ल बल्ल लाग्यो कल।
1: हो भनेपछि आज धेरै पर्खिनु पर्यो है हजुरले।
0: हजुर
1: त्यसको लागि माफ गर्नु होला है श्यामजी।
0: होइन अब त्यो त सन्चो पर्नु जान्छ नि त।
1: अनि श्यामजीले आज ककसलाई सम्झिन चाहनुहुन्छ श्यामजी?
0: म एक अब सबैले कथा गजल मुक्त भन्नुहुन्छ, म त अलिकति बिर्सिन नसक्ने क्षण अलिक मलाई किन त्यो बुढो पहिलाहरू हो कि त्यो सम्झना आइरहन्छ पहिलाको क्षणहरू, त्यो भएर यस्तो आज अलिकति हल्का सुनौ भनेर सुनाइदिउँ भनेर।
1: हुन्छ पक्कै पनि सुनाउन सक्नुहुनेछ।
0: समय लिएँ है मैले, यसमा समय लिएकोमा क्षमा चाहन्छु है।
1: हुन्छ पक्कै पनि पाउनुहुन्छ।
0: र यो हाम्रो घरासीको कुरा हो है। अब यो पहिला बालपन वर्षको बेलामा के भयो भने हाम्रो घर परिवारमा सन्न बा आमा दाजुभाइ दिदी बहिनी सबै हुनुहुन्थ्यो अनि म चाहिँ 7-8 वर्षको उमेरमा अथवा 10 वर्ष भएथ्यो कि कति भएथ्यो मलाई ठ्याक्कै याद अब होइन, केटकेटीको बेला।
1: हजुर।
0: अनि ट्याक्क हाम्रो त अब लैनु भैँसी बगेर्नु भैँसी पाल्ने भकारमा हल गोरु हुने अनि गाई 9-10 हुने अनि गाईको दुध भैँसीको दुध अनि बगेर्नु भैँसीको दुध लैनु भैँसीको दुध सबै भाँडामा चन्न पकाउने आमाले।
1: हजुर
0: अनि एकदम अब त्यतिखेर अब दाउरामा, अहिले पनि दाउरामै पकाइन्छ भनौँ न, अनि मजासित दुध तताएर अनि त्यहाँबाट म अब घाँस खान त्यो दिन गइनँ, घाँस खान जानु पर्थ्यो पहिला। अनि त्यो दिन चाहिँ म सन्जोले अब घरमै बसेँ अनि आमा कता कता जानुभयो थियो त्यतिखेर, अनि ठ्याक्क त्यो भदलो चाहिँ दुधको भदलो चाहिँ आमाले चाहिँ उतारेर अनि गाडी कतै जानुभयो अनि अलिअलि सेलाउँदै थियो अनि ठ्याक्क मैले त के आयो मनमा अनि ठ्याक्क डाडुले सट्ट तर बाग्लो न बाग्लो थियो, तर सट्ट सेलाइसक्नु लागेको थियो, अलिकति तातो तातो पनि थियो अनि सट्ट गिलासमा ठुलो गिलासमा ड्याममा त्यो तर जति जम्मै काटेर हालेर अनि सट्ट अब यता पल्ला पुल्लु नि हेरेको छु कतै मम्मी आएर गालीहरू हुन्छ कि भेटाउनु हुन्छ कि बाबाले गालीहरू हुन्छ कि भनेर पल्ला पुल्लु हेरेर अनि डाडु सट्ट त्यो हालेर अनि सट्ट अनि अलिअलि तातो थियो पछि तर लायो अनि त्यो सट्ट आएर अनि सट्ट खाएँ, यति मिठो भयो कि अब त्यो भनी साध्यै छैन। अनि त्यस पछाडि फेरि अनि पछि घरमा मम्मी आउनुभयो, होइन भगाला दुध तरै छैन किन हो के भयो यो कसो भयो भन्ने कुरो भयो। अनि त्यस पछाडि अनि त्यो हुँदाहुँदै अनि खैलो बैलो मात्रै चल्यो अनि पछाडि कसैलाई पत्तै भएन अनि बिरालोले खायो कि के भन्ने कुरो भयो अनि पछि गएर अनि फेरि त्यत्तिकै भयो अनि पछि फेरि अर्को चोटि चाहिँ अनि फेरि मलाई फेरि अब त्यो अब त्यो तर खाएको बानी अब एकदम मिठो अब त्यसै त झन् फेरि अर्को दिन नि कसरी हुन्छ मम्मीलाई सकौँ भनेर त्यसरी गरेर अनि त्यसै गरेर मैले फेरि अर्को चोटि नै खाएँ अनि त्यस पछाडि त खाए पछाडि त अनि खाँदै थिएँ ठ्याक्कै दिदीले कता कताडि देखिहाल्नु भयो त काग त अनि मजासित दिदीले पिट्नुभयो ल यसले चाहिँ आज भण्डालाको तर जति जम्मै गिलास हालेर खाएछ यो त चोरको रहेछ यो भनेर दिदीले मजासित पिट्नुभयो अनि डाली पछि फाइलो बाइलो चल्यो बाबाले निकालिएको भयो आमाले निकालिहाल्नु भयो त्यो चाहिँ त्यो एकदम ताजै जस्तो लाग्छ अस्ति भर्खरै जस्तो लाग्छ तर अब उमेर गइसक्यो एकदम बिर्सिनुहोस् होइन मैले सुनाए यति नै भन्दै कहिले पनि बिर्सिन्न त्यो भन्दै बिदा हुन्छु
1: श्यामजी
0: हजुर
1: श्यामजीले भनेपछि तर चाहिँ मजाले खानुभएछ है
0: दुईचोटि तर चाहिँ कति मजासित खाएँ अब तर अब चियाले घिउ पर्यो घिउ खान्छु फेरि अहिले त
1: हजुर एकदमै धेरै हाँसो लाग्यो खुसी पनि लाग्यो है श्यामजी
0: तर सबैले नखानु होला फेरि कसैले सुन्नुभयो भने तर झिकेर नखाइदिनु होला भन्न चाहन्छु
1: अनि यति हँसाउनु भयो अनि को कसले सम्झिन चाहनुहुन्छ त हजुरले
0: यति मिठो बोली गर्नुहुन्छ पहिलोप्रति त हजुरलाई अनि मुस्काइरहनुहुन्छ मिठो मिठो गीत बजाइदिनुहुन्छ त्यही खुसी लाग्छ दिलु बहिनीलाई अहिले दसैँको बेलाकोमा कति मिठो मिठो गीत बजाइदिनु भएको छ अस्तिको गीत मलाई असाध्यै मन पर्यो मैले रोजेकै गीत बजाइदिनु भयो दिलु बहिनीलाई धेरै धेरै धन्यवाद छ बहिनीलाई र त्यसै गरी हाम्रो बसन्तजी अनि कृषिजी मिनाजी अनि सिदन भाइ र मर्सेन्टी होल तिमीलाई र साथीहरू भन्नुभएको छ समय धेरै लिएको छु मैले साथीहरूलाई कसैलाई बिर्सेको छैन सम्झिरहेछु भन्दै अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो सुरुमा एकदमै मिठो धुनले स्वागत गर्नुभएको थियो भने पछि चाहिँ उहाँले एकदमै सम्झिन बिर्सिन नसकिने क्षणको बारेमा सुनाउनु भएको थियो र कसै न कसैसँग चाहिँ मिल पनि खाएको होला है र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ मिलन भायल मुटुजीले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार ह्याप्पी दसैँ भन्नुभएको छ हजुर यहाँलाई पनि दसैँको एकदमै धेरै शुभकामना छ भन्न चाहन्छु मिलनजी राज क्रिएसनबाट लेख्नु भएको छ नमस्ते शुभ दिन शुभ विजय दशमीको शुभकामना रेडियो परिवारलाई म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई विष्णु माझीको परदेशीको पर्खाई बोलको गीत बजाइदिनुहोस् ल आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउनु हुने दिदी अञ्जना मुना र इटहरीमा हुने बहिनी मनिषा नेपालीलाई जन्मदिनको शुभकामना सबैमा शुभ दिनको कामना मिठो सम्झना सबैमा ह्याप्पी दसैँ भन्नुभएको छ हजुरलाई पनि एकदमै मिठो सम्झना छ ह्याप्पी दसैँ पनि भन्न चाहन्छु है धर्मजी र सफल आयुषजीले लेख्नु भएको छ रमिला राईजीले सम्झिनु भएको छ गुड आफ्टरनून नमस्ते सिस्टर म रमिला राई मोरङबाट सम्झना छ सबै साथीहरूमा मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ यहाँलाई पनि एकदमै धेरै सम्झना छ देवेन किशोर अन्जानजीले लेख्नु भएको छ तरंग बनुन् तपाईँका ती पाइलाहरू स्वदेश अनि विदेशका बाटाहरूमा खुशीका फूलहरू सधैँ फुलिरहन् हजुरकै जीवनका बाटाहरूमा विजय दशमीको टीका र जमराले हजुरहरूको जीवनमा सुख शान्ति समृद्धि र दीर्घायु ल्याओस् दशैं भनेको आफ्नो मान्छे सम्झिने टीका थाप्ने आशीर्वाद लिने र माफ गर्ने चाड हो टाढा भएका आफन्त नजिक आउन र नजिक भएका झन नजिक हुन देवी दुर्गाले तपाईँ र तपाईँका सपरिवारको रक्षा गरून् विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ कति राम्रो कुरा लेख्नु भएको छ देवेनजीले र कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ दर्शन नमस्ते सन्चै हुनुहुन्छ म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुल्सीपुर कार्यक्रम मार्फत हजुर लगायत सबैमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ हजुरलाई पनि बडा दशैंको एकदमै धेरै सम्झना छ भन्न चाहन्छु शुभकामना पनि लक्ष्मण प्रसाद मिश्रजीले लेख्नु भएको छ राइला राई मिलन घायल मुटु राजन कृतिङ बुद्धिवीर तामाङ शुक्रराज रसाईली सिर्जना तमो मनको साथी टेक बहादुरज्यू सिर्जना तामाङ राम पाण्डे सबैमा हार्दिक बधाई एवं दशैंको शुभकामना भनेर जति पनि साथीले कमेन्ट गर्नुभएको छ सम्पूर्णको नाम लिएर शुभकामना दिनुभएको छ एकदमै धेरै खुशी लाग्यो आजको कार्यक्रममा प्रत्यक्ष रूपमा पाँचजना साथी हामीसँग फोन मार्फत जोडेर भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो लक्ष्मण प्रसाद मिश्रजी हुनुहुन्थ्यो आयत श्री तामाङजी हुनुहुन्थ्यो टेकु छेत्रीजी हुनुहुन्थ्यो भने श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो अन्तिममा पाँच जनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा मिठो मिठो कमेन्ट अनि दशैंको शुभकामना दिनुहुने तपाईलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईलाई धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि विशेष धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
6: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
8: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
9: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनस्थित निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। विपदको उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुन सक्ने सम्भावित क्षति विरूद्ध जुट्न अन्तर्राष्ट्रिय पूँजी बजारमा जोड़िने भएको छ। विश्व बैंक संघको सहकार्यमा नेपालले त्यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजी बजारमा ऋण पत्र जारी गर्ने तयारी थालेको हो। थाइल्याण्डको बैंककमा जारी विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थ सचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यानलियर बीच यस सम्बन्धी सम्झौता भएको हो। पूर्व सांसद एवं राष्ट्रपति केन्द्रीय सदस्य विनीता कछायत कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सदस्य मनोनित भएकी छिन्। वहाँले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेको हो। 10 राष्ट्रिय खेलकुद आगामी मंगसिर 16-देखि 17 गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा संचालित हुँदैछ। गत प्रतिनिधि सभा निर्वाचनमा रासोपाबाट जुम्लामा निर्वाचन लडेकी कठायत पराजित भएकी थिइन्। बैंक तथा वित्तीय संस्थामा 12.66 खर्ब रूपियाँ अधिक तरलता रहनुको साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रस्तावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको हो। एकतिर निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकेको छैन भने अर्कतिर नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त भनेको महासंघको निष्कर्ष रहेको छ। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदी आज 4035 रूपियाँमा झरेको छ। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: को आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
2: ओय अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषा कतै छामा कुए खैमु खोजिन् तिङ्छ्यो
10: ए 26 तिसै घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन ओ गल्छ्यो।
11: क्यों यो आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे आमा
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9850036780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी

0: sip on ya. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन चोक, फोन 0663520120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गदी FM 95 MHz।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Extreme energy drink.
1: 아니, 쿠시, 그 한조. 아스컬터 전에 푸르디르 라스포스타 데크추타.
2: 카니타 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하. 비하나 벨루카 다이닉 에켁 참차 카니 가리고추.
1: 아니 마하사이 수드다 라 오르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네이 펌마 장갈이 스로드바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해.
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: Sonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानिमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
5: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बाल बालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौडा भैंसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसँग 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रति स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक चन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोडी मुगले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वागले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वागले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर। सन् 2023 अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाइ छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता तर उत्पादन र रोजगारीमा लगानी बढ़ेन। दुई महिनामा 4,36,36,000 रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक, स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग, र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा,
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
4: विशेषताहरू ₹3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
9: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जेन भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा यति बेला उपभोक्ताको भीड़ बढ़ेको छ। काठमाडौँ उपत्यकाको बजारमा किनमेल गर्नेहरूको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक क्षेत्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको भीड़ बढ़ेको हो। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाडौँबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़ पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाबीच तालमेल भने देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उहाँको भनाइ छ। सम्यक महादान मूल समारोह समितिले 5 वटा उपसमितिका संयोजक र सदस्यका बीचमा तयारी बैठक गरेको छ। काठमाडौँ महानगरको कार्यपालिका बैठक कक्षमा हिजो उपसमितिका संयोजक तथा सदस्यहरूको भूमिकाको विषयमा छलफल भएको हो। बैठकमा काठमाडौँ महानगरका कार्यवाहक मेयर एवं मूल समारोह समितिका प्रमुख संयोजक सुनिता डंगोलले महत्वपूर्ण काम गर्न लागि बताउँदै यसलाई सफलतापूर्वक सम्पन्न गर्न रात दिन काम गर्नुपर्ने बताउनुभयो। सम्यक महादान कार्यक्रमका रूपमा मात्र नभए सम्यक गर्ने विधि र प्रक्रियालाई दस्तावेजी करण गर्न पनि उहाँको भनाइ छ। सम्यक सञ्चालन तथा व्यवस्थापन लगायतका काममा नीतिगत काम गर्न यही असोज 8 गते कार्यवाहक मेयर डंगोलको प्रमुख संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति घोषणा भएको हो। महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भूइँखेलमा मनाइने परम्परा छ। महादान पछिल्लो पटक 2061 सालमा आयोजना भएको थियो। र नेपाल जापान दौत्य सम्बन्धको 70 औं वार्षिकोत्सवको अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासु नारी कावावाताको आख्यान कृति इजुकी नर्तकीको नेपाली मा अनुवादित पुस्तक लोकार्पण भएको छ। नेपाल वाङ्मय फाउण्डेशन र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरूा वैद्यले अनुवादन गर्नुभएको कीर्ति लोकार्पण भएको हो। नेपालका लागि जापानी राजदूत तोरू माएदाले कीर्ति लोकार्पण गर्दै नेपाल र जापान बीच जनस्तरमा ऐतिहासिक प्रगाढ़ सम्बन्ध रहेको उल्लेख गर्नुभयो। प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नेपाल र जापानका साहित्यलाई एकअर्का देशमा प्रोत्साहन गर्न सरकारी स्तरमै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। वहाँले दुवै देशका साहित्य अनुवादलाई वृहत बनाउन कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। अनुवादक वैद्यले चारवटा कथा समेटिएको इजुकी नर्तकी आख्यान नेपाली अनुवादमा जापानी साहित्यको मर्म जीवित राखेको उल्लेख गर्नुभएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारबन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। किनमेलका लागि बजारमा भीड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षाबीच तालमेल हुन सकेन। र हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। अहिलेलाई चारभञ्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।

0: खुशी
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
0: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, लमजुङ।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
0: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
4: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

के हो फोन उठाउनु पर्दैन त्यही त सबै टेन्सन मलाई नै मात्र त छ नि तिमीलाई त के नै छ र होइन तिमीले सोचुन्जेल त नि मेरो बिहे नै भइसक्छ त्यही भन्न त फोन गरेको नि उठाउनु पर्यो नि त अनि ल सुन

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौं। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड़ दियौं। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौं। कार्यालय प्रमुख सोभियत खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: वन वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावरको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारी सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28 186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856474486
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: sip on your extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856-74486।
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष आमा समूह लोकमाया घले, अध्यक्ष बाबा समूह कप्तान चित्रबहादुर गुरूङ, सचिव पूर्ण सिंह गुरूङ एवं शान्तिटोल आमा तथा बाबा समूह परिवार, बेसी सहर साथ लमजुङ।
7: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नु भयो?
0: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
0: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ भीमसेनथान चोक, फोन 0665-20-120, मोबाइल 9846-74745।
7: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
10: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
10: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
10: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ढिलाइ दिने।
1: अह, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपाइटर सुरेश श्रेष्ठ, सुरेश फेन्सी, बेसी सहर साथ, लमजुङ।
2: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
5: पानी हाम्रो जीवन र कृषि उत्पादनको आधार हो। जलस्रोतको संरक्षण गरौं, सिंचाईका संरचनाको उचित उपयोग र संरक्षण गरौं, पानीको दिगो व्यवस्थापन मार्फत समृद्ध कृषि र सुरक्षित भविष्य निर्माणमा सबैले हातेमालो गरौं। कार्यालय प्रमुख, जीवन अधिकारी एवं जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय परिवार, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोभाइडर गोविन्द बस्नेत, जय श्री कालिका मिनी क्रसर उद्योग, बेसीसार 2, लमजुङ।

0: giving you extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46 244।
4: बिस्तारै जानु त। माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665 20 532, मोबाइल 98460 90 301, 98460 74 065।
3: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष कप्तान चित्रबहादुर गुरूङ, प्रबन्धक झमप्रसाद गुरूङ एवं जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, बेसी शहर, लमजुङ। नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा रेडियो संस्थापक सदस्यहरू, आजीवन सदस्यहरू, संचालक समिति पदाधिकारीहरू एवं सदस्यज्यूहरू, कर्मचारीहरू, रेडियो श्रोता, जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, सहयोगी महानुभावहरू, शुभ चिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष गमप्रसाद गुरूङ, निर्देशक मीना गुरूङ एवं रेडियो मर्सङ्गी 95 मेगाहर्ज परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: उद्योग वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारिजका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो तीन वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सो भन्दा अघिका सम्पूर्ण शुल्क दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनाऊ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, संघ संस्था, कर्मचारीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भेषबहादुर पौडेल, पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौ।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारी ज्यूहरू, सम्पूर्ण अभिभावक ज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष गोविन्द बस्नेत, प्रिन्सिपल विमल अधिकारी एवं युनिभर्सल एकाडेमी परिवार, बेसिसर लमजुङ।
2: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रंगीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
4: वडा अध्यक्ष खुशीजङ गुरूङ एवं बेसिसन नगरपालिका वडा नम्बर 9 परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संचारिका समूह लमजुङका पदाधिकारी, सल्लाहकार ज्यूहरू, पूर्व अध्यक्ष ज्यूहरू, कार्य समिति सदस्य ज्यूहरू, जिल्ला स्थित सम्पूर्ण क्रियाशील संचारकर्मी ज्यूहरू, सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभ चिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष बसन्त भट्ट, सचिव खुशीमाया गुरूङ एवं संचारिका समूह परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लमजुङका वन जंगललाई पासमुक्त बनाऊ, वन्य जन्तु संरक्षण गरौ, मानव जीवन पनि सुरक्षित राखौं, पासो नथापौं, वन्य जन्तु जोगाऊ। डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ एवं डिभिजन वन कार्यालय परिवार लमजुङ।
2: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
2: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 9849068924, 9850386780।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: चाडपर्वका समयमा सफा तथा सुरक्षित पानीको प्रयोग गरौं, पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। खानेपानीका मुहान, धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खानेपानीका स्रोतको संरक्षण गरौं, साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौ। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चाडपर्वमा पशुजन्य परिकारको प्रयोग गर्दा पशुको स्वास्थ्य र मासुको स्वच्छतामा विशेष ध्यान दिउँ। स्वस्थ मासुको मात्र वध गरौं, मासु राम्रोसँग पकाएर खाउँ, बासी वा दूषित मासुको सेवनबाट बचौं, पशु पंक्षीमा कुनै रोगको लक्षण देखेमा लापरवाही नगरी नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरौं। कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय परिवार लमजुङ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: अध्यक्ष टेकजङ गुरूङ एवं त्रिवेणी युवा क्लब परिवार, बेसीसर, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर राजु आर्याल, शुभलाभ मेसिनरी टूल्स एण्ड सप्लायर्स, बेसीसहर 7, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: तमुहुला चौधरी, बेसीसर इकाई परिवार, बेसीसर लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर टेकजंग गुरूङ, नमस्ते थकाली किचन एवं बफ बिस्ट्रो, विशेषर सात मनाङ्गी चौतारा लम्छौ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं तिहार अफर 2083 उपलब्ध गराउने भएको छ। सो अफर अन्तर्गत एफटीटीएस प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्। कार्यालय प्रमुख नवराज रेग्मी एवं नेपाल टेलिकम परिवार लमजुङ।
3: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
0: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नापी कार्यालय लमजुङबाट यहाँहरूले प्राप्त गर्ने गरेको नक्सा प्रिन्ट लगायतका सेवाहरू घरमै बसी मेरो कित मोबाइल एप्लिकेशनबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराइन्छ। कार्यालय प्रमुख इन्जिनियर विनोद श्रेष्ठ एवं नापी कार्यालय परिवार लमजुङ।
2: हेलो, मर्चेङ्गदी एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
4: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्स्याङदी गाउँपालिका परिवार लमजुङ।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा थापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन, स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचा, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, बेसी सहर 7।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: प्रिन्सिपल कला तिवारी एवं पाठशाला मन्टेसरी परिवार बेसी सर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भक्त बहादुर गुरूङ एवं उत्तरकन्या यातायात प्रणाली परिवार बेसी शहर साथ लमजुङ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दशैं र तिहारको समय हाम्रा खेतहरूमा धान पाकेर भित्राउने समय हो। दुःखका साथ लगाइएको बालीलाई सुरक्षित रूपमा भित्राउनु पर्छ। खेतका 80-85% बाला सुनौला भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुक्खा दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राम थापा, निर्देशक तारानाथ घिमिरे, प्रिन्सिपल ईश्वर पौडेल एवं ल्यान्ड स्टार इंग्लिश बोर्डिङ स्कूल परिवार, भेसिसर, लमजुङ।
2: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
0: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
1: सदर चिडियाखानाले चिम्पा र चिम्पूको जन्मदिन मनायो, वन्य जन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
2: वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा सम्झिएर चाहिँ माया गर्नुपर्छ है, त्यो सन्देश दिनको लागि पत्रिएको चाहिँ आफ्नै महत्व छ।
0: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो, 19 जना घाइते, विद्यालयका संचालक पक्राउ।
1: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा। मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? चालू आर्थिक वर्ष 2083-84 को दुई महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। दुई महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै दुई महिनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै दुई महिनामा शोधनान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईँले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
1: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्डु उपत्यका छाडेका छन्। काठमाण्डु उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 वटा गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न चिकित्सा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढेसँगै उपत्यकाका बसपाक र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र फट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाममा तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबार पछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रममा थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाडौँ उपत्यका छोड़ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँ को आग्रह छ। नागढुङ्गा नौ विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाइ छ।
0: यसैबीच मकवानपुरको हेटौड़ा भैसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौड़ाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
1: मुख्य चाड़ दशैं र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चिनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चिनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चिनी काठमाडौँ उपत्यकामा प्रतिकिलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 देखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चिनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
0: यसैबीच दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाडौँ उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाडौँबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाइ छ। तर चाड़पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
1: दशैंको 5औं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5औं रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5औं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै 6औं दिन कात्यायनी, 7औं दिन कालरात्री, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने दसवटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
6: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात किनमेलका लागि बजारमा भीड़ बढ़्यो, तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षाबीच तालमेल हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनुभएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
0: ललितपुरमा रहेको सदर चिडियाखानामा चिम्पान्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिडियाखाना आइपुगेका चम्पा र चिम्पु नामका चिम्पान्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पान्जीको 9 औं जन्मदिन र यस अवसरमा भएको कार्यक्रम बारे सुनौ यो रिपोर्ट।
9: जावला खेलको चिडियाखानाभित्र चम्पा र चिम्पु नामका चिम्पान्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पान्जीका तस्विरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश टाँसिएका थिए। चिडियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पुलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिडियाखाना कि संरक्षण अधिकृत रेणुका भण्डारी,
10: फ्रुट्सहरूको भेराइटिज र फलफूलहरू पनि, अनि फलफूल र भेजिटेबल्सहरू मिक्स गरेर हामीले यहाँ तयार पारेको छौँ, जसमा एभाकाडो अनि ड्रेगन फ्रुट, खरबुजाहरू अनि अङ्गुर, त्यस्तै नट्सहरू पनि छ, अनि त्यस्तै सागसब्जीहरू पनि मिलाएर हामीले तयार पारेको छौँ।
9: केक काटेपछि चिडियाखानाका कर्मचारी फलफूल र तरकारीले भरिएको नाङ्लो बोकेर चम्पा र चिम्पुलाई राखिएको ठाउँभित्र पसे। चम्पा र चिम्पुले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पु भाले हो त उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पु ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजु, पिस्ता, बदाम लगायतका सुक्खा फलफूल मनपर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिडियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। 4 देखि 6 महिनाका उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई सुरुदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला,
11: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिडियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
9: चम्पा र चिम्पुलाई सुरुदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी पहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पुले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पु पहरीसँग भने घुलमिल छन्। उहाँसँग अंकमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। पहरीका अनुसार चम्पा र चिम्पुको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
12: मान्छेको बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, भने यो रियल चिम्पान्जी हो, यो त चकचक हुने त स्वाभाविकै भएको। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छ। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छौँ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने
9: चम्पा र चिम्पुको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिडियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मती सरा दाहाल,
13: राजी राणा प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको, त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ भेराइटीवाला।
9: जनावरको जन्मदिन मनाउने चलन सदर चिडियाखानामा नयाँ हो। यसअघि जलघोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवन कलीको जन्मदिन मनाइएको थियो। जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
11: चिडियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने, कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है भन्ने त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
0: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला आज अक्टोबर 15 तारीख विश्व हात धुने दिवस हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
1: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डे 5000 भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
4: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न काण्डलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष काण्डले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
5: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनीको शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2089.3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब को कारोबार भएकोमा आज 349 कम्पनीको 1.36 करोड़ खित्ता शेयर 4.71 अर्ब रूपियाँमा किनबेच भएको छ। यसैबीच आज चाँदीको भाव उच्च तोलामै 220 रूपियाँले घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय छानेपामा भइरहेको मतगणना आज रातिसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
5: नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
4: यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ। अहिले देशको पश्चिमी र स्थानीय वायुको प्रभाव छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार पर्सि शनिबारदेखि देशभरकै मौसम सुधार हुनेछ। महाशाखाका अनुसार दशैंका मुख्य तीन दिनमा पनि मौसम प्रतिकूल हुने सम्भावना छैन। दशैंको मौसम विशेष बुलेटिन छिट्टै सार्वजनिक गर्ने गरी तयारी भइरहेको महाशाखाले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्ता 33 बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको

0: शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न, घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिस लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई चार खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो चार लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिस फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिस महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: दुई महिनामा 4,36,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40,65,00,000,000 नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
1: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
0: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
1: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 ज्यान गयो, 19 घाइते। विद्यालयका संचालक पक्राउ।
0: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0663401123।

0: 2124, मोबाइल 9841445148।
1: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengi.org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा चाडपर्व र मनसून पछिको विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी विपद प्रतिकारका लागि सचेत रहन आग्रह। लमजुङमा लागू औषध नियन्त्रण कार्य प्रभावकारी बनाउँदै उमेर नपुगेका व्यक्तिलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने। लमजुङका फाँटहरूमा पाक्यो धान, किसानलाई बाली भित्र्याउने चटारो र मिप्रममा 20 औं कन्यादेवी कप शुरू, बिहिबार चार खेल सम्पन्न।

अब समाचार विस्तारमा जिल्ला विपद व्यवस्थापन समिति लमजुङले मनसून पछिको विपद तथा चाडपर्वका समयमा हुन सक्ने विभिन्न विपदजन्य घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गर्न सरकारवालाहरूलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपदका घटनापछि तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न आवश्यक सामग्री एम्बुलेन्स लगायत अत्यावश्यक वस्तुको व्यवस्था मिलाउने सबै सरकारवाला निकायलाई आग्रह गरेको हो। बैठकले सम्भावित विपदजन्य घटना र त्यसको प्रतिकारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरी जिल्ला विपद फोकल व्यक्तिलाई विवरण उपलब्ध गराउन समेत सम्बन्धित स्थानीय तह र सरकारवालाहरूलाई आग्रह गरेको छ। विपद जोखिम न्यूनीकरण तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहलाई आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत आयोजना तथा सरकारी र गैर सरकारी संस्थासँग समन्वय गर्न बैठक मार्फत आग्रह गरिएको छ। विपद पूर्वानुमान आधारित पूर्व कार्य अन्तर्गत नदी तटीय क्षेत्रमा माइकिङ तथा एसएमएस मार्फत पूर्व सूचना जारी गर्ने व्यवस्था मिलाउनका साथै सायरन जडानको प्रक्रिया अघि बढ़ाउन र त्यसका लागि आवश्यक बजेट समेत व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ। सो बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विपद जोखिमयुक्त क्षेत्र पहिचान गरी संवेदनशील संरचना तथा विपदका समयमा प्रयोग गर्न सकिने सुरक्षित स्थानहरूको सूची तयार गर्न आग्रह गरेको छ। स्थानीय तहमा सूची तयार गरी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ। समितिले विपद आउनु अघि नै आवश्यक तयारी पूर्व सूचना प्रणालीको विकास राहत तथा उद्धार सामग्रीको व्यवस्थापन र सुरक्षित स्थानको पहिचानमा जोड़ दिँदै सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। बैठकले यसअघि भएका विपदजन्य घटनाबाट क्षति भई राहतका लागि प्रक्रिया पुगेका विभिन्न राहत उपलब्ध गराउने तथा राहत वितरण भइसकेको अवस्थामा सम्बन्धित स्थानीय तहबाट सिफारिश भए बमोजिम अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङ, विभिन्न स्थानीय तह प्रमुख एवं प्रतिनिधिहरू, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी एवं सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा नेपाली सेना चण्डी प्रसाद गणका गणपति एवं प्रमुख सेनानी विक्रमदेव थापाले मर्सङ्गी जलाधार क्षेत्रमा बाढ़ीको जोखिम र आवश्यक तयारीका बारेमा प्रस्तुतिकरण पनि राख्नु भएको थियो। गत भदौमा गएको भोटेको सिबाडी र गत साताको बूढ़ी गण्डकी बाढ़ी पश्चात मर्सङ्गी जलाधार क्षेत्रको जोखिम र पूर्व तयारीका बारेमा गणपति थापाले प्रस्तुतिकरण राख्नु भएको थियो। लमजुङमा लागू औषध नियन्त्रण कार्य प्रभावकारी बनाउन विभिन्न गतिविधि गर्ने निर्णय भएको छ। बिहिबार बसेको सुरक्षा समिति र सरकारवालाहरूको संयुक्त बैठकबाट विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा लागू औषध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा निकाय तथा सरकारवालाहरूबीच पाँचभूते निर्णय गरेको हो। बैठकले लागू औषध नियन्त्रणका लागि लागू औषधि बिक्री वितरणमा मापदण्डको पालना कड़ाईका साथ गर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा गोप्य सूचनाको आदान प्रदानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। त्यस्तै अघिल्लो बैठकका निर्णय तथा तीनका कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै औषधि व्यवसायले औषधि बिक्री वितरण सम्बन्धी आचार संहिता तथा मापदण्ड पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ। बैठकमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन औषधि व्यवसायले आवश्यक सहयोग गर्नुपर्नेमा छलफल भएको थियो। त्यसैगरी जिल्ला बाल क्लब, लमजुङ हेरचाह केन्द्र, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा लागू औषध दुरूपयोग विरूद्धका सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको छ। बैठकले लागू औषधको बिक्री वितरण तथा प्रयोगसँग सम्बन्धित सूक्ष्म र गोप्य सूचनाहरू सुरक्षा निकायलाई समयमै सम्प्रेषण गर्न पनि सरकारवालाहरूलाई आग्रह गरेको छ। यसबाट लागू औषध नियन्त्रणका लागि आवश्यक निगरानी र कार्यवाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। त्यस्तै बैठकले यस्तै सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री वितरण गर्दा कानूनले तोकेको उमेर समूहका व्यक्तिलाई मात्र बिक्री गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ। बैठकमा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल, सहायक प्रमुख जिल्लाधिकारी
दीपक पौडेल, नेपाली सेना जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रीय अनुसन्धान जिल्ला कार्यालय, नेपाल पत्रकार महासंघ लमजुङ शाखा लगायत विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले लागू औषध दुरूपयोग नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, लागू औषधि व्यवसायी, स्थानीय तह, संचार माध्यम तथा समुदाय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनेमा जोड़ दिएको छ। लमजुङका विभिन्न फाँटहरू यति बेला पाकेर पहेँलो पुर बनेको धानबालीले मनमोहक देखिएको छन्। मध्य नेपालका करापुटार फाँट, रायनाटार, रामचोक फाँट लगायतका क्षेत्रमा धान पाकेर पहेँलो पुर बनेपछि खेतबारीमा रौनक छाएको छ। वर्षा सकिएसँगै दशैं नजिकिँदै गर्दा किसानहरू धान काटेर भित्र्याउने तयारीमा जुटेका छन्। धानबाली पाकेर खेतबारी पहेँले भएपछि ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य समेत बढ़ेको छ। लहलहाउँदो धानबालीले फाँटहरू आकर्षक देखिएका छन् भने किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्राउने चटारो परेको छ। चाडपर्वको रौनकसँगै खेतमा पाकेका धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने तयारीले गाउँघरमा कृषि गतिविधि बढ़ेको छ। कतिपय किसान धान काट्ने तयारीमा जुटेका छन् भने कतिपयले मौसमको अवस्था हेरेर बाली भित्राउने योजना बनाइरहेका छन्। किसानका लागि धानबाली वर्षभरिको खाद्यान्नको मुख्य आधार हो, त्यसैले धान पाक्ने समयमा मौसम अनुकूल हुनु र समयमै बाली भित्राउन पाउनु महत्वपूर्ण मानिन्छ। विशेष गरी वर्षा पुनः शुरू भएमा काटेको धान सुकाउन तथा सुरक्षित रूपमा भण्डारण गर्न समस्या हुन सक्ने भएकोले किसानहरू मौसम सफल रहोस् भन्ने आशामा छन्। दशैं जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा घर परिवारको खर्च व्यवस्थापनसँगै कृषि उत्पादनमा सुरक्षित गर्ने जिम्मेवारी पनि किसानमाथि छ। धानबाली राम्रोसँग भित्राउन सके आगामी वर्षका लागि खाद्यान्नको जोगो गर्न सहज हुने अपेक्षा किसानहरूको छ। लमजुङका फाँटहरूमा देखिएको पहेँलपुर धानपालीको एकातिर ग्रामीण जीवनको सुन्दरता झल्काएको छ भने अर्कोतिर किसानको परिश्रम र कृषि संस्कृतिको महत्वलाई उजागर गरेको छ। अब किसानको ध्यान पाकेको धानलाई सम्भावित मौसमजन्य जोखिमबाट जोगाउँदै सुरक्षित रूपमा घर भित्र्याउनेतर्फ केन्द्रित भएको छ। कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लामा पछिल्लो वर्षहरूमा 9,279 हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यालयको दावी छ। कृषि विकास कार्यालय लमजुङमा कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार जिल्लाका 45,000 बढ़ी हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ। योग्य जमीन मध्ये पछिल्लो समय खेत बाँझो हुने क्रम बढ़दो रहेको छ। तपाईं हुने सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष रामबहादुर गुरूङ एवं बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार बेसी शहर लमजुङ

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष पूर्णलाल श्रेष्ठ, प्रबन्धक उपेन्द्र गुरूङ एवं लमजुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, बेसेसहर, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जन्म, मृत्यु, बसाईसराई विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना निर्धारित समयभित्र दर्ता गरौं। व्यक्तिगत घटना दर्ताले सरकारी सेवा प्राप्त गर्न तथा नागरिकको व्यक्तिगत विवरण व्यवस्थित राख्न सहयोग पुर्याउँछ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: वडा अध्यक्ष चित्रबहादुर दनाई, विश्व नगरपालिका वडा नम्बर 3 परिवार, लमजुङ।
2: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
6: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमसुङको कोलसुथार गाउँपालिका 4 भुजुङका बुद्धि प्रसाद गुरूङले भेडाको उनबाट धागो काट्न प्रयोग गरिने 13 चर्खा निर्माण गरी बिक्री गर्नुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले प्रति चर्खा 5,000 रूपियाँका दरले 13 चर्खा खरिद गरेको हो। ती चर्खाको मूल्य 65,000 रूपियाँ रहेको छ। नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा गत भदौ 10 गतेदेखि असोज 13 गतेसम्म भुजुङमा सञ्चालन भएको राति बुक बखु बोन्ने तालिममा सहभागी 13 जनालाई उक्त चर्खा प्रदान गरिएको कोलसुथार गाउँपालिका कि पालिका सदस्य तथा स्थानीय हेमन्त गुरूङले जानकारी दिनुभयो। गुरूङ समुदायमा भेड़ाको उनबाट धागो तयार गरी राडी बखु बन्ने परम्परा सिप र कला प्रचलित छ। यसका लागि चर्खाको प्रयोग गरिन्छ। परम्परागत सिपमा आधारित हस्तकलालाई निरन्तरता दिन र स्थानीय स्रोत साधनको उपयोग गर्न चर्खाको महत्वपूर्ण भूमिका रहन्छ। तालिममा सहभागीलाई चर्खा प्रदान गरिएपछि उनीहरूलाई सिकेको सिप व्यवहारमा उतार्न तथा राडी बखु बुन्ने कामलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले गुरूङ समुदायको मौलिक कला, संस्कृति र परम्परागत सिप संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीय स्तरमै चर्खा निर्माण गरी बिक्री गरिनुले परम्परागत सिपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवर्धनमा पनि सहयोग पुगेको छ। मर्सङ्गी गाउँपालिका 4 मिप्रमा बुधबारदेखि 20 कन्यादेवी कप 2083 शुरू भएको छ। कन्यादेवी क्लबको 20 वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरूष तथा महिला फुटबल खेल सञ्चालन हुने आयोजकले जनाएको छ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता पर्यटकीय गाउँ मिप्र जाउँ, फुटबल प्रतियोगितामा रमाउ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको पुरूषतर्फ 24 टीम सहभागी भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार भएका 4 खेलमा थाकन, कन्यादेवी युवा क्लब, हरियो रामबजार र ताराचोक विजय भएका छन्। पहिलो खेलमा थाकनले 8 खेटलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। दोस्रो खेलमा कन्यादेवी युवा क्लब हरियोले थाकनलाई 6-2 गोल अन्तरले हराएको छ। त्यसै गरी तेस्रो खेलमा छापाले रामबजारलाई 3-0 गोल अन्तरले पराजित गरेको छ। अन्तिम खेलमा ताराचोकले डिङडिङलाई 3-0 गोल अन्तरले हराएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले 1,15,015 रूपियाँ र दोस्रो हुने टोलीले 75,075 रूपियाँ पुरस्कार प्रदान गरिने क्लबका सदस्य प्रदीप गुरूङले जानकारी जानकारी दिनुभयो। त्यसै गरी सेमी फाइनलमा पुग्ने दुई टोलीलाई प्रति टोली 10,000 रूपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही 2,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। कनेडियन क्लबले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिताले खेलकुदको विकाससँगै युवाको सहभागिता बढ़ाउन र पर्यटकीय गाउँ विप्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ। गुरूङ समुदायको संस्कृति र पारिवारिक सम्बन्धमा आधारित हास्य तथा भावनात्मक चलचित्र मलाई क्रमुको छायाकन सम्पन्न भएको छ। असोज 7 गते लमजुङको बेसी शहरबाट शुभ मुहूर्तसहित शुरू भएको चलचित्रको छायाकन घनपोखरा र भुजुङमा समेत गरिएको छ। निर्माण टोलले पुनः बेसी शहर फर्किएसँगै छायाकन सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। चलचित्रको गीत छायाकनका लागि मनोज जाने योजना रहे पनि बाढ़ीका कारण मनाङ जाने योजना रहे पनि बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि उक्त कार्यक्रम रद्द गरिएको हो। पीटर गुरूङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता खेमेन्द्र गुरूङ रहेका छन्। चलचित्रले गुरूङ समुदायमा प्रचलित छोराछोरीको इच्छा बाबा आमाले पूरा गर्छन्, बाबा आमाको इच्छा छोराछोरीले पूरा गर्छन् भन्ने मान्यतालाई कथाको मुख्य आधार बनाएको छ। यस मार्फत अभिभावकका अधुरा सपना, सन्तानप्रतिको अपेक्षा र पुस्तबीच उत्पन्न हुने वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई हास्य तथा भावनात्मक शैलीमा चित्रण गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पारिवारिक सम्बन्धबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा विष्णुहरि तिमिल सिन्हाको छायाकन, जलन गुरूङको लोकेशन साउण्ड रेकर्डिङ, तोसिन घोतानीको मुख्य सहायक निर्देशन, उदित गेलालको सहायक निर्देशन तथा राजकुमार गुरूङको मेकअप रहेको छ। त्यस्तै श्याम गुरूङ र रूपेश गुरूङले ग्याफरको रूपमा योगदान दिएका छन्। चलचित्रमा मनोज गुरूङ, मनिका गुरूङ, धनकुमारी गुरूङ, मंजू गुरूङ, गजेन्द्र गुरूङ, खेमजंग गुरूङ, रेशम गुरूङ, प्रतीकजंग तामाङ, आयुष गुरूङ, समीर गुरूङ, कामना तामाङ र देवी काशी गुरूङ लगायत कलाकारको अभिनय रहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मंगसिर महिनाको अन्तिम सातातिर लमजुङको बेसी शहरमा गरिनेछ। गुरूङ समुदायको संस्कृति, परम्परा र पारिवारिक कथालाई समेटेको मलाई क्रमुले गुरूङ समुदायसँगै व्यापक नेपाली दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ। वर्षाङ्गी समाचार अहिले नै यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: लमजुङमा चाडपर्व र मनसून पछिका विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, विपद प्रतिकारका लागि सचेत रहन आग्रह। लमजुङमा लागू औषध नियन्त्रण कार्य प्रभावकारी बनाउँदै उमेर नपुगेका व्यक्तिलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने। लमजुङका फाल्टहरूमा पाक्यो धान, किसानलाई बाली भित्राउने चटारो र गुरूङ समुदायको परम्परागत शिव जोगाउन 13 चर्खा। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मंगलम भगवान विष्णु मंगलम गरुड भग मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: म यो बिहे गर्दिन।
1: होइन, के भो, बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
0: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
3: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
0: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
3: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
3: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
4: सम्पर्क मोबाइल नम्बर 9856-13375,
3: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
0: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष राम थापा, निर्देशक तारानाथ घिमिरे, प्रिन्सिपल ईश्वर पौडेल एवं ल्यान्ड स्टार इंग्लिश बोर्डिङ स्कूल परिवार, बेसीसर, लमजुङ।
5: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रिन्सिपल कला तिवारी एवं पाठशाला मन्टेसरी परिवार, बेसीसर, लमजुङ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665-2590-73, मोबाइल 97463-06-501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
14: हेलो, मर्संग एफएम 95 मेगाहर्ज

0: नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भक्तबहादुर गुरूङ एवं उत्तरकन्या यातायात प्रणाली परिवार बेसी सहर साथ लमजुङ।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ, दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: extreme energy drink.
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ उन्नत जातका बिउ बिजन विषादीहरू तथा भेट सम्बन्धी सामानहरू होलसेल मूल्यमा पाइन्छ। प्रोपाइटर राजेन्द्र बस्नेत, अनुष्का एग्रो कन्सर्न, बेसी सहर सात, लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी, शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: श्रीकृष्ण भुजेल, ओडा सदस्य, बेसिसर नगरपालिका, ओडा नम्बर 3, लमजुङ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: बालीलाई सुरक्षित रूपमा भित्राउनु पर्छ। खेतका 80 देखि 85% बाला सुनौल भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुक्ख दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98 5 6 2 4 4।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, रासोपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5 लाख मेट्रिक टन क्षमताको ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान। सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो।
0: र विश्व एसियन खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन, दोषीलाई कार्यवाही र

0: उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी रावलबाट।
1: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
2: समृद्ध नेपाल सुखी नेपाली भनेको हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
1: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
1: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ उहाँको भनाई छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायीमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
4: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र ठुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सृजित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
5: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
6: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेछ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे कोशीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ।
7: संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम खुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
1: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
8: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच हामीले भन्दै गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्थामा नि अब हामीले कुनै पनि घटना घट्न नलिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
0: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनुपर्ने।
9: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: प्याज को फिर्ता लिनुभए त, एनसेल प्याक किन्नुभए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
1: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
1: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
1: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनुभयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
9: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीडितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
17: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सकिए वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै, तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
18: तपाईहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
17: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
19: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
0: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
20: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
20: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
20: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
2: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
19: हजुर, धन्यवाद।
2: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भइरहेका छन्? त्यहाँबाट अगाडि बढौं।
19: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चाड नआए जस्तो तर पनि उभ्रिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
2: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो शहरबाट गाउँ अथवा सीमादरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
19: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
2: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नुपर्नेछ भन्ने छ?
19: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदायबीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
2: काम गर्न थालेको त छ महिना भयो होइन? तपाईँले
19: छ महिना भयो,
2: छ महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
19: तीन चार पटक गए।
2: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
19: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
2: छ महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो? यहाँले
19: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
2: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
19: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
2: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
19: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
2: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
19: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी सङ्घ मार्फतबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन्, त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा पनि बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
2: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
19: मेरो सम्बन्ध एकदमै प्रगाढै छ, राम्रो,
2: अहिले पनि
19: अत्यन्तै राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
2: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
19: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे राजसपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
2: भर्खरै कि अलि पहिले
19: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
2: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गल गर्दो रहेछ? किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको, संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ। तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
19: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं, हाम्रा निजी त्यहाँ एजेन्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ। त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ? बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
3: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5 लाख मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल भित्रपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ। जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ। र विश्व एसियाली खेलकुदमा कास्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ। र संवाद श्रृंखला हेलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 30 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
21: Extreme energy drink. Time check. अहिले ठीक 8 छ।
22: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: पानी हाम्रो जीवन र कृषि उत्पादनको आधार हो। जलस्रोतको संरक्षण गरौं, सिंचाईका संरचनाको उचित उपयोग र संरक्षण गरौं, पानीको दिगो व्यवस्थापन मार्फत समृद्ध कृषि र सुरक्षित भविष्य निर्माणमा सबैले हातेमालो गरौं। कार्यालय प्रमुख, जीवन अधिकारी एवं जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय परिवार, लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोभाइडर गोविन्द बस्नेत, जय श्रीकालीका मिनी क्रसर उद्योग, बेसिसर 2, लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: तयार भएका अलैची राम्रोसँग टिपौं, सुकाऊ, छुट्याऊ, प्याकेजिङ र ब्रान्डिङ गरी बिक्री वितरण गरौं, अलैचीबाट राम्रो आय आर्जन गरौं, लमजुङको अलैचीलाई देश विदेशमा चिनाऊ। कार्यालय प्रमुख पद्मनाथ अत्रेय एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, लमजुङ मनाङ परिवार। नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा रेडियो संस्थापक सदस्यहरू, आजीवन सदस्यहरू, संचालक समिति पदाधिकारीहरू एवं सदस्यज्यूहरू, कर्मचारीहरू, रेडियो श्रोता, जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष गमप्रसाद गुरूङ, निर्देशक मीना गुरूङ एवं रेडियो मर्सङ्गी 95 MHz परिवार, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदारी संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: संरक्षक जमिन्द्रमान घले, अध्यक्ष मीना गुरूङ एवं लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चाडपर्वका समयमा सफा तथा सुरक्षित पानीको प्रयोग गरौ। पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। खानेपानीका मुहान, धारा तथा पाइपलाइन वरपर फोहोर नगरी खानेपानीका स्रोतको संरक्षण गरौं। साथै प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफालौं र वातावरण स्वच्छ राखौं। कार्यालय प्रमुख उत्सव पोखरेल एवं खानेपानी तथा ढल व्यवस्थापन कार्यालय परिवार लम्जु।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दशैं र तिहारको समय हाम्रा खेतहरूमा धान पाकेर भित्राउने समय हो। दुःखका साथ लगाइएको बालीलाई सुरक्षित रूपमा भित्राउनु पर्छ। खेतका 80-85% बाला सुनौला भएपछि मात्र धान काट्नुहोस्। घाम लागेको सुक्खा दिनमा मात्र काट्ने र चुट्ने गर्नुहोस्। भण्डारण अघि धानलाई 2-3 दिन सुकाई चिस्यान 12-14% झार्नुहोस्। कार्यालय प्रमुख किरण सिग्देल एवं कृषि विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक समिति पदाधिकारीज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष राम थापा, निर्देशक तारानाथ घिमिरे, प्रिन्सिपल ईश्वर पौडेल एवं ल्यान्ड स्टार इंग्लिश बोर्डिङ स्कूल परिवार, बेसीसर, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विभिन्न साइजका सोलर सिस्टम, सोलर एक्साइट ब्याट्री र गाडीका ब्याट्री, सोलर वाटर हिटर, विभिन्न कम्पनीका मोबाइल सेटहरू, बिजुलीका सम्पूर्ण सामग्रीहरू, हाउस वायरिङ, किचन चिम्नी, मोटर पंखा, भ्याकुम क्लीनर, इन्भर्टर लगायतका सामग्रीको लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर उमर बहादुर लामा, लेजरसन इनर्जी एण्ड इलेक्ट्रिक सेन्टर, बेसी सहर 7, लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: मर्सन्दी ग्रुप प्राली परिवार, बेसी सहर, लमजुङ।
4: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं तिहार अफर 2083 उपलब्ध गराउने भएको छ। सो अफर अन्तर्गत एफटीटीएस प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्। कार्यालय प्रमुख नवराज रेग्मी एवं नेपाल टेलिकम परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर राजु आर्याल, शुभलाभ मेसनरी टुल्स एण्ड सप्लायर्स, बेसी सहर साथ, लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नापी कार्यालय लमजुङबाट यहाँहरूले प्राप्त गर्ने गरेको नक्सा प्रिन्ट लगायतका सेवाहरू घरमै बसी मेरो कित मोबाइल एप्लिकेशनबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराइन्छ। कार्यालय प्रमुख इन्जिनियर विनोद श्रेष्ठ एवं नापी कार्यालय परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर टेकजङ गुरूङ, नमस्ते थकाली किचन एवं बफ बिस्ट्रो, बेसीसर साथ, मनाङ्गी चौतारा, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: तमहुला चौधरी बेसर इकाई परिवार बेसिसर लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में राजनीतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था ओडावासी शुभेच्छुक एवं सहयोगी महानुभावहरूका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टेकजङ गुरुङ एवं त्रिवेणी युवा क्लब परिवार बेसिसर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: उद्योग वाणिज्य र पर्यटन व्यवसायको नवीकरण वा खारेजीका लागि 2084 साल वैशाख मसान्तभित्र निवेदन पेश गरेमा पछिल्लो 3 वर्षको नवीकरण शुल्क तथा दस्तुर मात्र लाग्ने र सोभन्दा अघिका सम्पूर्ण शुल्क दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था रहेको छ। व्यवसाय दर्ता व्यवस्थित बनाऊ, समयमै नवीकरण गरौं, जरिवाना मुक्त बनाऊ। कार्यालय प्रमुख ठाकुर प्रसाद ढकाल एवं एकीकृत सेवा कार्यालय परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल जनप्रतिनिधि सुरक्षा निकाय संघ संस्था कर्मचारीहरू शुभचिन्तक साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माननीय भेषबहादुर पौडेल पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: लमजुङका वन जंगललाई पाशमुक्त बनाऊ, वन्य जन्तु संरक्षण गरौं, मानव जीवन पनि सुरक्षित राखौं, पासो नथापौं, वन्य जन्तु जोगाऊ। डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ एवं डिभिजन वन कार्यालय परिवार, लमजुङ।

0: छन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
1: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीड़ा
2: अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको घर पीड़ित हुन्।
1: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
3: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 जना अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्टहुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन् यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झन्झन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने
0: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
1: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
0: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 दिने भन्ने छ। त्यो भनेको टोटल 100 हुन्छ। 90 बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 दिने गर्छौ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 भन्छौ। त्यो भनेको उत्तम स्तरको भयो। 65-80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ वान स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ, र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जन्मा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहिलो स्टिकर दिन्छौ। 50 कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
4: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यदि त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
0: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ, त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
4: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिले तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
0: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो चारवटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
4: जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
0: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
4: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
0: अहिले अलिकति भिड बढी हुने र ठगिहालौं न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
1: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिस्तिस्खोली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
5: पात्रराष्ट्रिय गाउँपालिकाका 49 युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा
2: छोरा हो न जलजली आउने भए छल भा खाना खुवाएको पिएको आफूले अझै पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखेको कुरो सबैको घर पिरी त हुने अब राणी खाने टोके छोरो भए बच्चा केरी पढाउने कोही अकक्ष छन्।
5: रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढीमा बेपत्ता भए। डम्मर भण्डारी कि छोरी रिता भण्डारी
6: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
5: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
7: एउटा छोरो त्यो तिमीले भूमि जिउँदैछन् मेरो आश त छ आँखा नदिनसम्म त आशै छ देखेन जिउने सोच दिए भर्खरै ल्याएछ अहिले दुई महिना भयो ल्याएर बढी ल्याएर अब त्यो हुँदो गयो।
5: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीया लाउरी बुढा।
2: बाबा त्यही पैसा लाग्यो भयो अकले जिन गयो नानी बाटो हेर्नु लाग्दो छचुरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
5: कतिपयको विवाह दर्ता नभएको हुनाले छोरा छोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
8: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
5: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी
9: अब एउटा अन्तर्राष्ट्रिय विषय रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्ध विराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
3: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागि गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
9: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: नमस्कार, म संजय ढकाल
11: र म प्रतीक्षा खनालको
10: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी विपदमा परेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य बारे कुरा गर्छौं।
12: अस्थायी सेल्टरमा बस्दाखेरि चाहिँ उहाँलाई दम सम्बन्धी नयाँ संक्रमण हुने जोखिम चाहिँ बढी हुन्छ। जस्तै नयाँ संक्रमणहरूमा चाहिँ यो ढुसी सम्बन्धी संक्रमण होइन।
11: विस्थापित पीड़ितहरूलाई कस्ता सेवा उपलब्ध?
13: जो जो हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा बोलाएर उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेक गर्दैछु।
10: र बीबीसी 10 को पाठशाला अन्तर्गत बाल बालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
11: भोटेकोशी बाढ़ीले कयौं ज्येष्ठ नागरिकले आफ्नो छोराछोरी नाति नातिना र प्रियजनसँगै सर्वस्व सम्पत्ति गुमाए। अहिले अस्थायी सेल्टरमा बसिरहेका कयौं ज्येष्ठ नागरिक सहाराविहीन बनेका छन्। यस्ता बाढ़ी प्रभावित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह चाहिन्छ, उनीहरूको दीर्घकालीन संरक्षण र सुरक्षाका लागि राज्यले के गर्नुपर्छ भनेर साथी सागर बुढाथोकीले ज्येष्ठ नागरिक रोग विशेषज्ञ ऊर्जा भट्टराईलाई सोधेका छन्।
12: धेरैजना ज्येष्ठ नागरिकहरूमा दमको समस्या हुन्छ, दमको समस्या पहिल्यैदेखि हुन्छ, तर अब अहिले यो अस्थायी सेल्टरमा बस्दाखेरि चाहिँ उहाँलाई दम सम्बन्धी नयाँ संक्रमण हुने जोखिम चाहिँ बढी हुन्छ। जस्तै नयाँ संक्रमणहरूमा चाहिँ यो ढुसी सम्बन्धित संक्रमण होइन, अरू संक्रमणहरू हुने जोखिम चाहिँ बढी हुन्छ, किनकि उहाँहरू तीन चारजना सँगै बस्नु भएको कारणले गर्दा एकजनालाई कुनै भाइरस लाग्यो भने अर्को ज्येष्ठ नागरिकलाई पनि त्यो सर्न सक्ने सम्भावना बढी भएको भएर त्यो समस्या चाहिँ अलिक बढी हुन्छ। त्यो सँगसँगै चाहिँ उहाँहरूलाई सुगर प्रेसर होइन, सुगर प्रेसरको नियमित रूपमा दबाईहरू ज्येष्ठ नागरिकहरूले खाइरहनु भएको हुन्छ र त्यो समयमा चाहिँ उहाँहरूले आफ्नो सुगरको जाँच गर्न पाउनु भएन, प्रेसर नियमित जाँच गर्न पाउनु भएन, या सुगर प्रेसर सम्बन्धी दबाईहरू समयमा खान सक्नु भएन, या खानपिन मिलेन भने त्यो सम्बन्धी समस्याहरू आउन सक्छ। त्यस्तै अब पानी प्रशस्त मात्रामा खान पाउनु भएन भने चाहिँ शरीरमा पानीको मात्रा कम हुने, त्यो जस्तै अब पानीमा पनि संक्रमण छ भने चाहिँ पानीले गर्दा नै झाडा पखाला हुने, यस्ता समस्याहरू चाहिँ उहाँहरूमा शारीरिक समस्याहरू देख्न सकिन्छन् भने मानसिक समस्याहरूमा चाहिँ उहाँहरूलाई चाहिँ आत्तिने, एन्जाइटी अनि एक्लोपना, अनि एक्लोपनाले गर्दाखेरि चाहिँ डिप्रेसन चाहिँ देखिन सक्छ।
14: अधिकांश ज्येष्ठ नागरिकले चाहिँ यो बाढीमा चाहिँ आफ्नो प्रियजनहरू छोराछोरी नाति नातिना लगायतका आफन्तहरू गुमाउनु भएको छ, यस्तो बेलामा चाहिँ उहाँहरूको पीड़ा कसरी कम गर्ने,
12: उहाँहरूको जुन दैनिकी जीवनलाई सपोर्ट गर्ने सक्ने कुराहरू चाहिँ गर्न मुख्य आवश्यक हुन्छ। जस्तै अब एउटा सपोर्टको कुरा भनेको उहाँहरूको हिन्डुल गर्ने क्षमता कस्तो छ होइन, उहाँहरू बाथरूम जान सकिरहनु भएको छ कि छैन, अब खानपिनको व्यवस्था के छ, उहाँहरूले खानेकुराहरू खान पाइरहनु भएको छ कि छैन, अब हेल्थ रिलेटेड सपोर्टहरूमा चाहिँ अब उहाँहरूले अब जस्तै अब आँखा दृष्टिबिन ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूले राम्रोसँग अब आँखाले देख्न सक्नु भएको छ कि छैन, अब होइन उहाँहरूले उहाँहरूको चस्मा के छ, अब चस्मा उहाँहरूसँग छ कि छैन, अब यदि अब बाढी पहिरो भन्दा पहिला चाहिँ उहाँहरू लट्ठी टेकेर हिँड्नुहुन्थ्यो भने उहाँहरूसँग त्यो हिँड्नु सक्ने क्षमता अब लट्ठी छ कि छैन अहिलेको अवस्थामा होइन, त्यसले आफ्नो दिनचर्याको काम गर्न सक्ने क्षमतालाई चाहिँ पूरा गरिदिनुपर्छ, किनकि खाने बस्ने यहाँ हिँडुल गर्ने होइन लुगा लगाउने देखि लिएर अनि अब देख्न सक्ने क्षमता होइन, यो कुराहरूलाई सपोर्ट गर्न सकियो भने चाहिँ पुग्छ। सुरुको सपोर्ट चाहिँ यो हुनुपर्छ जस्तो लाग्छ। अनि दोस्रो चाहिँ अब एक्लोपना हुन्छ, किनकि परिवार नभएपछि त एक्लोपना महसुस हुन्छ, त्यही भएर अब त्यहाँ अरू कोही नभए पनि एकअर्कासँग चाहिँ उहाँहरू घुलमिल्न सक्नुहुन्छ, त्यही भएर पियर टु पियर सपोर्ट होइन, एकले अर्कालाई सपोर्ट गरेर दुईटा दुई तिनजना ज्येष्ठ नागरिकहरूले एकअर्कासँग पनि घुलमिल्न सक्नुभयो भने पनि अलिकता केही एक्लोपना चाहिँ गर्न चाहिँ सकिन्छ।
14: अब बाढी अगाडि चाहिँ उहाँहरू आफ्नै घरमा बस्नुहुन्थ्यो, आफ्नो छोरा नातिहरूसँग खेल्नुहुन्थ्यो, कृषि कर्म गर्नुहुन्थ्यो, केही पेसा व्यवसाय गर्नुहुन्थ्यो, तर अहिले त्यो सबै बगाएको छ र उहाँहरू चाहिँ सेल्टरमा चाहिँ रात लिँदै बस्नु परेको छ, अरूले दिएको रातमा भर परेर बस्नु परेको छ, उहाँहरूलाई चाहिँ अलिकति यो कुराले गर्दा धेरै मानसिक चिन्ताहरू पनि देखिन्छ, उहाँहरूलाई सामान्य जीवनमा चाहिँ कसरी फर्काउन सकिन्छ?
12: हो, यो एकदम एउटा महत्त्वपूर्ण एकदम महत्त्वपूर्ण प्रश्न हो, किनभने ज्येष्ठ नागरिकहरूमा कस के हुन्छ भने उहाँहरूले आफूले गरिरहेको कामहरू चाहिँ उहाँहरूको लागि एकदम प्रिय हुन्छ कि, अनि उहाँहरू चाहिँ दैनिकी जीवन आफ्नो दैनिकी जीवनमा चाहिँ घुलमिल भएर बसिरहनु भएको हुन्छ, अनि एक्कासी उहाँहरूको त्यो दैनिकी चेन्ज हुँदा चाहिँ ज्येष्ठ नागरिकहरू पर्टिकुलरलाई चाहिँ एकदम धेरै नै फरक पर्ने गर्छ। जस्तै पहिला पनि के हुन्छ भने जो ज्येष्ठ नागरिक अफिसमा राम्ररी काम गरिरहनु भएको छ, 50 वर्षदेखि काम गरिरहनु भएको छ, अचानक रिटायर हुने बित्तिकै उहाँहरूमा मानसिक समस्याहरू बढेको चाहिँ पहिला पनि तथ्याङ्कहरूले देखाएको छ कि पोस्ट रिटायरमेन्ट मानसिक समस्याहरू बढेको, किनकि उहाँहरूले चट्ट आफ्नो दिनचर्याबाट अलग हुनुभयो नि त। अब त्यस्तै अब यो फ्लड पनि त्यस्तै एउटा समस्या देख्न सकिन्छ, अब पोस्ट फ्लड उहाँहरू ठ्याक्क आफ्नो दिनचर्याबाट बाहिर अर्को ठाउँमा बस्न थालेपछि चाहिँ उहाँहरूलाई अब के गर्ने त, त्यसको लागि मेन भनेको चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ मैले पनि केही कुराहरूमा मैले पनि भाग लिन सक्छु कि भनेर उहाँहरूलाई चाहिँ त्यो पार्टिसिपेसन र उहाँहरूलाई त्यो एन्करेजमेन्ट चाहिँ दिनुपर्छ। जस्तै अब क्रियाकलापहरूमा या कुनै रिलिफ या रिस्टोरेसनमा उहाँहरू ज्येष्ठ नागरिकहरूलाई नै केही रोल दिन सक्यो भने पनि उहाँहरूलाई चाहिँ एउटा पर्पस मिल्छ कि।
11: उनी थिइन् ज्येष्ठ नागरिक रोग विशेषज्ञ ऊर्जा भट्टराई, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
10: बाढ़ीका कारण विस्थापित भएका कैयन घरबार विहीनहरूले काठमाडौँमा आएर पनि शरण लिएर बसिरहेका छन्। यस्ता बाढ़ी पीड़ितहरूले राहत पाउने प्रक्रियाबाट पनि वञ्चित हुने हो कि भन्ने चिन्ता छ। तर केही संस्थाहरूले राजधानीमै उनीहरूको आँकड़ा संकलन गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने र राहत वितरण गर्ने काम गरे। त्यस्तै कार्यमा सामेल एउटा संस्थाका उत्तम निरौलाले प्रभावितहरूका निम्ति विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको साथी निरञ्जन राजवंशीलाई बताएका छन्।
15: रसुवा नुवाकोट धादिङबाट भोटेकोसीका बाढ़ीका कारणले विस्थापित भएर काठमाडौँमा आउनुभएका मान्छेहरू जो जो हुनुहुन्छ उहाँहरूलाई एक ठाउँमा बोलाएर उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेक गर्दैछौँ। अब त्यो सबै एजको मान्छे हुनुहुन्छ, केटाकेटी पनि हुनुहुन्छ, वयस्क पनि हुनुहुन्छ र ज्येष्ठ नागरिक पनि हुनुहुन्छ। अनि यो चेकअप गरिसकेपछि चाहिँ उहाँहरूलाई चाहिने इन्डिभिजुअल हेल्थ सपोर्ट हाम्रो के हुन्छ हामी एसेसमेन्ट गर्छौँ र त्यसपछि प्रोभाइड गर्छौँ लङ रनमा। सँगसँगै उहाँहरूसँग हाम्रो चिनजान पनि हुन्छ। जस्तै यहाँ अहिले के परिवारको मान्छेहरू आउनुभयो, आफ्नो श्रीमान बित्नुभयो, श्रीमती चाहिँ बच्न सफल हुनुभयो, केही महिनाका बच्चा छन्, केही वर्षका बच्चा छन्, ती बच्चा बच्चीलाई हामीले कहीँ पढाउन सक्छौँ कि है आमाहरूलाई हामीहरूले कि सिपमूलक तालिम दिन सक्छौँ कि अथवा कहीँ कोठामा बस्नुहुन्छ भने सामान्य भाडा सपोर्ट अथवा खाद्यान्न सहयोग गर्न सक्छौँ कि भन्ने पनि छलफल गर्छौँ।
16: अहिले चाहिँ तपाईँले यो बालाजुमा हरेक हप्ता हेल्थ क्याम्प राखिरहनु भएको छ र त्यही हेल्थ क्याम्प मार्फत अरू पीड़ितहरूको विषयमा जानकारी पनि लिइरहनु भएको छ, डाटा पनि कलेक्सन गरिरहनु भएको छ, होइन? भनेपछि यहाँ आउन चाहनेहरू र कति जनासम्मलाई चाहिँ तपाईँले यो जुन तपाईँहरूको योजना छ त्यसमा चाहिँ समेट्न सक्नुहुन्छ?
15: लगभग 2,000-3,000 मान्छेलाई सेवा दिन सक्छौ र स्वास्थ्यका हिसाबले त हामी अहिले पनि यो बाढ़ी आउनु अगाडि नै पनि लगभग वर्षमा 40,000 मान्छे नै पुगेर आउँथ्यौँ होइन विभिन्न ठाउँमा क्याम्प गर्दा, त्यो हामी अझै बढाउन सक्छौँ।
10: उनी थिए विस्थापित बाढ़ी प्रभावितहरूको निम्ति नियमित स्वास्थ्य शिविर सञ्चालन गरेका उत्तम निरौला साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
11: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
10: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
17: नमस्कार, बीबीसी दर्शको पाठशालामा म दिवाकर प्याकुरेल तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाईँ गणित विषयका पाठहरूबाट केही आधारभूत कुरा सिक्न सक्नुहुन्छ, तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। आज हामी अनुपात र समानुपात अर्थात रेसियो एण्ड प्रपोर्सन बारे सिकौं है त। बुद्धि भोलि काठमाडौँबाट आफ्नो गाउँ टिमुरे जाँदैछन्। यसबारे उनी उत्साहित छन्। उनी सकेसम्म छिट्टै घर पुग्न चाहन्छन्। त्यसका निम्ति उनले झन्नै 150 किलोमिटर यात्रा गर्नुपर्छ। ड्राइभरले भने अनुसार 1 घण्टामा 30 किलोमिटर जति पर पुगिन्छ। अब उनको गाउँ पुग्न कति समय लाग्छ होला? यो प्रश्नलाई फेरि ध्यान दिउँ है त। बुद्धिको घरसम्म जान 150 किलोमिटर यात्रा गर्नुपर्छ। 1 घण्टामा झन्नै 30 किलोमिटर जति यात्रा गरिन्छ भने उनलाई घर पुग्न कति समय लाग्छ होला? अब गणितको विधि प्रयोग गरेर दूरी र समयको हिसाब कसरी गरिन्छ हेरौँ है त। खाना पकाउने बेला आमा भन्नुहुन्छ 4 जनाका लागि 2 भाँडा चामल भए पुग्छ, तर जब पाहुना आएका दिन 12 जनासम्मका लागि खाना पकाउनु पर्छ त्यस बेला मलाई 6 भाँडा चामल चाहिन्छ। अब त्यसलाई भिन्न वा फ्याक्सनका रूपमा लेखौ। 4 जनाका लागि 2 भाँडा 4/2 अर्थात 4 × 2, 12 जनाका लागि 6 भाँडा 12/6 अर्थात 12 × 6। दुवै भिन्नलाई भाग गर्दै सानो बनाउँदा दुवै भिन्न बराबर हुन्छन् अर्थात 2/1 2 × 1। यी दुई अनुपात तथा रेसियोहरू बराबर छन्। यसरी दुई अनुपातहरू बराबर भएको अवस्थालाई समानुपात वा प्रोपोर्सन भनिन्छ। यदि कुनै अनुपात 1/b बराबर c/d अर्थात a/b = c/d छ भने त्यसलाई हामी समानुपात भन्छौ। पहिलो अनुपातको अंश वा न्युमरेटर र दोस्रो अनुपातको हर वा डिनोमिनेटरलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौ। यहाँ पहिलो अनुपातको अंश वा न्युमरेटर ए र दोस्रो अनुपातको हर वा डिनोमिनेटर डीलाई हामी छेउका पदहरू वा एक्सट्रिम भन्छौ। अनि पहिलो अनुपातको हर वा डिनोमिनेटर बी र दोस्रो अनुपातको अंश वा न्युमरेटर सीलाई हामी बीचका पदहरू वा मीन भन्छौ। समानुपातिकमा एक्सट्रिमहरूको गुणनफल ए इन्टु डी र मीनहरूको गुणनफल बी इन्टु सी बराबर हुनै पर्छ। यो नियमलाई सम्झनुहोस्। यही नियमको प्रयोग गरेर हामीले समानुपातमा थाहा नभएको मान पत्ता लगाउन सक्छौं। यस सम्बन्धी समस्यालाई अझ स्पष्टसँग समाधान गर्न हामीले समानुपातका प्रकारहरू बारे पनि थाहा पाउनुपर्छ। समानुपात दुई प्रकारका हुन्छन्। पहिलो प्रत्यक्ष समानुपात डाइरेक्ट प्रोपोर्सन, दोस्रो विपरीत वा अप्रत्यक्ष समानुपात इनवर्स अर इनडाइरेक्ट प्रोपोर्सन। समानुपातमा कुनै परिमाणको मान बढ्दा वा घट्दा अर्को परिमाणमा पनि सोही अनुसार परिवर्तन हुन्छ भने त्यसलाई प्रत्यक्ष समानुपात डाइरेक्ट प्रोपोर्सन भनिन्छ। उदाहरणका लागि अघि न भात पकाउनका लागि चाहिने चामलको हिसाब सम्झनुहोस्। मान्छेको संख्या बढ्दा चामलको परिमाण पनि बढ्नुपर्छ, तर कहिलेकाहीँ यस्तो हिसाब उल्टो हुन्छ। एउटा परिमाण बढ्दा अर्को घट्छ वा एउटा घट्दा अर्को बढ्छ। यसलाई विपरीत समानुपात इन्भर्स प्रोपोर्सन भनिन्छ। यसबारे बुझ्न स्कूलको एउटा भवन बनाउने कामको उदाहरण हेरौं। जति धेरै कामदार भए त्यो भवन बनाउन त्यति कम समय लाग्छ, अनि जति कम कामदार भए त्यति नै बढी समय लाग्छ। यदि 20 जना कामदारले 15 दिनमा एउटा भवन बनाउन सक्छन् भने त्यसलाई 10 दिनमै सक्न कति कामदार चाहिएलान्? यो विपरीत समानुपात हो, यसकारण हामी दोस्रो अनुपातलाई चाहिँ उल्टो बनाएर लेख्छौ। अनि थाहा भएका दुईटा मानलाई छड्के गुणन अर्थात क्रस मल्टिप्लिकेशन गरेर आएको गुणनफललाई तेस्रो मानले भाग गर्छौ, र त्यो भागफल चाहिँ चौथो अर्थात थाहा नभएको र हामीले थाहा पाउनु पर्ने मान हुन्छ। अर्थात अब हामीले यहाँ 20 र 15लाई गुणन गर्नुपर्छ अनि 10ले भाग गर्नुपर्छ। उत्तर 30 आउँछ, अर्थात 30 जना कामदार भयो भने त्यो भवन 10 दिनमै बनाइसकिन्छ। अब हामी अघिल्लो प्रश्नमा फर्क्यौं। यदि चालकले 1 घण्टामा 30 किलोमिटरको दरले गाडी गुडाउँछन् भने 150 किलोमिटर यात्रा गर्न कति समय लाग्छ सोचौ। यसमा हामी क्रस मल्टिप्लिकेशन अर्थात छड्के गुणन गरेर 150लाई 1ले गुणन गरौं अनि 30ले भाग गरौं अर्थात 5 घण्टा लाग्ने रहेछ। हामीले यो भागमा अनुपात र समानुपात अनि समानुपातका प्रकार बारे सिक्यौं। यसबारे अभ्यास गर्न म तपाईँलाई एउटा प्रश्न सोध्छु र त्यसको उत्तर एकछिनमा भन्छु, तपाईँ आफ्नो उत्तर जाँच्नुहोस् है त। मानौ तपाईँका घरमा एउटा कार्यक्रमका लागि 40 जना पाहुना आएका छन्। हरेक 4 जनालाई 1 भाँडो चामल चाहिन्छ भने तपाईँले जम्मा कति भाँडा चामल पकाउनुपर्छ? हो, तपाईँले ठिक भन्नुभयो, यसको उत्तर 10 भाँडा हो। हस् त, अहिलेलाई यति नै। सिकेका कुराहरूको अभ्यास चाहिँ गर्दै गर्नुहोला।
11: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौं। नमस्कार।

0: Soyons.
1: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संचारिका समूह लमजुङका पदाधिकारी सल्लाहकारज्यूहरू पूर्व अध्यक्षज्यूहरू कार्य समिति सदस्यज्यूहरू जिल्ला स्थित सम्पूर्ण क्रियाशील संचारकर्मीज्यूहरू सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभ चिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष बसन्त भट्ट सचिव खुशीमाया गुरूङ एवं संचारिका समूह परिवार लमजुङ।
2: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारी सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष आमा समूह लोकमाया घले अध्यक्ष बाबा समूह कप्तान चित्रबहादुर गुरूङ सचिव पूर्णसिंह गुरूङ एवं शान्तिटोल आमा तथा बाबा समूह परिवार बीसी शहर सात लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू शिक्षक अभिभावक समितिका पदाधिकारीज्यूहरू सम्पूर्ण अभिभावकज्यूहरू शिक्षक कर्मचारी एवं विद्यार्थीहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष गोविन्द बस्नेत प्रिन्सिपल विमल अधिकारी एवं युनिभर्सल एकाडेमी परिवार बेसिसर लमजुङ।
5: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल जनप्रतिनिधि कर्मचारी सुरक्षा निकाय साझेदार संघ संस्था पालिकावासी शुभेच्छुक सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष युवराज अधिकारी उपाध्यक्ष विश्वबहादुर घले प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत एवं दोर्दी गाउँपालिका परिवार लम्जु।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण राजनीतिक दल जनप्रतिनिधि सुरक्षा निकाय साझेदार संघ संस्था कर्मचारीहरू सहयोगी महानुभावहरू शुभचिन्तक का साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चाडपर्वमा पशुजन्य परिकारको प्रयोग गर्दा पशुको स्वास्थ्य र मासुको स्वच्छतामा विशेष ध्यान दिउँ। स्वस्थ मासुको मात्र वध गरौं, मासु राम्रोसँग पकाएर खाउँ, बासी वा दूषित मासुको सेवनबाट बचौं। पशुपन्छीमा कुनै रोगको लक्षण देखेमा लापरवाही नगरी नजिकको पशु सेवा केन्द्रमा सम्पर्क गरौं। कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी जीवहरू, शिक्षक अभिभावक समिति पदाधिकारी जीवहरू, सम्पूर्ण अभिभावक जीवहरू, शिक्षक कर्मचारी एवं विद्यार्थीहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली वा आमा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यवाहक अध्यक्ष लोकेन्द्र जङ गुरूङ, प्रिन्सिपल विनोद गुरूङ एवं भूपू सैनिक आवासीय भावी परिवार बेसी शहर लमजुङ।
0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारी सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
2: अध्यक्ष धनप्रसाद गुरूङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरूङ, प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरूङ एवं दुधपोखरी गाउँपालिका परिवार लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हर्ष र उमंग साथ चाडपर्व मनाउँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न नबिर्सौं। नियमित र पर्याप्त निन्द्र, सन्तुलित भोजन, शारीरिक व्यायाम र व्यक्तिगत सरसफाई स्वस्थ जीवनको आधार हो। स्वास्थ्यमा केही समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। अध्यक्ष विजय गुरूङ, मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शिशिर देवकोटा एवं प्रदेश अस्पताल लमजुङ।
3: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू, शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवामा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिगो पूर्वाधार, सुरक्षित यात्रा र समृद्ध समाजका लागि गुणस्तरीय विकास निर्माणमा जोड़ दियौ। निर्माण भएका सड़क, पुल र सार्वजनिक संरचनाको संरक्षण गरौं। कार्यालय प्रमुख सोभियत खड्का एवं पूर्वाधार विकास कार्यालय परिवार लमजुङ।

0: नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोपाइटर सुरेश श्रेष्ठ, सुरेश फेन्सी, बेसी सहर 7, लमजुङ।

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा संस्थाका पदाधिकारीहरू, शेयर सदस्यहरू, कर्मचारीहरू, सेवाग्राहीहरू, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगानी गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने जानकारी गराइन्छ। अध्यक्ष नेत्रमान गुरूङ, व्यवस्थापक अनिल गुरूङ एवं संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो। अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्सैन्दी गाउँपालिका परिवार लम्जु

0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, ओडावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: नगर प्रमुख गुमान सिंह अर्याल, उप प्रमुख पद्मा गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल एवं विशेषण नगरपालिका परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वन, वातावरण र जैविक विविधता हाम्रो जीवनको महत्वपूर्ण आधार हो। पानीका मुहान संरक्षण गर्न, माटोको क्षय रोक्न र वन्यजन्तुलाई वासस्थान उपलब्ध गराउन वन संरक्षण आवश्यक छ। त्यसैले जथाभावी रूख नकाटौं, जथाभावी फोहोर नफालौं र वन पैदावरको प्रयोग गर्दा प्रचलित नियमको पालना गरौं। कार्यालय प्रमुख प्रमोद राज रेग्मी एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङ परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, साझेदार संघ संस्था, पालिकावासी शुभेच्छुक, सहयोगी महानुभावहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बाबामा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आवश्यक हेरचाह गर्ने र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने जिम्मेवारी परिवार, समुदाय र राज्य सबैको हो।
1: अध्यक्ष सूर्य प्रसाद गुरूङ, उपाध्यक्ष गमी गुरूङ, प्रमुख प्रशासकीय अधिकृत विष्णुमाया पौडेल एवं कोलासोथर गाउँपालिका परिवार लमजुङ।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, साझेदार संघ संस्था, कर्मचारीहरू, सहयोगी महानुभावहरू शुभचिन्तकका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष राजकुमार विष्ट एवं नेकपा एमाले जिल्ला कमिटी लमजुङ परिवार।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।